0: गढीका लागि स्थायी सहमति अर्थात् पर्मानेन्ट कन्सेन्ट दिएको मानिँदैन र प्रत्येक यौन सम्पर्कका लागि पत्नीको मौखिक वा लाक्षणिक सहमतिको आवश्यकता पर्दछ फैसलामा लेखिएको छ। पति हुनुको नाताले मात्र पत्नीको शरीरमाथि निरपेक्ष र स्वतः प्राप्त अधिकार स्थापित हुन सक्दैन र महिलाको आफ्नो शरीरमाथिको अधिकार विवाहभन्दा माथि हुन्छ भन्ने आधुनिक कानुनी मान्यता समेत स्थापित भएको छ। ललितपुर महानगरपालिका वडा नम्बर 3 धोबीघाट बस्ने सञ्जय महर्जन र परिवर्तित नाम जाउलाखेल 26 बीच सामाजिक सञ्जाल फेसबुकबाट भएको चिन्जान प्रेम सम्बन्धमा स्थापित भएको थियो। 2075 साल फागुन 10 गते विवाह भएपछि उनीहरू ललितपुरको धोबीघाट स्थित कोठामा श्रीमान र श्रीमतीका रूपमा बस्न थालेका थिए। यसै क्रममा पीड़ित महिला गर्भवती भएकी थिइन् तर उनीहरूबीच विवाह दर्ता गराउने विषयलाई लिएर सामान्य मनमुटाव र विवाद सुरु भएको थियो। वैवाहिक सम्बन्ध करडीका लागि स्थायी सहमति नभएको सर्वोच्चको व्याख्या शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
1: राष्ट्रसंघका विशेष प्रतिवेदकको भ्रमण रोकेर मानव अधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल। कान्तिपुर दैनिकमा खबर छ, नेपाल सरकारले औपचारिक जवाफ नदिँदा राष्ट्रसंघका विशेष प्रतिवेदक बर्नार्ड डुहाइमको भ्रमण अनिश्चित बनेको छ। सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको नेतृत्व रिक्त रहेको कारण देखाउँदै भ्रमण मिति तय गर्न अलटाल गर्दा डुहाइमको भ्रमण एक वर्षदेखि अनिश्चित बनेको हो। राष्ट्रसंघको मानव अधिकार परिषदको स्वतन्त्र विज्ञ रहने विशेष प्रतिवेदकको भ्रमण रोकेर नेपाल सरकार त्यही परिषदको तेस्रो कार्यकालका लागि सदस्य बन्न आगामी अक्टोबरमा हुने निर्वाचनमा सहभागी हुँदैछ। एकातिर राष्ट्रसंघका अधिकारीको भ्रमण रोक्ने र अर्कोतिर परिषदमा सदस्य बन्न प्रयास गर्ने नेपालको प्रवृत्ति विरोधाभासपूर्ण देखिएको मानव अधिकार सम्बन्धी विज्ञहरूले बताएका छनृ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने भएका छन्। नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थापाले भदौ 8 गते सोमबार विश्वासको मत लिन लागेका हुन्।
2: नेपाल सरकार र राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालबीच 14 मुद्दे सहमति भएको छ। सहमति भएसँगै महाअभियानले आयोजना गर्दै आएका धरना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम अन्त्य गर्ने निर्णय भएका छन्। काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पुलचोकमा धरनामा रहेका महाअभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबीच भएको गहन छलफलपछि उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको जनाइएको छ।
1: नेपालबाट पहिलो पटक औपचारिक रूपमा अन्तर्राष्ट्रिय बजारमा घिउ निर्यात शुरू भएको छ। पहिलो चरणमा नेपाल दुग्ध विकास संस्था डीडीसीले डीडीसी घिउ दुवै निर्यात शुरू गरेको हो। डीडीसीका अनुसार नेपाली घिउको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने लक्ष्यसहित अहिले परीक्षणका रूपमा दुवै पठाइएको छ।
2: वन्यजन्तुले बाली नालीमा क्षति पुर्याउने तथा मानव वन्यजन्तु द्वन्द्व बढ्दै गएपछि अर्घाखाँचीमा कृषि हानिकारक वन्यजन्तुको कानूनी रूपमा शिकार गर्न पाउने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ। डिभिजन वन कार्यालय अर्घाखाँचीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा भएको व्यवस्था अनुसार नेपाली नागरिकका लागि शिकार अनुमति पत्र लिन सार्वजनिक सूचना जारी गरेको हो।
1: अघिल्लो कार्यकालको प्रदेशसभाले दुई तिहाई बहुमतबाट तोकेको सुदूरपश्चिम प्रदेशको राजधानी अहिलेको प्रदेशसभाको कार्यकाल सकिने लाग्दा पनि कार्यान्वयनमा आउन सकेको छैन। वन क्षेत्रमा राजधानी तय गरिएपछि नेपाल सरकारले जग्गाको भोगाधिकार हालसम्म नदिँदा राजधानी कार्यान्वयनमा आउन नसकेको हो।
2: धानबालीमा विभिन्न रोग किराको समस्या देखिन थालेपछि सल्यानका किसान चिन्तित छन्। जिल्लाका कालीमाटी, त्रिवेणी, छत्रेश्वरी लगायतका क्षेत्रमा किसानले लगाएको धानबालीमा रोग किरा देखिन थालेका हुन्। धान खेतीमा गबारो किरा, पात बेरुवा, पतेरा र फड्के किराको समस्या देखिएको सम्बन्धित क्षेत्रका कृषि प्राविधिकले जनाएका छन्।
1: जनकपुरका धार्मिक एवं ऐतिहासिक पोखरी अतिक्रमण गरी बनाइएका 65 घर टहरा भत्काइएको छ। गुठी संस्थानको संयोजकत्वमा नेपाल सरकारले गठन गरेको समितिले जनकपुरका पोखरी अतिक्रमण गरी बनाइएका घर टहरा शनिबार बिहानैदेखि डोजर लगाएर भत्काएको हो।
2: अब शेयर बजार शुक्रबार समग्र नेप्से परिसूचकसँगै म्युचुअल फण्ड बाहेक सबै समूहगत परिसूचक घटेका छन्। यो दिन नेप्से परिसूचक 10.67 अङ्कले घटेर 2618.72 बिन्दुमा बन्द भएको हो। 2626 बिन्दुदेखि खुल्ला भएको बजार 2631.28 बिन्दुसम्म पुगेको थियो भने 2614.04 बिन्दुसम्म झरेको थियो। अघिल्लो कारोबार दिन भने नेप्से परिसूचक 7.17 अङ्क बढेको थियो।

0: एकमात्र डीटीएच सेवा डिश हो।
1: डिश हो, खुशी को कनेक्शन।
2: यो हो नेपाली रेडियो।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब विदेशका खबर। एक अमेरिकी संघीय न्यायाधीशले 75 देशका नागरिकलाई लक्ष्य गरी डोनाल्ड ट्रम्प प्रशासनले ल्याएको भिसा प्रतिबन्ध नीति खारेज गरिदिएका छन्। यसले राष्ट्रपति ट्रम्पको आप्रवासन दमन अभियानलाई झट्का दिएको छ। न्युयोर्कको दक्षिणी जिल्लामा शुक्रबार जारी आदेशमा न्यायाधीश जिनेट भर्गासले उक्त नीतिलाई कानून विपरीत भनेका छन्। विदेश मन्त्री मार्को रुबियोले यसलाई जारी गर्दा आफ्नो कानूनी अधिकार नागेको ती न्यायाधीशको भनाइ छ।
5: अब खेल र खेलाड़ीका खबर। अस्ट्रेलियामा जारी टप एन्ड टी ट्वेन्टी क्रिकेट सिरिजमा नेपाल ए पुरूष टोलीले लगातार दोस्रो पराजय बेहोरेको छ। नेपाल शनिबार बंगलादेश हाई पर्फर्मेन्स 11 9 विकेटले पराजित भएको हो।
4: अब विचार तथा दृष्टिकोण। राज्य सञ्चालनमा धर्मको भूमिका के हो शीर्षकमा कटक मल्लको विचार कान्तिपुर दैनिकमा छापिएको छ। वैज्ञानिक मनोवृत्तिले कानूनलाई ईश्वरीय आदेश होइन मानिसले बनाएको सामाजिक व्यवस्था मान्छ। सेक्युलर टेस्टको उद्देश्य वैज्ञानिक सोच दृष्टिकोणबाट स्पष्ट गर्नु हो। उदाहरणका लागि समाजका कमजोर वर्गहरूको सुरक्षा समानता र कल्याण प्रवर्धन गर्ने कानूनको पालना गर्नु प्रत्येक नागरिकको जिम्मेवारी हो। यसै जिम्मेवारीलाई आध्यात्मिक भाषामा भन्नुपर्दा गरिब तथा असहाय व्यक्तिहरूको संरक्षण गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो किनकि यो ईश्वरप्रतिको जिम्मेवारी र करुणाको कार्य हो। यी दुवै भनाइले कर्तव्यको कुरा गर्छन्। फरक यति हो कि आध्यात्मिकले ईश्वर र धार्मिक मूल्यलाई आधार बनाउँछ भने वैज्ञानिक सोच दृष्टिकोणले मानवाधिकार समानता र सामाजिक जिम्मेवारीलाई आधार बनाउँछ। त्यसैले बहुधार्मिक सांस्कृतिक परम्परा रहेको राज्य सञ्चालनमा वैज्ञानिक मनोवृत्ति र लौकिक ज्ञान प्रयोग गर्नुपर्छ। धेरैजसो धार्मिक विवाद र दङ्गाहरू वैज्ञानिक मनोवृत्ति र लौकिक ज्ञान समायोजन अभावको कारण र परिणाम हुन्छन्।
5: चाडपर्व केन्द्रित आपूर्ति व्यवस्था शीर्षकमा गोर्खापत्रमा कृष्णप्रसाद भण्डारीको विचार छापिएको छ। चाडपर्वका समयमा दैनिक अत्यावश्यक वस्तु तथा सेवाको सहज आपूर्तिका लागि बजारमा वस्तु तथा सेवाको पर्याप्त मौजदात हुनुपर्दछ। पर्याप्त मौजदात, घरेलु उत्पादनमा वृद्धि, भरपर्दो ढुवानी सेवा, इमानदार मूल्य निर्धारण प्रणाली, उचित मूल्य, तौल र गुणस्तर, प्रभावकारी बजार अनुगमन र बजार हस्तक्षेपका लागि गरिएको पारदर्शी व्यवस्था सहज आपूर्ति व्यवस्थाका आधार हुन्।
4: बहुराष्ट्रिय कम्पनी नेपालमा लगानी विस्तार गर्न उत्साहित छन् शीर्षकमा कान्तिपुर दैनिकले लिएको अन्तर्वार्ता रविभक्त श्रेष्ठसँगको अन्तर्वार्ता छापेको छ। जब कच्चा पदार्थको भन्सार दर अन्तिम वस्तुको भन्दा बढी हुन्छ यस्तो अवस्थामा कसरी उद्योग सञ्चालन गर्न सकिन्छ? यसअघिका अर्थमन्त्रीले यो कुरा सुनेनन्। अहिलेको सरकारले हाम्रो माग सम्बोधन गरेको छ। अहिलेको सरकारले केही राम्रै गर्न लागे जस्तो लाग्छ तर सरकारकै निकायबाट भएका केही घटनाले उद्यमी व्यवसायी त्रसित छन्। अनुसन्धान नै नगरी उजुरी वा अनुमानकै भरमा पहिला थुन्ने र त्यसपछि मात्र अनुसन्धान गर्ने गरिएको छ यो तरिका ठिक भएन। सरकारबाट कुरा आइरहेको छ त्रसित नहुनुहोस्, नडराउनुहोस्, थोरै गल्ती भयो होला यसैलाई समस्या बनाएर नबस्नुहोस्। भारतले सिधै सम्बन्धित देशबाट मगाउँदा बढी भन्सार लाग्छ, नेपालबाट आयात गर्दा सस्तो पर्छ। यसरी भारतको भन्सार शुल्कलाई आधार मानेर नेपालमा उद्योग चलाउने कुरा दिगो हुँदैन। अहिलेको सरकारको नियत सफा र राम्रो छ। निजी क्षेत्रलाई साथै लिएर अर्थतन्त्रको विकास गर्नुपर्छ। 35 वर्षसम्म रहेको भद्रगोललाई सुधार गर्दै अघि बढ्नुपर्छ। 1 वर्ष हेरौँ, जेएनजी आन्दोलनका बेलामा व्यवसायमा ठूलो असर पर्न गयो तर यस्तो अवस्थामा पनि सुतेर बस्ने कुरा भएन। सरकारलाई संस्थागत रूपमा सचेत गराउँदै अघि बढ्नुपर्छ।
5: अस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि

0: FM, एक दशमलव छ।
1: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
2: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढ द्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
3: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ। फोन नम्बर 056-598-833 र 598-834।
4: ल ल, दुवै जनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। श्री नारायणी सामुदायिक वन उपभोक्ता समूहको कार्य समितिको बैठकको निर्णय अनुसार वार्षिक नवीकरण र वन पैदावार माग निवेदन 2083 भाद्र 15 गते भित्र कार्यालय समयमा उपस्थित भई निवेदन दिनुहुन सम्पूर्ण उपभोक्ता सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं श्री नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 6, 7 र 9 परिवार नवलपुर।
5: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
7: अहिले बिहानको 6 बज्यो।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 7 गते आइतबार, अगस्त 23 तारिक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको एकादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बन्देल मृगको शिकार गर्न पहिलो पटक अर्घाखाँचीमा लाइसेन्स बाँडिँदै मृतक गरिमा चौधरीको परिवार र सरकार बीच तीन बुधे सहमति। 31 नेपाली दूतावास मध्ये 21 राजदूत विहीन।
1: तीन प्रहरीको पनि शालिक बन्ने। राष्ट्रसंघका विशेष प्रतिवेदनको भ्रमण रोकेर मानव अधिकार परिषदको सदस्य बन्ने दौडमा नेपाल।
0: खानी विभागलाई वनदेखि जग्गासम्मको जिम्मेवारी। कानून मन्त्रालयमा पुगे क्यान विभाजन विधेयक। वर्गीकरण नहुँदा रोकियो किताकाट।
1: अमेरिकासँग

0: Network, CIM. साझा खबरको सबैभन्दा सुरुमा मृत गरिमा चौधरीको परिवार र सरकारका बीचमा भएको तीन बुँदे सहमतिको प्रसङ्ग।
1: बाराको जितपुर सिमरा उपमहानगरपालिका एक तीन वर्षीय बालिका गरिमा चौधरीमाथि भएको अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवार बीच तीन बुँदे सहमति भएको छ। गृह मन्त्रालयमा गैराति भएको छलफलमा गृहमन्त्री सुदन गुरुङ सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू पीडित बालिकाका गरिमा चौधरीका अभिभावक तथा घर सरकारका प्रतिनिधि बीचमा सहमति भएको हो। सहमति अनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन सात दिनभित्र पेश गर्ने निर्णय समेत भएको छ। यसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सात सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गरिने भएको छ भने त्यस्तै पीडित परिवारको अपेक्षा अनुसार बालिका गरिमा चौधरीको शालिग निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने सहमति भएको छ। पीडित बालिकाको अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको छ। सहमति पत्रमा नेपाल सरकारको तर्फबाट गृहमन्त्री सुदन गुरुङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतम, महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी तथा कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले हस्ताक्षर गर्नुभएको छ। पीडित परिवारका तर्फबाट गरिमा चौधरीका बुवा मनोज कुमार चौधरी र आमा मिनमती चौधरीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो। सरकार र पीडित परिवार बीच भएको सहमतिले घटनामा न्यायिक प्रक्रिया अघि बढाउनका साथै पीडित परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ।
0: जघन्य आपराधिक घटनाका सम्बन्धमा नागरिक अपेक्षा बमोजिम विद्यमान कानूनमा भएको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेश गर्ने, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सात सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गर्ने, बालिका गरिमा चौधरीको अभिभावकको अपेक्षा बमोजिम शालिग निर्माण गरी पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने र बालिका गरिमा चौधरीको अभिभावकले आफ्नो रीति एवं संस्कार बमोजिम अन्त्येष्टि गर्ने सहमति बनेको हो। यसैबीच जेएनजी आन्दोलनमा मृत्यु भएका 42 सहितसँगै नेपाल प्रहरीका तीनजनाको शालिग पनि निर्माण गर्न थालिएको छ। सरकारले जेएनजी आन्दोलनमा मारिएका तीन प्रहरी सहित 45 जनालाई शहीद घोषणा गरेको थियो। सादो बाटो स्थित राखेपको स्विमिङ पुल परिसरमा प्रहरी बाहेक 42 सहितको मात्रै शालिग सहितको पार्क बन्न लागेको थियो। प्रहरी प्रधान कार्यालयको अनुरोधपछि शहीद प्रहरीको पनि सँगै शालिग राख्ने भएको छ। घोषणा गरेकामा राष्ट्रिय खेलकुद परिषद राखेप स्थित स्विमिङ पुल परिसरमा प्रहरी बाहेक 42 सहितको मात्रै शालिग सहितको पार्क बन्ने लागेको थियो, तर प्रहरीसँग पर्याप्त समन्वय र सहकार्य नहुँदा यस्तो भएको भन्दै अब प्रहरीको शालिग पनि सँगै बनाउन लागि हो। प्रहरी बाहेक 42 सहितको शालिग सहित पार्क धमाधम बनिरहेको समाचार सार्वजनिक भएको थियो। प्रहरी प्रधान कार्यालयले खेलकुद मन्त्रालय र शालिग निर्माणमा खटिएका सहजकर्तासँग शहीद प्रहरीको पनि शालिग बनाउन अनुरोध गरेको थियो।
1: अर्घखाँचीको डिभिजन वन कार्यालयले जंगली जनावरले किसानले लगाएको बाली सखा पार्न थालेपछि बदल, रातो मृग र चित्तलको शिकार गर्ने अनुमति दिन आवेदन खुला गरेको छ। नेपालमै पहिलोपटक अर्घखाँचीमा किसानको बाली जोगाउन जंगली जनावरको शिकार गर्न कानूनी अनुमति दिएको हो। डिभिजन वन कार्यालय अर्घखाँचीका वरिष्ठ वन अधिकृत नारायण देव भट्टराईले भन्नुभयो,
2: यो वनमा धान्ने क्षमता भन्दा बढी भयो, क्यारिङ क्यापेसिटी भन्दा बढी भयो, इकोलोजिकल ब्यालेन्स भएन, यसको संख्या एकदमै बढी भयो भनेर धेरै क्षति भएको समस्याहरू लिखित मौखिक रूपमा बारम्बार आइरहेको हुनाले यो समस्या न्यूनीकरण गर्नको लागि सुरुमा चाहिँ अहिले हामीले ट्रायलको रूपमा चाहिँ सुरुवात गरेका छौँ र यो चाहिँ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियावली 2030 आधारमा गरेको हो। त्यसमा भएका नियमको चाहिँ 7-8, 9-10 लगायतका नियमहरूमा प्रष्टसँग व्यवस्था छ र यसैमा भएको व्यवस्था अनुसार हामीले चाहिँ यसरी चाहिँ लाइसेन्स दिएर यो कृषि बाली र मानवीय खेती गराउने बदेल लगायतलाई चाहिँ शिकार खेल्न दिने भनेर कानुनमा भएको व्यवस्था बमोजिम नै सूचना जारी गरिएको हो।
1: सूचना निकालेर बदेल, रातो मृग र चित्तलको शिकार गर्न चाहनेले यही भदौ 10 गते भित्र रितपूर्वक निवेदन दिन पनि भनिएको छ।

जग्गा वर्गीकरण नहुँदा गत साउनदेखि 363 वटा स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिएको छ। जग्गाको कित्ताकाट रोकिएका स्थानीय तहमा जग्गा किनबेच र कारोबारमा प्रतिकूल प्रभाव परेको छ। स्थानीय तहका नागरिकहरूलाई जग्गाको कित्ताकाट रोकिँदा जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउँदा व्यावसायिक तथा आपतकालीन काम रोकिएर आर्थिक समस्या झन थपिएको हो। देशका 753 वटा स्थानीय तहमध्ये 390 वटा स्थानीय तहले भने यसअघि नै जग्गाको वर्गीकरण गरिसकेका छन्। सरकारले भू उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरे पनि स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कित्ताकाट रोकिएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ। स्थानीय तहले जग्गाको वर्गीकरण गर्दा कृषि, आवासीय, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज, वन, नदी, खोला, सिमसार क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र अन्य गरी 10 वटा क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने भू उपयोग नियमावलीले व्यवस्था गरेको छ। यसैबीच सरकारले खानी तथा खनिजन्य उद्योगमा लगानी बढाउन भन्दै खानी तथा भूगर्भ विभागलाई शक्तिशाली निकायका रूपमा अघि बढाउने भएको छ। अहिले विभिन्न मन्त्रालय, विभाग र सरकारी निकायले प्रयोग गर्दै आएका अधिकार समेत विभागमा केन्द्रित गर्ने सरकारी योजना छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति 2083ले खानी अन्वेषणदेखि वन क्षेत्रको भोगाधिकार, वातावरणीय प्रभाव मूल्याङ्कनको स्वीकृति तथा जग्गा रोका र प्राप्तिसम्मका काम खानी तथा भूगर्भ विभागबाट हुने व्यवस्था मिलाउने प्रस्ताव गरेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई 2 छुट्टाछुट्टै निकायमा विभाजन गर्न बनेका 2 विधेयक कानून मन्त्रालयमा पुगेका छन्। नियमनकारी र सेवा प्रदायको दोहोरो भूमिका निर्वाह गर्दै आएको क्यानलाई छुट्याउ सरकारले विधेयक तयार पारेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक गरी 2 छुट्टाछुट्टै विधेयक तयार गरिएको हो। यी विधेयक अहिले आवश्यक प्रक्रियाका लागि कानून मन्त्रालय पुगेका हुन्। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव जयनारायण आचार्यले विधेयक निर्माणको कार्य अन्तिम चरणमा रहेको बताउनु भएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सर्पको टोकाइपछि गरिने गलत अभ्यास र यसको नकारात्मक असर
1: ब्लेडले चिर्ने होइन काट्ने गर्छौँ यो एकदमै गलत हो किनभने सर्पले टोक्न साथ त्यो विष त्यहीँ बसेर एकै ठाउँमा रहिरहँदैन अब मुखले चुस्दा पनि हाम्रै मुखमा कतिपय ब्याक्टेरियाहरू हुन्छन् त्यो ब्याक्टेरिया गएर त्यहाँ लागिदिन सक्छ घाउ भइदिन सक्छ
2: राष्ट्रसङ्घका विशेष प्रतिवेदकको भ्रमण रोकेर मानव अधिकार परिषदको सदस्य बन्ने दौडमा नेपाल जनकपुरमा पोखरी अतिक्रमण गरी बनाइएका 65 घर टहरा भत्काइयो मलेसियाद्वारा नेपाल सहित 10 स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यान पावर कम्पनी सूचीकृत लगायतका खबर बाँकी नै छन् सिआइएनको साझा खबर सुन्दै गर्नुहोला
3: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस् दुध अन्डा मासु दाल हरियो साग सब्जी मौसमी फलफुल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस् चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ
4: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस् यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्
3: स्वस्थ बालबालिका समृद्ध परिवार समुन्नत नेपाल
4: सामुदायिक सूचना नेटवर्क सिआइएन र ओल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य
0: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
5: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
0: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
5: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ
0: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
5: छोरा छोरीसँग साथी जस्तै संवाद गरौँ वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ
0: बाल विवाह रोकौँ छोरा छोरीको सपना जोगाउँ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सिआइएन
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा राजदूत नियुक्ति सिफारिसमा अस्वाभाविक ढिलाइ 31 नेपाली दूतावास मध्ये अहिले 21 राजदूत विहीन शीर्षकको खबर छ 11 दूतावास गत वर्ष असोज अन्तिमदेखि 4 दूतावास गत वर्ष 13 चैत्रदेखि रिक्त छन् कार्यकाल सकिएर फर्किनुपर्ने 6 करियर राजदूत सरकारको सूचना पर्खेर बस्दै छन् भने रिक्त नियोगहरू कार्यवाहकको भरमा सञ्चालनमा भइरहेका छन् त्यस्तै सरकारले 2700 खुला आवेदनमा के गर्दैछ शीर्षकको पनि खबर छ नेपालको कूटनीतिक इतिहासमा पहिलो पटक प्रयोग गर्दै सरकारले 14 जेठमा 13 देशका लागि राजदूत पदमा खुला आवेदन माग गरेको थियो 2700 जनाले आवेदन दिएका छन् भारत चीन अमेरिका बेलायत अस्ट्रेलिया इजरायल दक्षिण कोरिया अस्ट्रेलिया बहराइन बङ्गलादेश मलेसिया ओमन र साउदी अरेबिया लगायतका साउदी अरेबिया बहराइन बङ्गलादेश मलेसिया ओमन र साउदी अरेबिया लागका लागि राजदूत पदमा आवेदन माग गरिएको थियो तीबाट परराष्ट्रले सम्भावित राजदूतहरूको सूची पनि बनाइसकेको थियो तर त्यो अहिलेसम्म फाइनल हुन सकिरहेको छैन। त्यस्तै 26 वर्षदेखि थला परेको हेटौडा कपडा उद्योग तङ्गिँदै पुराना 10 मेसिनले कपडा उत्पादन थालिसके। थप 10 मेसिनबाट पनि परीक्षण उत्पादनको तयारी शीर्षकको अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा बजेट पारित नभई सरकार बदलिएपछि नयाँ बजेटको तयारीमा सुदूरपश्चिम शीर्षकको खबर प्रकाशित छ भने भित्रपृष्ठमै झापा 5 वर्ष 8 अर्बौंका योजना बजेट मात्रै खर्च योजना अल्पत्र शीर्षकको खबर पनि प्रकाशित छ।
2: परीक्षण बिनै सोझै थालमा पुग्छ विषादयुक्त तरकारी शीर्षकमा भवनाथ प्याकुरेलले अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नु भएको खबर छ। बिहानको उज्यालोसँगै बजारमा तरकारीका थुप्रा सजिन्छन्। हरिया साग, चम्किला गोलभेडा, ताजा काउली, आलु बन्दा तथा अन्य तरकारीले उपभोक्तालाई आकर्षित गर्छन्। तर खेतबाट बजार हुँदै हाम्रो भान्सासम्म आइपुग्ने यी तरकारीमा विषादीको अवशेष कति छ भन्ने प्रश्न भने अझै अनुत्तरित छ। रातभर हजारौँ टन नेपाली तथा भारतीय तरकारी बजारमा भित्रिने र बिहान 3-4 बजे नै खुद्रा व्यापारीले लैजाने भएकाले बिहान 5 बजे हुने सीमित परीक्षणले अधिकांश विषादीयुक्त तरकारीलाई समेट्न सक्दैन। किसानले 25-30 प्रकारका विषादी प्रयोग गरे पनि प्रयोगशालाले कार्बामेट र अर्गानोफस्फेट मात्र जाँच गर्ने गरेका छन्। घुम्ते परीक्षण भ्यान समेत प्रयोगविहीन भन्दा सर्वसाधारणको स्वास्थ्यमा गम्भीर जोखिम बढेको उल्लेख गरिएको छ। लकेटिएकै ठाउँमा फर्किए विस्थापित शीर्षकमा जी पाण्डेले नेपालगञ्जबाट लेख्नु भएको खबर छ। कोहलपुर नगर विकास समितिको जग्गाबाट हटाइएका विस्थापितहरू पुनः सोही जग्गा नियन्त्रणमा लिएर बसोबास गर्न थालेका छन्। स्थानीय सरकारले वैशाख 26 र 27 गते नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बलमा नगर विकास समितिको जग्गामा बनेका 751 घर टहरा भत्काइएको थियो। तर 3 महिना बित्दा पनि आफूहरूको व्यवस्थापनमा सरकारले ध्यान नदिएको भन्दै उनीहरू शनिबार हिजो पुरानै स्थानमा फर्किएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा त्रिपालमुनि बाँस छैन खाने गाँस शीर्षकमा शेरबहादुर सार्कीले बाजुराबाट लेख्नु भएको खबर छ। बाजुराका 200 भन्दा बढी बाढी पहिरो पीडित अहिले त्रिपालमुनि बस्न बाध्य छन्। त्यहाँका गाउँ बस्ती प्राय भिरालो तथा पाको जमिनमा रहेकाले ती बस्तीका बासिन्दा बाढी पहिरोको उच्च जोखिममा परेको उल्लेख गरिएको छ। बासस्थान अभावले जोखिममा भगेरा शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ। विशेष गरी बच्चा हुर्काउने समयमा भँगेराले दैनिक सयौंको संख्यामा हानिकारक किरा समातेर बच्चालाई खुवाउने गर्छ। त्यसबाट घर परिवारका तरकारी खेतीमा रासायनिक विषादीको प्रयोग गर्नुपर्ने आवश्यकता पनि कम हुने उल्लेख गरिएको छ। भित्री पन्नामा वैदेशिक रोजगारीका अधिकांश उजुरी फर्स्यो शीर्षकमा खबर छ भने रोगले सुक्न थाल्यो धान शीर्षकमा सल्यानबाट लेखिएको खबर पनि छ। स्याउको नयाँ मूल्य निर्धारण गरिएको बारेमा हुम्लाको खबर पनि छ। यस वर्षका लागि हिमाली जिल्ला हुम्लामा स्याउको नयाँ मूल्य निर्धारण गरिएको हो। स्याउ पाक्ने सिजन सुरु भएसँगै बजारमा पठाउनु पर्ने बेला भएपछि स्याउको मूल्य निर्धारण गरिएको हो। यसअनुसार प्रति किलो 50-70 रुपियाँसम्म मूल्य निर्धारण गरिएको त्यहाँका सामुदायिक रेडियोहरूले पनि खबर पठाएका छन्। त्यसै गरी आर्थिक कारोबार दैनिकमा बाढी नियन्त्रण नदी व्यवस्थापन र सिंचाइ विकास सँगसँगै लैजानु पर्ने बारेमा खबर छापिएको छ भने नेप्सीमा करिब 1% गिरावट भएको बारेमा पनि खबर छापिएको छ। कान्तिपुर दैनिकमा राष्ट्रसङ्घका विशेष प्रतिवेदकको भ्रमण रोकेर मानवाधिकार परिषदको सदस्य बन्ने दौडमा नेपाल लागेको बारेमा खबर छापिएको छ। नेपाल सरकारले औपचारिक जवाफ नदिँदा राष्ट्रसङ्घका विशेष प्रतिवेदक बर्नार्ड डुहाइमको भ्रमण अनिश्चित बनेको छ। सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको नेतृत्व रिक्त रहेको कारण देखाउँदै भ्रमण मिति तय गर्न आलटाल गर्दा डुहाइमको भ्रमण 1 वर्षदेखि अनिश्चित बनेको उल्लेख गरिएको छ। विनोद घिमिरे र दुर्गा दुलालले यो खबर लेख्नु भएको हो। डायस्पोरामा डायस्पोरा बढ्यो बढेन दूतावासका क्षमता शीर्षकमा अर्को खबर राजेश मिश्रले लेख्नु भएको छ भने भित्री पन्नामा छापिएको खबर छ मधेसका पर्यटकीय गन्तव्यमा पूर्वाधारको प्रत्यक्ष शीर्षकमा जनकपुरमा पोखरी अतिक्रमण गरी बनाइएका 65 घर टहरा भत्काइएको बारेमा पनि अजित तिवारीले जनकपुरबाट लेख्नु भएको छ। मलेसियाद्वारा नेपाल सहित 10 स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यान पावर कम्पनी सूचीकृत भएको बारेमा होम कार्कीले लेख्नु भएको खबर छ। नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य मलेसियाले नेपाल सहित 10 स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यान पावर कम्पनीलाई सूचीकृत गरेको छ। यो निर्णयपछि विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली मा सूचीकृत भएको मानपावर कम्पनीबाट मात्रै रोजगारदाताले मलेसियामा श्रमिक ल्याउन पाउने छन्। मलेसियाको मानव संसाधन मन्त्रालय केसुमाले विदेशी श्रमिक भर्ना सम्बन्धी नयाँ प्रक्रियालाई हिजोदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ र यस अन्तर्गत FWCMSमा फिलिपिन्सका 99, श्रीलङ्काका 40, भियतनामका 40, नेपालका 25, बङ्गलादेशका 25, कम्बोडियाका 23, भारतका 10, म्यानमारका 10, पाकिस्तानका 10 र थाइल्यान्डको 1 म्यान पावर कम्पनीलाई सूचीकृत गरिएको उल्लेख गरिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिकासँग युद्ध अन्त्य गर्ने उपयुक्त समय आएको इरानी राष्ट्रपतिले धारणा व्यक्त गर्नुभएको छ। इरानका राष्ट्रपति मसुद पेजिस्कियनले अमेरिकासँगको महिनौ लामो युद्ध अन्त्य गर्नुपर्ने समय आएको बताउनु भएको हो। चिकित्सकहरूसँगको भेटमा उहाँले यस्तो धारणा राख्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। अमेरिका र क्यानाडा बीचको व्यापार वार्ता अन्तिम समयमा आएर असफल भएको छ। वार्ता असफल भएसँगै 20 अर्ब अमेरिकी डलर बराबरका क्यारोइन उत्पादनमा अमेरिकाले 50% कर लगाउने घोषणा गरेको छ। अमेरिकाले अन्तिम समयमा सम्झौताका शर्तहरू फेरबदल गर्न खोज्दा वार्ता असफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् र अमेरिकी अदालतले ट्रम्प प्रशासनले 75 देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज गरेको छ। अदालतले उक्त नीति अमेरिकी विदेश मन्त्री मार्को रुबियो कानुनी अधिकारभन्दा बाहिर रहेको ठहर गर्नुभएको हो। अमेरिकी सङ्घीय आप्रवासन कानुनले कन्सुलर अधिकारीहरूले आप्रवासी भिसा प्रक्रिया गर्ने विषयमा विदेश मन्त्रीलाई हस्तक्षेप गर्ने अधिकार नभएको अवस्थामा विदेश मन्त्रालयले राष्ट्रियताका आधारमा भिसा रोक्ने नीति लागू गरेको हो।
2: साझा खबरमा अब खेल खबर। भारतको भुवनेश्वरमा शनिबार हिजो भएको वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुर सिल्भर 2026मा नेपालका सन्तोषी श्रेष्ठले महिला 5000 मिटर दौडमा काँस्य पदक जित्नु भएको छ। सन्तोषीले निर्धारित दूरी 17:31.75 सेकेन्डमा पूरा गर्दै काँस्य जित्नुभयो। यस विधामा केन्याकी डिएना वान्जाले स्वर्ण र भारतकी भारतीले रजत जित्नु भएको छ। त्यसै गरी टप एन्ड टी ट्वेन्टी सिरिजमा नेपाल एले लगातार दोस्रो हार बेहोरेको छ। हिजो नेपाल क्रिकेट टोली बङ्गलादेश हाई पम्प पर्फमेन्ससँग 9 विकेटले पराजित भएको हो। नेपाल आफ्नो पहिलो खेलमा शुक्रबार एन्टी स्ट्राइकसँग 8 विकेटले पराजय भोगेको थियो। मारारा ओभल डार्बिनमा बङ्गलादेश हाई पर्फमेन्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले 20 ओभरमा 9 विकेट गुमाएर 99 रन मात्र बनाउन सकेको थियो। र इङ्ग्लिस प्रिमियर लिगमा हल सिटीले शनिबार म्यान्चेस्टर युनाइटेडलाई 2-0 स्तब्ध पारेको छ। युनाइटेड इङ्ग्लिस माथिल्लो डिभिजनमा हलसँग हारेको पहिलो पटक हो। हल 3 बहुमूल्य अङ्क बटुल्न सफल रह्यो। सेमी अजयीले 17 मिनटमा पहिलो गोल गर्नुभयो। यो इङ्ग्लिस माथिल्लो डिभिजनमा हलका लागि सन् 2017 यता पहिलो गोल रह्यो।
0: सर्पको टोकाइपछि ध्यान दिनुपर्ने पाटो र औषधि नेपालमै बनाउन सम्भावना, चुनौती, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घमन 1 शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब सर्पको टोकाईपछि भइरहेका गलत अभ्यास र यसको असर। सर्पको टोकाईबाट बच्नका लागि सावधानी अपनाउनु महत्त्वपूर्ण हुन्छ, तर सर्पको टोकाईपछि गलत अभ्यास गर्दा उपचार नपाई मृत्यु पनि हुन सक्छ। हामीले सर्पविज्ञ कमल देवकोटासँग यसै बारेमा कुराकानी गरेका छौँ।
10: वसन्त बोहराजीले लेख्नु भएको छ, सर्पले पैतलामा टोक्यो भने घाउभन्दा माथि पट्टी अथवा डोरीले कसिलो गरी बाँधेर घाउमा चक्कुले काटेर रगत बगाउने तरिका कस्तो हो? शरीरमा विष फैलिँदैन भनिन्छ, यो विषयमा स्पष्ट पारिदिनु होला।
1: शरीरको पाइतल्ला होइन कि कुनै पनि भागमा टोक्यो भने
11: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारापानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
12: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
11: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो, तर समस्या बिसको उन्नाइस भएन।
12: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
11: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
12: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ, अनि एक फेरि त्यहाँ पनि विचार गर्नु पर्यो भनेर गएँ।
11: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
12: कतिजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
11: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
12: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ, भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
11: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए, तर समस्या झन झन बढ्दै गएको थियो।
12: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गरे, 8-9 लाख खर्च गरे, काठमाडौँ आएर खर्च गरे। पहिला त मेरो भाइले नि विश्वास गर्थेन, अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
11: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
12: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो,
11: उहाँको जीवनमा लागू भयो। साना सत्य ठूला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
12: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
11: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
13: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इंटरनेट ऑनलाइन विजय एफएम को फेसबुक पेज एवं यूट्यूब सँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजे को विजय खबरमा जगन्नाथ उपाध्यायको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। सरकार र गरिमाका अभिभावक बीच तीन बुते सहमति। मन्त्रालयबाट 7 सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गरिने। प्रधानमन्त्री बालेन्द्र शाहले गर्नुभयो मुक्तिनाथको दर्शन। भरतपुर अस्पतालमा अब अनलाइनमै ल्याब रिपोर्ट आउने। राज्यसभाको 2 दिने नीति संगठन र नेतृत्व मन्थन सुरु। पार्टी कार्यालयकै कोठामा बसेर संवादबाट समस्या समाधान गर्ने विश्वप्रकाश शर्माको भनाइ। र गत साउनमा 1,87 अर्बको सामान आयात, 38 अर्बको निर्यात। टप एन T20 सिरिजमा बङ्गलादेश हाई पर्फर्मेन्स टिमसँग नेपाल पराजित।
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन।
2: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
1: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
5: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
0: विजय खबरमा अब खबर विस्तारमा। 12 जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका 1-3 वर्षीय बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनाका सम्बन्धमा नेपाल सरकार र पीडित परिवारबीच 3 बुते सहमति भएको छ। गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा गृह मन्त्री सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीडित बालिकाका अभिभावक तथा सरकारका प्रतिनिधिबीच यो सहमति भएको हो। सहमति अनुसार जघन्य अपराधित घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय भएको छ। यसका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गरिने भएको छ। त्यस्तै पीडित परिवारको अपेक्षा अनुसार बालिका गरिमा चौधरीको शालिग निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने सहमति भएको छ। यसका साथै पीडित बालिकाको अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको गृह मन्त्रालयको सचिवालयले जनाएको छ। सहमतिको पत्रमा नेपाल सरकारका तर्फबाट मन्त्रीहरू र पीडित परिवारका तर्फबाट गरिमा चौधरीका बुवा मनोज कुमार चौधरी र आमा मानमती चौधरीले हस्ताक्षर गरेका छन्। सरकार र पीडित परिवारबीच भएको यस सहमतिले घटनाको न्यायिक प्रक्रिया अगाडि बढाउनका साथै पीडित परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो साँझ पवित्र धार्मिक स्थल मुक्तिनाथको दर्शन गर्नुभएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार प्रधानमन्त्रीले हिजो साँझ मुक्तिनाथको दर्शन गर्नुभएको हो। शुक्रबार काठमाडौँबाट निजी भ्रमणमा निस्किनुभएका प्रधानमन्त्री शाह दिउँसो 3 बजे बेनी जोमसुन सडक मार्ग हुँदै मुस्ताङको जोमसोन आइपुग्नु भएको थियो। बेनी जोमसोन सडक मार्ग हुँदै मुस्ताङ आउनुभएका प्रधानमन्त्री शाह घर पजोङ तीन स्थित पुथाङ एयरपोर्टको होटल ओम्स होममा बस्नुभएको थियो। सडक मार्ग हुँदै मुस्ताङ आउनुभएका प्रधानमन्त्री शाह होटल ओम्स होममा 3.5 घन्टा आराम गरी मुक्तिनाथ दर्शनका लागि प्रस्थान गर्नुभएको थियो। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाहले शनिबार साँझ मुक्तिनाथको दर्शन गरी जोमसोन फर्किनु भएको बताउनुभयो। मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भूषालले प्रधानमन्त्री शाह शनिबार साँझ 7:30 बजे मुक्तिनाथ मन्दिरमा प्रवेश गर्नुभएको बताउनुभयो र व्यवस्थापक भूषालका अनुसार प्रधानमन्त्रीले 8:30 बजेसम्म मन्दिरमा रहेर पूजा अर्चना गर्नुभएको थियो। लामो समयदेखि बन्द रहेर केही समय अघि परीक्षण उत्पादन गरेको हेटौडा कपडा उद्योग पुनः सञ्चालन गर्न सरकारले लगानी गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले हिजो उद्योगको स्थलगत निरीक्षण गर्दै यसका लागि आवश्यक लगानी र सञ्चालन मोडालिटीबारे छलफल भइरहेको बताउनुभयो। मन्त्री यादवले नेपाली सेना र सरकारवालाहरूसँग उद्योगको पूर्वाधार वर्तमान अवस्था र रोजगारी सृजनाका विषयमा जानकारी लिनुभएको छ। 2.5 दशकदेखि बन्द रहेको यो ऐतिहासिक उद्योगलाई सरकारले नेपाली सेनाको जिम्मामा मर्मत सम्भार गराइरहेको छ। गएको साउन 23 गतेदेखि 2 तान सञ्चालनमा ल्याएर परीक्षण उत्पादन समेत थालिएको छ। निरीक्षक का क्रममा उद्योगका 488 मध्ये अहिले 12 मेसिन मात्र चल्न सक्ने अवस्थामा रहेको जानकारी गराइएको थियो। चीन सरकारको सहयोगमा 2032 सालमा स्थापित यो उद्योग राजनीतिक हस्तक्षेप र फितलो व्यवस्थापनका कारण विक्रमसम्म 2057 सालदेखि पूर्ण रूपमा बन्द भएको थियो। सरकारले बन्द उद्योग सञ्चालनको तयारी गरेसँगै यसले पुनर्जीवन पाउने आशा पलाएको छ। जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध अध्यावधिक र विश्वसनीय तथा वस्तुगत बनाउन नामावली शुद्धिकरणको कामलाई तीव्रता दिएको छ। कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार पछिल्लो निर्वाचनमा चितवनमा 4,42,082 मतदाता रहेकामा ती मतदाताको विवरण अध्यावधिक गर्ने काम भइरहेको हो। विशेष गरी मृत्यु भएका मतदाताको नाम हटाउने लगायत विवरण शुद्धिकरण गर्नुपर्ने भएकाले कार्यालयले भरतपुर महानगरपालिकाबाट काम सुरु गरेको कार्कीले बताउनुभयो। उहाँका अनुसार कार्यालय रहेको वडा नम्बर 10 सुरु गरिएको शुद्धिकरण कार्यक्रम अनुसार भरतपुर महानगरपालिकाका 29 वडामा क्रमशः काम गरिनेछ। त्यसपछि अन्य पालिकामा शुद्धिकरणको काम गरिने कार्कीले बताउनुभयो। गत साउन 25 गतेदेखि कार्यालयले वडावडामा मतदाता नामावली पठाएर शुद्धिकरणको काम सुरु गरिएको प्रमुख कार्कीले बताउनुभयो। उहाँका अनुसार वडा कार्यालयले घटना दर्ता किताबमा रहेको विवरणसँग मतदाता नामावली रुजु गरी मृत्यु भएका व्यक्तिको हकमा मतदाता परिचय पत्र नम्बर समेत उल्लेख गरेर विवरण पठाउने व्यवस्था गरिएको छ। भरतपुर महानगरपालिकाका सबै वडाबाट यही भदौ 10 गतेसम्म विवरण माग गरिने र 15 गतेभित्र महानगरपालिकाको मतदाता नामावली शुद्धिकरणको काम सम्पन्न गरिने उहाँले बताउनुभयो। आगामी असोज 2 गतेदेखि जिल्लाका अन्य स्थानीय तहमा मतदाता नामावली शुद्धिकरणको काम सुरु गरिने कार्कीले जानकारी दिनुभयो। मृत्यु भएका परिवारका सदस्य तथा आफन्तले मृत्यु दर्ता प्रमाणपत्र सहित जिल्ला निर्वाचन कार्यालयमा आएर जानकारी गराई मतदाता नामावली अध्यावधिकमा सहयोग गर्न प्रमुख कार्कीले सबैमा आग्रह गर्नुभयो। राष्ट्रिय परिचय पत्र प्राप्त गरेका नागरिकले परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा दर्ता गर्न सक्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो। राष्ट्रिय परिचय पत्र नभएका नागरिकले निर्वाचन आयोगको प्रणाली मार्फत अनलाइन फारम भरी जैविक विवरणका लागि जिल्ला निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्ने उहाँले बताउनुभयो। मतदाता नामावलीमा रहेका नाम थर ठेगाना लगायतका त्रुटि सच्याउने आफूलाई पाएक पर्ने मतदान स्थल परिवर्तन गर्ने दोहोरो नाम हटाउने तथा मृत्यु वा बसाइसराईका कारण विवरण अध्यावधिक गर्नुपर्ने भएमा अनलाइन मार्फत आवेदन दिन सकिने उहाँले जानकारी दिनुभयो। यसै गरी पछिल्लो निर्वाचन यता चितवनमा 6,775 नयाँ मतदाता थपिएको प्रमुख कार्कीले जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागको तथ्याङ्क अनुसार भदौ 5 गते शुक्रबारसम्म देशभर 98% धान रोपाई सम्पन्न भएको छ। विभागका अनुसार कोशी प्रदेशमा 97%, मधेस प्रदेशमा 98.10% बागमती प्रदेश प्रदेशमा 97.82%, गण्डकी प्रदेशमा 96.68%, लुम्बिनी प्रदेशमा 97.87%, कर्णाली प्रदेशमा 98.50% र सुदूरपश्चिम प्रदेशमा 7% धान रोपाई सम्पन्न भएको छ। भरतपुर अस्पतालले बिरामीलाई प्रयोगशाला ल्याब रिपोर्ट अनलाइन मार्फत हेर्न तथा प्रिन्ट गर्न सक्ने सुविधा गरेको छ। अस्पतालले सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउँदै बिरामीको सहजताका लागि यस्तो व्यवस्था गरेको हो। अस्पतालको वेबसाइटमा रहेको ल्याब रिपोर्ट विकल्पमा क्लिक गरेपछि युजर नेम र पासवर्ड राख्ने व्यवस्था गरिएको छ। उपचार शुल्क तिर्दा प्राप्त हुने बिलमै युजर नेम र पासवर्ड उल्लेख हुने र सोही विवरण प्रयोग गरी बिरामीले आफ्नो प्रयोगशाला रिपोर्ट अनलाइनबाट हेर्न तथा प्रिन्ट गर्न सक्ने अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर विश्वबन्धु थपबगालेले जानकारी दिनुभयो। यसै गरी अस्पताल परिसरमा जडान गरिएका दुईवटा भेन्डिङ मेसिनबाट बहिरङ्ग सेवा ओपिडीको टिकट तथा प्रयोगशाला रिपोर्ट लिन सकिने व्यवस्था पनि गरिएको छ। यसबाट टिकट तथा रिपोर्ट लिन काउन्टरमा लामो लाइन बस्नुपर्ने बाध्यता हट्ने अस्पताल प्रशासनको विश्वास छ। भरतपुर अस्पतालमा दैनिक 2,500-3,800 बिरामी बहिरङ्ग सेवाका लागि आउने गरेका छन्। सेवा सुविधामा सुधार हुँदै गएसँगै अस्पतालमा बिरामीको चाप समेत बढ्दै गएको डाक्टर बगालेले बताउनुभयो। उहाँका अनुसार सरकारी अस्पतालमा सेवा सहज र प्रभावकारी हुँदै गएपछि निजी अस्पतालमा जाने केही बिरामी समेत भरतपुर अस्पतालतर्फ आकर्षित भएका छन्। हामीले सेवामा जति सुधार गर्दै गयौँ त्यति नै बिरामीको चाप थपिँदै गएको छ, उहाँले भन्नुभयो। 620 शैय्या सञ्चालनमा रहेको भरतपुर अस्पतालमा चितवन सहित छिमेकी 25 जिल्लाबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन्। स्वास्थ्य बिमा मार्फत सेवा प्रवाह गर्ने अस्पतालमध्ये भरतपुर अस्पताल अग्रणी मानिन्छ। सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा स्वास्थ्य बिमा सेवा बन्द गरेपछि बिमा मार्फत उपचार गराउन भरतपुर अस्पताल आउने बिरामीको संख्या क्रमशः बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ। नयाँ प्रविधिको प्रयोगसँगै ल्याब रिपोर्ट अनलाइनबाटै प्राप्त गर्ने र भेन्डिङ मेसिन मार्फत टिकट तथा रिपोर्ट लिन सकिने सुविधाले बिरामीको समय बचत हुनुका साथै अस्पतालको सेवा प्रवाह थप सहज हुने अपेक्षा गरिएको छ। पर्यटकीय सिजनको तुलनामा अफ सिजन मानिने समयमा समेत चिनिया पर्यटकको आगमन बढेपछि चितवनको सौराहमा पर्यटन व्यवसाय उत्साहित भएका छन्। विदेशी पर्यटकको चहल पहल बढेसँगै होटल, रेस्टुराँ, जङ्गल सफारी तथा अन्य पर्यटन व्यवसायमा समेत सकारात्मक प्रभाव परेको व्यवसायीहरूको भनाइ छ। बाघमारा मध्यवर्ती सामुदायिक वनका कोषाध्यक्ष ध्रुव खनालले अफ सिजनमा समेत चिनिया पर्यटकको उपस्थिति बढ्नु सौराको पर्यटनका लागि सकारात्मक सङ्केत भएको बताउनुभयो। पर्यटकको आगमनले होटल तथा पर्यटन व्यवसायलाई चलायमान बनाउन सहयोग पुगेको उहाँको भनाइ छ। क्षेत्रीय होटल सङ्घका पूर्व अध्यक्ष दीपक भट्टराईले चिनिया तथा भारतीय पर्यटकको आगमन बढेपछि व्यवसायमा उत्साह थपिएको बताउनुभयो। उहाँका अनुसार पर्यटकको सङ्ख्या निरन्तर बढ्दै गएमा नयाँ लगानी र रोजगारीका अवसर समेत सिर्जना हुनेछन्। यता सौराहा घुम्न आएका चिनिया पर्यटकले पनि यहाँको प्राकृतिक सौन्दर्य, वन्यजन्तु र स्थानीय आतिथ्यताबाट आफूहरू खुसी भएको बताएका छन्। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनु होला।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: तीज को किनमेल चितवन प्रदर्शनी केन्द्र मा भन्ने मूल नारा का साथ महिला दीदी बहिनी हरु को महान पर्व हरी तालिका तीज को अवसर मा 2083 भाद्र 19 20 र 21 गति चितवन प्रदर्शनी केन्द्र भरतपुर मा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदै छ।
10: मेला का मुख्य आकर्षण हरू
9: स्थानीय स्वदेशी तथा विदेशी औद्योगिक उत्पादन हरू को विशेष प्रदर्शनी
10: भाद्र 19 गते शुक्रवार बिहान 10 बजे देखि कृष्ण भजन प्रतियोगिता,
9: भाद्र 20 गते शनिवार बिहान 9 बजे देखि उद्यमशीलता र रोजगार प्रवर्धन मा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता।
10: भारत बंगलादेश भूटान लगायत का देशहरुबाट आउने प्रदर्शकहरुले भाद्र 22 र 23 मा आफ्ना औद्योगिक उत्पादनहरुको थप बिक्री वितरण गर्ने छन्।
9: आयोजक चितवन उद्योग संघ महिला उद्यमी मञ्च,
10: संरक्षक चितवन उद्योग संघ।
9: स्थल बुकिंग का लागि सम्पर्क
10: 9762719607 र 9855033553।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले केन्द्रीय सदस्यका लागि आयोजना गरेको नीति संगठन र नेतृत्व सम्बन्धी दुई दिने कार्यशाला सुरु भएको छ। रासपा कार्यशाला नीति संगठन र नेतृत्व श्रृङ्खला एक नाम दिएको कार्यशालामा पार्टीको नीति संगठन सुदृढीकरण र नेतृत्व क्षमता विकासका बारेमा छलफल भइरहेको रासपाका संगठन विभाग प्रमुख प्रमोद नेपानेले जानकारी दिनुभयो। आज नेपालको चित्र हामी कहाँ छौँ शीर्षकमा अनिल चित्रकारले देशको वर्तमान र अवस्था तथा उपसभापति डाक्टर स्वर्णिम वाग्लेले पार्टीको प्रस्तावना सामाजिक लोकतन्त्र र त्यसका आधारबारे प्रस्तुति दिनुहुनेछ। महामन्त्री विपिन कुमार आचार्यले पार्टीका आधारभूत मूल्य मान्यता तथा स्थानीय निर्वाचनका लागि उम्मेद्वार छनौटको रूपरेखा, पूर्व सचिव सुरेन्द्र अर्यालले बजेट निर्माणको प्रक्रिया वैज्ञानिक प्रक्रिया तथा उपसभापति शोभिता गौतमले पार्टी र सरकारबीचको अन्तरसम्बन्ध, समस्या र समाधानका उपायबारे प्रस्तुति दिनुहुने कार्यक्रम रहेको छ। कार्यशालाको दोस्रो दिन निवर्तमान महामन्त्री कविन्द्र बुरलाकोटीले पार्टीको संगठनात्मक संरचना, त्यसको सुदृढीकरण र केन्द्रीय सदस्यहरूको भूमिका तथा संगठन विभाग प्रमुख नेपानेले मिडिया र सोसल मिडिया कसरी प्रयोग गर्ने भन्ने सन्दर्भमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम रहेको छ। नेपाली कङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको समस्याको समाधान पार्टी कार्यालयकै कोठामा सँगै बसेर संवाद मार्फत खोजिनुपर्ने बताएका छन्। शनिबार काङ्ग्रेसले आयोजना गरेको ग्रीन रनको उद्घाटन गर्दै उपसभापति शर्माले पार्टीभित्रका मतभेदको समाधान अदालतको ढोकाबाट भन्दा पनि पार्टी कार्यालयको कोठामा सँगै बसेर संवाद मार्फत खोजिनुपर्ने बताउनु भएको हो। विशेष महाधिवेशनपछि आएको वर्तमान नेतृत्व स्थायी नभएको र असोजमा हुने केन्द्रीय महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्री लगायत जुनसुकै पदमा प्रतिस्पर्धा गर्न चाहने सबै नेता कार्यकर्ताका लागि ढोका खुला रहेको उहाँले बताउनुभयो। उहाँले राजनैतिक दलको काम केवल सरकार बनाउने, संविधान निर्माण र संशोधन गर्ने र चुनाव जित्ने र हार्नेमा मात्र सीमित हुन नहुने धारणा राख्नुभयो। बालिका गरिमा चौधरीको बलात्कारपछि निर्ममतापूर्वक भएको हत्याको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै न्यायको माग गर्दै आयोजना गरेको प्रदर्शनमा एकबद्धता जनाउँदै दोषीमाथि कारवाही र पीडितलाई न्याय दिलाउन उहाँले माग गर्नुभयो। सरकार र दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल बीच 14 बुँदे सहमति भएको छ। सहमतिसँगै महाअभियानले गर्दै आएका धरना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम हिजैदेखि अन्त्य गर्ने निर्णय गरेको छ। काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पुल्चोकमा धरनामा रहेका महाअभियानका प्रतिनिधि र सरकारले गठन गरेको वार्ता टोलीबीच भएको गहन छलफलपछि 14 बुँदे सहमतिमा हस्ताक्षर भएको हो। सरकारका तर्फबाट वार्ता टोलीका संयोजक तथा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव लीलाधर सुवेदी र महाअभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बोहरा छेत्रीले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। सहमति कार्यान्वयनका लागि सरकारले आवश्यक प्रक्रिया अघि बढाउने र महाअभियानले आन्दोलनका कार्यक्रम अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ। दुर्गा प्रसाई नेतृत्वको महाअभियानले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिकका लागि विभिन्न विषय उठाउँदै आन्दोलन गर्दै आएको थियो। पछिल्लो समय महाअभियानका कार्यकर्ता काठमाडौँ उपत्यका प्रवेश गरी पुलचोकमा धरनामा बसेका थिए। 14 बुँदे सहमतिपछि उक्त धरनासहित महाअभियानका आन्दोलनका कार्यक्रम तत्कालका लागि अन्त्य भएका छन्। चालू आर्थिक वर्षको साउनमा 1,87,44,36,22,00,000 मूल्य बराबरको वस्तु तथा सामान भित्रिएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा 31.04% आयात वृद्धि भएको हो। गत अबको साउनमा 1,43,04,06,69,000 मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो। साउनमा 38,70,41,46,000 मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ। गत साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात 61.72% बढेको छ। गत आर्थिक वर्षको साउनमा भने 23,93,24,41,000 मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको भन्सार विभागले जनाएको छ। अब खेल खबर। अस्ट्रेलियामा जारी टप एन्ड 20 सिरिजमा नेपाल एले लगातार दोस्रो पराजय बेहोरेको छ। शनिबार डार्विन स्थित मरारा क्रिकेट मैदानमा बङ्गलादेश हाई पर्फर्मेन्स टिमले नेपाललाई 9 विकेटले निराश बनाएको हो। नेपालले प्रस्तुत गरेको 100 रनको लक्ष्य बङ्गलादेशले 10.2 ओभरमा मात्र 1 विकेट गुमाएर पुरा गर्यो। बङ्गलादेशको जिसन आलमले अभिजित 52 रनको योगदान गरे। उनले 29 बलमा 4 छक्का र 3 चौका प्रहार गरे। अरिफुल इस्लाम 34 रनमा अभिजित रहे। नेपालका निम्ति एक मात्र विकेट साहब आलामले लिए। त्यसपछि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 79 रन बनाएको थियो। नेपालका निम्ति कुशल भुर्तेलले सर्वाधिक 46 रनको योगदान गरे। उनले 40 बलमा 3 चौका र 1 छक्का प्रहार गरे। विपिन खत्रीले अभिजित 11, साहब आलमले 11 र रिजन ढकालले 10 रन बनाए। बङ्गलादेशका एमडी रुबेलले 4 तथा रिपोन मण्डल, रोहन डोउल्लाह ब्रोसन र समी उन बसिरले 1-1 विकेट लिए। नेपालले यसअघि आयोजक नर्दर्न टेरिटोरी एन्टी स्ट्राइकसँग 8 विकेटले हार बेहोरेको थियो। अब नेपालले सोमबार होवर्ड हुरिक्याक्स एकाडेमीको सामना गर्नेछ। विजय खबरमा अब मौसम सम्बन्धी खबर। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ, जसको प्रभावले देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा गण्डकी प्रदेशको 1-2 स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा, मध्य प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भूभागका केही स्थानमा, मध्य प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थान, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। सरकार र गरिमाका अभिभावक बीच 3 बुँदे सहमति। मन्त्रालयबाट 7-सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गरिने। प्रधानमन्त्री बालेन्द्र शाहले गर्नुभयो मुक्तिनाथको दर्शन। भरतपुर अस्पतालमा अब अनलाइनमै ल्याब रिपोर्ट आउने। राजसभाको दुई दिने नीति संगठन र नेतृत्व मन्थन सुरु। पार्टी कार्यालयकै कोठामा बसेर संवादबाट समस्या समाधान गर्ने विश्वप्रकाश शर्माको भनाई। र गत साउनमा 1,87 अर्बको सामान आयात, 38 अर्बको निर्यात। टप एन्ड टी ट्वेन्टी सिरिजमा बङ्गलादेश हाई पर्फर्मेन्स टिमसँग नेपाल पराजित। अवस्था सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज युट्युबसँगै हाम्रो पात्रो र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। जगन्नाथ उपाध्याय बिदा हुन्छु। नमस्कार।
11: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
12: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
13: ल लिनुहोस्।
12: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साहुजी?
13: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
12: स्वाद मात्र होइन प्रेम पस्कने।
11: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
14: बगैचा एडभेन्चर रिसोर्ट,
11: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको

0: गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नवलपुर, मोबाइल नम्बर 98570-82693, 98570-82696।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनाल पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया चित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
6: मानसिक समस्याबाट बच्ने उपायहरू,
7: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ,
6: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ,
7: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ,
6: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
7: असल साथीहरूसँग मात्रै सङ्गत गरौँ,
6: मादक पदार्थ र लागु औषध सेवन नगरौँ,
7: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ।
6: स्वस्थ रहौँ, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: विजय टाङ्चेल। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
8: अहिले बिहानको 7 बज्यो।
9: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
9: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
11: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
10: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
11: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
10: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
11: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
12: सदस्यता नवीकरण तथा वन पैदावार सम्बन्धी सूचना। जयश्री सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूलाई काठको आवश्यक पर्ने भएको हुँदा यही मिति 2083 भदौ 1 गतेबाट भदौ 18 गतेसम्म काठको माग फारम भरिने भएको हुँदा समयमै सदस्यता नवीकरण गरी काठको माग फारम भर्नु हुनको लागि हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट, नवलपुर।
13: ओहो दाई, नमस्कार।
14: नमस्कार।
13: आराम हुनुहुन्छ?
14: आरामै छु।
13: घर त राम्रो बनाउनु भएछ।
14: यसो भनौँ।
13: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
14: यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
13: गजबको काम गर्दा रहेछन् त।

0: ए दिदी पो आउनु भएछ, आउनुस् भित्र बसम।
1: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
0: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
2: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
3: सक्षम फर्निचर, गैडाकुटे ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि।
4: मोबाइल 9851129163, 9550474503 र 9551184503।
3: तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
5: हेलो
6: हेलो,
5: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
6: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
7: हजुर,
6: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
7: त, हेलो, भन्नुहोस् त।
5: हेलो हजुर,
7: हजुर,
5: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
7: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
6: ए नानी, के भन्ने रहेछ, के हो के भयो?
7: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
6: ल ल ल, म किन दिन्थे?
8: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊँ।
9: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
8: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
9: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ZFM 101.9.
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: खै जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: ए, पहिला कसैले भनेनन्?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
11: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
10: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
12: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
13: गैराकोट फन पार्क, गैराकोट 5 गैराकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
14: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
6: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
13: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
16: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
17: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556-98-833 र 598-834।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
6: लो, किन नि, के भयो, सन्चो भएन?
5: होइन, यतिकै जानै मन लागेन।
6: यतिकै पनि हुन्छ?
5: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
6: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
7: नमस्ते, कति कामले पाल्नु भयो?
6: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
7: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
5: हस् म्याडम।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
10: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटै उपचार आरसिटी गरिने।
9: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
10: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन, फोन 0056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0056-13-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
11: सर, एउटा प्रश्न सोधौँ है।
12: सोध न
11: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
12: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
11: हस्, धन्यवाद सर।
13: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गति चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
15: मेलाका मुख्य आकर्षणहरू
14: स्थानीय स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
15: भात्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता
14: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता
15: भारत बङ्गलादेश भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 मा आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्
14: आयोजक चितवन उद्योग सर महिला उद्यमी मञ्च
15: संरक्षक चितवन उद्योग संघ
14: स्टल बुकिङ का लागि सम्पर्क
15: 97-76-19607 र 98-550-33553

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रणालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570826693 98570826693।
5: लामो समय धुलामे सडकले दिएको कष्टपछि अब हाम्रो क्षेत्रको पूर्व पश्चिम राजमार्ग फराकिलो भएको छ। सडक 6 लेनमा विस्तार भए पनि आवश्यक ठाउँमा ट्राफिक चिन्हहरू राख्ने काम बाँकी नै छ।
6: डिभाइडर नागेर सडक काट्नु, जेब्रा क्रसिङको व्यवस्था गर्नु र ट्राफिक नियम नमान्नु जस्ता असावधानीले दुर्घटना निम्त्याउँछ।
5: जिल्ला ट्राफिक कार्यालय कावासोतीका अनुसार गत एक वर्षमै 65 जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् र 98 जना ठुला दुर्घटनाबाट जोगिएका छन्। यो संख्या केवल तथ्य होइन, कसैको बुबा आमा दाजु बहिनी र सन्तान गुमाउनुको पीडा हो।
6: सडक फराकिलो भएसँगै गाडीको गति पनि तीव्र छ, तर हाम्रो एक सानो गल्तीले हाम्रो आफ्नै जीवन समाप्त हुन सक्छ।
5: सडकमा यात्रा गर्दा भित्री लेनमा बाइक तथा स्कुटी नचलाऊ। भित्री लेन तीव्र गतिमा घुम्ने तथा ओभरटेक गर्ने सवारी साधनलाई छोडौँ, साथै तोकेको गतिमा मात्रै सवारी चलाऊ।
6: सुरक्षित समाज निर्माणको लागि गैडाकोट इङ्ग्लिस स्कुलको प्रयास।
7: गैडाकोट इङ्ग्लिस स्कुल जिल्लाकै एकमात्र क वर्गको विद्यालय।
8: नमस्कार स्वयंसेविका दिदी।
9: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
10: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
9: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
8: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफुल सागसब्जी अन्डा माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
9: हो त,
10: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
9: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
13: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाइ सराई गरेर आएको हकमा बसाइ सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
2: गैडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
14: सिद्धार्थ चस्मा घर। आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर।
15: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्माघर अब गैंडाकोट 4 ओम शान्ति गेट अगाडि।
14: हजुर, हामी कहाँ नेत्र परीक्षण उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुपथ मूल्यमा पाइन्छ।
16: सम्पर्क सिद्धार्थ चस्मा घर गैंडाकोट 4 ओम शान्ति गेट अगाडि। फोन 0785015 16, मोबाइल 98470223613।
17: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
18: अहिले बिहानको 8 बज्यो।

0: FM 101.6
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
2: जापानिज भाषा कहाँ
1: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PTE सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
3: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0785012294 मोबाइल 9809233894
4: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
5: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
6: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको
7: छ पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो मलाई आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
8: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855509934
9: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ त्यो हो बचत गर्ने बानी थोरै थोरै गरेर गरिएको बचतले शिक्षा स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ सहकारीसँग जोडिनुहोस् नियमित बचत गर्नुहोस् आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस् आजै सुरु गरौँ बचत गर्ने बानी स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व
10: नमस्ते डाक्टर सर
11: नमस्ते बस्नुस् न भन्नुस् त के हो
10: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
11: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
10: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
11: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
10: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
11: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
10: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
11: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
12: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ
13: नेपाल सरकार विज्ञापन बोर्ड
1: नन्दन सामुदायिक वन उपभोक्ता समूहको सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना नन्दन सामुदायिक वन उपभोक्ता समूहको यही साउन 19 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग निवेदन यही साउन 20 गतेदेखि भदौ 15 गतेसम्मका लागि खुल्ला गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारी गराउँदछौँ अनुरोधक अध्यक्ष एवं श्री नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नगरपालिका वडा नम्बर 6, 8 र 9 नवलपरासी बर्दघाट सुस्तापूर्व
14: 1 युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ
15: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
14: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
15: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
14: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
15: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
14: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
15: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
16: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
17: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
16: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
17: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
16: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
17: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर।
18: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
11: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सर्जमेन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
18: भयो दाइ।
19: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: विजय एफएम 101.9
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
8: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौँ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: झाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
11: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
10: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि, दशा लाग्यो डाक्टर साहब।
11: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाइ गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
10: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
11: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
10: हजुर।
11: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त।
10: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: कस्तो
14: गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
15: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
14: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
15: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि। स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
12: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
16: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।
15: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
16: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्तापूर्व।
13: सदस्यता नवीकरण तथा वन पैदावार सम्बन्धी सूचना। जयश्री सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूलाई काठको आवश्यक पर्ने भएको हुँदा यही मिति 2083 भदौ 1 गतेबाट भदौ 18 गतेसम्म काठको माग फारम भरिने भएको हुँदा समयमै सदस्यता नवीकरण गरी काठको माग फारम भर्नु हुनको लागि हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
17: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
18: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गते चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
19: मेलाका मुख्य आकर्षणहरू
18: स्थानीय स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
19: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता,
18: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता।
19: भारत, बङ्गलादेश, भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्।
18: आयोजक चितवन उद्योग संघ, महिला उद्यमी मञ्च,
19: संरक्षक चितवन उद्योग संघ।
18: स्टल बुकिङ का लागि सम्पर्क
19: 97-76-19-607 र 98-55-33-553।
1: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98-612-20-437।
20: अहिले बिहानको 9 बज्यो।

0: 是 FM XA1.9。
1: साउजी मलाई एक बोरा भान्सा घर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
2: लौ तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
4: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
7: मेरो तोला जान्त सिनार पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
9: हेलो
10: हेलो बहिनी, सन्चै छौ?
9: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
10: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
9: अनि हुलाकमा पो जानु?
10: हो नि, हुलाकमा जाऊ न।
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
10: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
9: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
10: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
9: ए, सहरमा मात्र होला नि?
10: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
9: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
14: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप।
15: किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
16: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556-98-833 र 598-834।

0: FM 101.6
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
2: जापानिज भाषा कहाँ
1: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PTE सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
3: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556 38 894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778 50 12 94 मोबाइल 98029 33 894
4: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
5: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
4: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
6: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98555 54 692 र 98555 54 968
7: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
8: बगैचा एडभेन्चर रिसोर्ट
7: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारु सांस्कृतिक नृत्यको साथ
8: बगैचा एडभेन्चर रिसोर्ट
7: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
8: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर गैराकोट 11 नवलपुर मोबाइल नम्बर 98570 82 693 98570 82 696
9: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली
10: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
11: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ
12: मेरो तोला जान्त सिनाल पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई आयुर्वेदमा आएर मैले छाय सूत्र गरेको धेरै राम्रो भइसकेको छ
9: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98555 50 9 34
13: ओहो दाई नमस्कार
14: नमस्कार
13: आराम हुनुहुन्छ
14: आरामै छु
13: घर त राम्रो बनाउनु भएछ
14: अँ यसो भनौँ
13: अनि दाई यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो
14: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप त्यहीँबाट गराएको
13: ए गजबको काम गर्दा रहेछन् त
15: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवाइडिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98 450 66 190 र 98 071 68 139।

0: साथीको पहिलो रोजाई विजय सामुदायिक शिक्षा सदन
1: गैराकोट 5 नवलपुर।
0: थप जानकारीका लागि
1: सम्पर्क नम्बर
0: 9855516633,
1: 9845486681,
0: 9845486643। धन्यवाद।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
5: मेरो तोका कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6-7 गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 9855509034।
6: किन आँखा मिचेको मिचे गरेको?
7: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
6: धेरै समय मोबाइल चलाएपछि क्या हो?
7: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
6: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए, त्यसो भए जोगिन के गर्ने त?
6: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने, टाढा 20 फिट जति। बुझिस्?
7: बुझेँ।
6: यसलाई 20-20-20 नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
8: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
11: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
10: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
11: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
10: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
11: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
10: सचेत बनाऊ।
11: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
13: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। विजय तान्छे। विवाह पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9862124337।
14: अहिले बिहानको 10 बज्यो।

0: विजय एफएम 101.6 समुदायको आवाज।
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: हेर त रगत रगत भो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
8: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
9: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौँ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाऊँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
13: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गरौँ।
12: ल ल, गएर तुरन्त बुक गरिहाल है।
14: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
15: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
16: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
17: आहा, कति राम्रो सजाएको, फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
16: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
18: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
15: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: खै जन्म दर्ता दिनुस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: ए, पहिला कसैले भनेन?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
8: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: जय माता मौला काली।
10: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
11: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
10: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
11: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
10: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
11: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550-5934।
5: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
8: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ।
7: हिंसा सहेर नबसौ, विभेदमुक्त समाज निर्माणमा जुटौ।
8: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
10: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
11: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
12: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
13: सर्जरी सम्बन्धी सेवा, हाड जोडी सम्बन्धी सेवा, स्त्री तथा प्रसूति रोग सेवा, बाल रोग सेवा, न्युरो सर्जरी सेवा, न्युरो साइकेट्रिक सेवा, नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
11: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 कोठी चितवन। फोन 0656-5514 र 5255-17।
14: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
15: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गति चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
16: मेलाका मुख्य आकर्षणहरू:
15: स्थानीय, स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
16: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता,
15: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता।
16: भारत, बङ्गलादेश, भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्।
15: आयोजक चितवन उद्योग संघ, महिला उद्यमी मञ्च,
16: संरक्षक चितवन उद्योग संघ।
15: स्टल बुकिङका लागि सम्पर्क
16: 97-76-19-607 र 98-550-33-553।

0: BJ 淡见。विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागी गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडी गैंडाकोट 5 मोबाइल 98612204437।
1: अहिले बिहानको 11 बज्यो।
0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो फौसोको थियो, फौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तँलाई जान्छ सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509।
7: जन्म, मृत्यु, बसाइ सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: 色桑来之旅。
1: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
2: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
1: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98550-54692 र 98550-54968
4: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट
4: हर्स राइडिंग र अक्स कार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैराकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
6: खै जन्म दर्ता दिनुहोस् त
7: जन्म दर्ता गरेको छैन नि म्याडम
6: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
7: हो र मलाई त थाहा नै थिएन म्याडम
6: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
7: ए पहिला कसैले भनेन
8: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
9: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: महत्त्वपूर्ण सूचना छ एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस् गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस् खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस् पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस् आफ्नो घर टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस् स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस् जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश
13: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला
8: एउटा निवेदन नागरिकता प्रमाण पत्रको प्रतिलिपि नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि बसाइसरी आएको भए सोखको प्रमाणपत्र चालू आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: FM 101.6 सामुदायिक रेडियो।
1: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्ता पूर्व।
2: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है?
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सर, एउटा प्रश्न सोधौँ है?
7: सोधन।
6: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
7: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
6: हस्, धन्यवाद सर।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: अटल आस्थाको सुस्फूर्त जमघट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
10: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
9: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
11: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट नवलपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
12: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
13: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
12: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गएरको डेकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
14: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
15: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9850574503 र 9851584503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: बाल बालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
2: जापानिज भाषा कहाँ?
1: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
3: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556-38-894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0078-50-12-94, मोबाइल 98029-33-38-94।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर, मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
7: मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
9: जय माता मौना काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
0: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
11: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
12: अहिले मध्याह्नको 12 बज्यो।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
4: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन? छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
5: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
4: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैलाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि। स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैलाकोट फन पार्क छँदैछ नि।
6: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
7: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।
8: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
9: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्तापूर्व।
10: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
11: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
10: भयो दाई।
12: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: दशमलवसा।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि, गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको, घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो ऱ्याम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट।
4: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
3: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
1: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
6: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: बाल बालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
4: मेरो तोका कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
9: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
9: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
8: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
10: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: BJ 淡见विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9862124437।
1: अहिले दिउँसोको 1 बज्यो।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी।
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: लु हेलो, भन्नुहोस् त।
2: हेलो हजुर,
4: हजुर,
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भने रहेछ, के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, म किन दिन्थे?
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
7: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटै उपचार आरसिटी गरिने।
6: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
7: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 0564493773 र 4947141, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0556134412, मोबाइल 9813363412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
8: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
9: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गति चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
11: मेलाका मुख्य आकर्षणहरू
10: स्थानीय स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
11: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता
10: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता
11: भारत बङ्गलादेश भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 मा आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्
10: आयोजक चितवन उद्योग संघ महिला उद्यमी मञ्च
11: संरक्षक चितवन उद्योग संघ
10: स्टल बुकिङका लागि सम्पर्क
11: 97-672-19607 र 98-550-33553

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाकान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
7: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
8: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
7: ल ल, गएर तुरन्त बुक गरिहाल है।
9: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ए दिदी पो आउनु भएछ, आउनुस् भित्र बसम।
4: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
3: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
5: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550774503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटी पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइसराईको हकमा बसाइसराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
8: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
7: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इला रिसोर्ट मौला काली। मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।

0: रहा था।
1: विजय तांचे
2: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437।
3: अहिले दिउँसोको 2 बज्यो।
4: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
5: जापानिज भाषा कहाँ?
4: हजुर, एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
5: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
2: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556588694, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778512194, मोबाइल 9809933894। बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट
2: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट।
2: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैंडाकोट 11, नौलपुर। मोबाइल नम्बर 9857082693, 9857082693।
6: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
7: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
7: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
6: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
7: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
6: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: कस्तो गर्मी,
10: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
11: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
10: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
11: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
12: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
2: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 9861204437।
11: हाँ मिका हाँ गर्मी को मौसम आए सँगै स्विमिंग में विशेष छूट को व्यवस्था रहेको जानकारी गराइन्छ।
0: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेद का घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
0: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विजय एफएम 101.6 समुदायको आवाज
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
6: नमस्ते डाक्टर साहब।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: जन्ममिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
11: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
14: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
13: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर,
15: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट नवलपरासी, फोन 0785012626, वेबसाइट www.maulakalika.org.np।

टङ्क सर ल हामी यता यसो धेरै सरप्राइज हुनु पर्दैन, तपाईँ लिप्सिङ नि भाइ अति आधी भिडियो खिच्दै बाँकी छ होइन। 5, 6, 7

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारबाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
4: ओहो दाई, नमस्कार।
5: नमस्कार,
4: आराम हुनुहुन्छ?
5: आरामै छु।
4: घर त राम्रो बनाउनु भएछ?
5: अँ, यसो भनौँ।
4: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
5: अँ, यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
4: ए, गजबको काम गर्दा रहेछन् त।
6: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139।
3: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
8: हो नि, पोखरा, मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
9: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौँ र पाहुनालाई हार्दिक सत्कार गरौँ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गति चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
11: मेलाका मुख्य आकर्षणहरू
10: स्थानीय, स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
11: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता,
10: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता।
11: भारत, बङ्गलादेश, भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्।
10: आयोजक चितवन उद्योग संघ महिला उद्यमी मञ्च,
11: संरक्षक चितवन उद्योग संघ।
10: स्थल बुकिङका लागि सम्पर्क
11: 9762719607 र 9855533।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98555 54692 र 98555 54968।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
7: मेरो तोला कान्त सेना, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98555 54934।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
12: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
11: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
12: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
11: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
12: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
13: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
14: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
15: घडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
16: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
2: आहा कति राम्रो सजाएको, फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
16: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गइरहेको डेकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
17: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
18: सक्षम फर्निचर गैडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 9851129163, 9855774503 र 9851184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9862124337।
19: अहिले दिउँसोको 3 बज्यो।

0: FM 101.2 बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082693
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता न्यौपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने 20-22 चोटी पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोलाकान्त सिन्हा पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855509034
6: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
7: मैले बुझिसकेँ बाबा यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि त्यही गर हुन्न र
6: ल ल गएर तुरुन्त बुक गरिहाल है
8: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
0: गैडाकोट फन पार्क गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078501504 मोबाइल 9862124437
9: ए भुजेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
10: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
9: भयो दाई
0: गैडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश

0: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: नमस्ते डाक्टर साहब।
2: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
3: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गते चितवन प्रदर्शनी केन्द्र भरतपुरमा 4th तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
6: मेलाका मुख्य आकर्षणहरू
5: स्थानीय, स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
6: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता,
5: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता,
6: भारत, बङ्गलादेश, भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्।
5: आयोजक चितवन उद्योग संघ, महिला उद्यमी मञ्च,
6: संरक्षक चितवन उद्योग संघ।
5: स्थल बुकिङ का लागि सम्पर्क
6: 97-76-19-607 र 98-550-33-553।

0: विजय एफएम 101.4
1: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
8: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
1: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
9: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
11: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
12: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-830 र 598-834।
13: विजय टाइमचे।
1: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्य अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
14: अहिले दिउँसोको 4 बज्यो।

बंद राखी व्यापार गर्छु भने घरबारी बंद राखी व्यापार गर्छु भने व्यापार सफल डुबिन हाल्छ।

0: बाल बालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
4: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
8: नेपाल सरकार, विज्ञापन बोर्ड। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
1: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
0: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
1: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
2: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
3: होइन दाई, बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बालश्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौँ, बालश्रमको अन्त्य गरौँ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: जय माता मौला काली।
6: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
7: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
7: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
6: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।
8: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
9: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
8: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
10: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
11: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
12: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ, संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
13: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बाल बालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोलाकान्त सेना, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
6: ए आमा, पानी प्यास लाग्यो, यही घैँटाको पानी खाइदिउँ कि क्या हो?
7: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनुपर्छ, न त बिरामी होइएला।
8: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिउँ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
11: लौ, किन नि, के भयो, सन्चो भएन?
10: होइन, यतिकै जाने मन लागेन।
11: यतिकै पनि हुन्छ?
10: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
11: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
12: नमस्ते, कति कामले पाल्नु भयो?
11: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
12: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
10: हस् म्याडम।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
15: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
14: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
15: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
16: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
17: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
18: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
19: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
20: सर्जरी सम्बन्धी सेवा, हाड जोडी सम्बन्धी सेवा, स्त्री तथा प्रसूति रोग सेवा, बाल रोग सेवा, न्युरो सर्जरी सेवा, न्युरो साइकियाट्रिक सेवा, नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
18: थप जानकारीको लागि सम्पर्क एमपीआई नयाँ सामुदायिक अस्पताल भरतपुर 10-24 कोठी चितवन, फोन 056-555514 र 555517।
21: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
22: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
23: अहिले साँझको 5 बज्यो।

बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: जापानीज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
4: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556588694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512294 मोबाइल 9809239394
5: जन्म दर्ता गरेको छैन नि म्याडम
6: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
5: हो र मलाई त थाहा नै थिएन म्याडम
6: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र

0: राजधानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेन?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
3: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छाया चित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
5: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
7: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
7: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
6: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
8: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
9: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
8: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
10: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
11: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98550743503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: 101.6।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि, गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको, घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो। त्यो भन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो, दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
7: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98550-50934।
8: ए बाबु।

0: तर्फको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
7: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
6: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
7: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
8: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
5: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612024437।
7: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
9: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गते चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
10: मेलाका मुख्य आकर्षणहरू
9: स्थानीय, स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
10: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता,
9: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता,
10: भारत, बङ्गलादेश, भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्।
9: आयोजक चितवन उद्योग संघ महिला उद्यमी मञ्च,
10: संरक्षक चितवन उद्योग संघ।
9: स्थल बुकिङका लागि सम्पर्क
10: 97-76-19-607 र 98-55-33-553।
5: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612024437।
11: अहिले साँझको 6 बज्यो।

0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट।
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, कैडाकोट 11, नौलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
2: सदस्यता नवीकरण तथा वन पैदावार सम्बन्धी सूचना। जयश्री सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूलाई काठको आवश्यक पर्ने भएको हुँदा यही मिति 2083 भदौ 1 गतेबाट भदौ 18 गतेसम्म काठको माग फारम भरिने भएको हुँदा समयमै सदस्यता नवीकरण गरी काठको माग फारम भर्नु हुनको लागि हार्दिक अनुरोध गर्दछौँ। अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैडाकोट, नवलपुर।
3: छोरीलाई भुकेर आएको छौ त?
4: हेर्नुहोस् न काका, छोरी फुल टिप्न बारीमा गएकी थिइन्, सर्पले टोकेछ। विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको।
3: सर्पले टोकेको विषको उपचार गर्न त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल। त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनमबाट उपचार गर्छन्।
4: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो, तर
3: सर केही होइन, छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल। नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टिभेनम समेत निशुल्क उपलब्ध गराउँछ, खर्चको पनि चिन्ता लिनु पर्दैन।
5: बाबा,
4: छोरी नाति है, तिमीलाई केही हुँदैन, म एम्बुलेन्सलाई फोन गरिहाल्छु।
3: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ। मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ। बाबु सन्देश,
6: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ। सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ। आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
10: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
11: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तँलाई जान्दछन् पर्वतदेखि मेरो दुई वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
9: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98555 9 34
12: नन्दन सामुदायिक वन उपभोक्ता समूहको सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना नन्दन सामुदायिक वन उपभोक्ता समूहको यही साउन 19 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग निवेदन यही साउन 20 गतेदेखि भदौ 15 गतेसम्मका लागि खुल्ला गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारी गराउँदछौ अनुरोधक अध्यक्ष एवं श्री नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नगरपालिका वडा नम्बर 6, 8 र 9 नवलप्रासी बर्दघाट सुस्ता पूर्व
13: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो
14: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ
13: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
15: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गते चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ
16: मेलाका मुख्य आकर्षणहरू
15: स्थानीय स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
16: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता
15: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता
16: भारत बङ्गलादेश भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्
15: आयोजक चितवन उद्योग संघ महिला उद्यमी मञ्च
16: संरक्षक चितवन उद्योग संघ
15: स्टल बुकिंग का लागि सम्पर्क
16: 97-76-19-607 र 98-550-33-553

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्र र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा नवीन सुवेदीको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू। गैंडाकोट इङ्ग्लिस स्कुलमा राष्ट्रिय सेवा दल एनसिसी तालिमको औपचारिक शुभारम्भ। नवलपुरका होटल व्यवसायीका लागि खाद्य स्वच्छता सम्बन्धी अभिमुखीकरण सम्पन्न। हरियर टोल विकास संस्थामा बालमैत्री असल संस्कार शिक्षा कक्षा शुभारम्भ। सरकारको भूमिकामा रहेका कमजोरीहरू स्वीकार गर्ने शिक्षा मन्त्री पोखरेलको भनाई। र वर्षायामको अतिरिक्त विद्युत स्वदेशमै खपत बढाइने ऊर्जा जलस्रोत मन्त्री श्रेष्ठको भनाई। नवलपुर जिल्ला तेक्वान्डो सङ्घको 9 वार्षिक साधारण सभा सम्पन्न।
1: सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। श्री नारायणी सामुदायिक वन उपभोक्ता समूहको कार्य समितिको बैठकको निर्णय अनुसार वार्षिक नवीकरण र वन पैदावार माग निवेदन 2083 भाद्र 15 गते भित्र कार्यालय समयमा उपस्थित भई निवेदन दिनुहुन सम्पूर्ण उपभोक्ता सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं श्री नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 6, 7 र 9 परिवार नवलपुर।
2: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
3: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: जय माता मौला काली।
6: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
7: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
7: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
6: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर।
0: विजय खबरमा अब खबर विस्तारमा। विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, टोली भावना र देशभक्तिको उच्च संस्कार विकास गर्ने उद्देश्यका साथ नवलपुर स्थित गैंडाकोट इङ्ग्लिस स्कुलमा राष्ट्रिय सेवा दल एनसिसी तालिमको औपचारिक शुभारम्भ गरिएको छ। श्री राष्ट्रिय सेवा दल मध्य तालिम एकाडेमीको प्रत्यक्ष संयोजनमा सञ्चालन हुने 2083 एनसिसी क्याडेट तालिम कार्यक्रमको एक विशेष समारोहका बीच उद्घाटन गरिएको हो। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो। समारोहमा नम्बर 2 वन तथा पर्यावरण सुरक्षा गणका गणपति प्रमुख सेनानी नारायण बहादुर बस्नेत प्रमुख अतिथिका रूपमा हुनुहुन्थ्यो भने गैंडाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख खेम प्रसाद आचार्यको विशिष्ट अतिथिता रहेको थियो। कुल 100 दिनसम्म सञ्चालन हुने तालिममा कक्षा 11 र 12 अध्ययनरत 15 छात्र र 15 छात्र गरी कुल 30 विद्यार्थीहरू सहभागी छन्। तालिम अवधिमध्ये 79 दिन विद्यालय परिसरमै र बाँकी 21 दिन नेपाली सेनाको विद्यालय क्याम्प लगेर तालिम प्रदान गरिनेछ। तालिम अवधिभर क्याडेटहरूलाई कवाज, शारीरिक सुगठन, विपद व्यवस्थापन, नेतृत्व विकास तथा राष्ट्रिय सेवा सम्बन्धी व्यवहारिक र सैद्धान्तिक ज्ञान दिइनेछ। कार्यक्रमलाई सम्बोधन गर्ने प्रमुख अतिथि प्रमुख सेनानी नारायण बहादुर बस्नेतले एनसिसी तालिमले विद्यार्थीलाई अनुशासित, साहसी र कर्तव्यनिष्ठ नागरिक बनाउनुका साथै राष्ट्रप्रतिको समर्पण भाव जगाउने बताउनु भयो। त्यसै गरी विद्यालयका प्राचार्य हिरालाल अर्यालले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि राष्ट्रिय सेवा दलसँगको यो सहकार्य एक ऐतिहासिक सुरुवात भएको उल्लेख गर्दै तालिमले विद्यार्थीमा नेतृत्व र उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो। समारोहमा मध्य तालिम एकाडेमीका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। नवलपुर जिल्लाका होटल व्यवसायहरूलाई खाद्य स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रम अमलटारीमा सम्पन्न भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजनकाले दमौली तनहुँको आयोजना तथा नवलपुर होटल व्यवसाय सङ्घको सहयोगमा नवलपुरका रिसोर्ट तथा होटल व्यवसायहरूका लागि खाद्य स्वच्छताका आधारमा होटल रेस्टुरेन्टको स्तरीकरण विषयक अभिमुखीकरण तालिम सम्पन्न भएको होटल सङ्घका अध्यक्ष सन्तोष रानमगरले जानकारी दिनुभयो। हिमालयन चितवन सेन्चुरी रिसोर्टमा आयोजित उक्त कार्यक्रममा अमलटारी देवचुली मध्यबिन्दु र विनय त्रिवेणी क्षेत्रका सञ्चालित जङ्गल रिसोर्ट इला कम्फर्ट तथा मिराया लगायतका रिसोर्टका सञ्चालकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका खाद्य निरीक्षण अधिकारी अशोक गौतमले होटल स्तरीकरणका लागि आवश्यक 50 बुँदे मापदण्डबारे प्राविधिक सहजीकरण गर्नुभएको थियो। उहाँले किचनको भौतिक संरचना र सरसफाइको स्तर र आवश्यक अभिलेख व्यवस्थापनबारे व्यावहारिक जानकारी गराउनुभयो। अभिमुखीकरण कार्यक्रम पश्चात सहभागी रिसोर्ट सञ्चालकहरूले आफ्नो व्यवसायको स्व मूल्याङ्कन समेत गरेका थिए। पछिट्टै टोलीले आकस्मिक रूपमा अनुगमन गरी होटलहरूको वर्गीकरण लोगो वितरण कार्य अघि बढाउने जनाएको छ। यसैबीच स्तरीकरण अभियानलाई प्रभावकारी बनाउन सङ्घका अध्यक्ष सन्तोष रानमगरको संयोजकत्वमा स्थानीय खाद्य स्वच्छता समिति सर्वसम्मत रूपमा गठन गरिएको छ। समितिमा कावसती वडा नम्बर 15 र 17 वडा अध्यक्षहरू समाजसेवी डिबी चौधरी र फन्सराम महतो लगायतका हुनुहुन्छ। कार्यक्रममा प्रमुख अतिथि कावसती वडा नम्बर 17 वडा अध्यक्ष चुडामणि थनेतले 50 सूचाङ्क प्रत्येक नेपालीको भान्साका लागि उपयोगी रहेको बताउँदै पालिका स्तरमै फुड सेफ्टी कर्मचारी आवश्यक रहेको धारणा राख्नुभयो। कार्यक्रममा नवलपुर होटल व्यवसायी सङ्घका अध्यक्ष सन्तोष रानामगर, वडा नम्बर 10 वडा अध्यक्ष टेकबहादुर महतो, कावसती नगरपालिका पर्यटन शाखाका फोकल पर्सन राम बराल, होमस्टे महासङ्घ गण्डकी प्रदेश अध्यक्ष धनीराम गुरौ लगायतका वक्ताहरूले यस अभियानले नवलपुरको पर्यटन क्षेत्रलाई सुरक्षित र गुणस्तरीय गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभएको थियो। कार्यक्रममा खाद्य डिभिजन दमौलीका प्रमुख ज्योति आचार्यले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन खाद्य निरीक्षण अधिकारी सन्तोष थापा मगरले गर्नुभएको थियो। कार्यक्रममा सहभागीलाई होटल व्यवसाय सङ्घ नवलपुरका वरिष्ठ उपाध्यक्ष एम प्रसाद नेपालले स्वागत गर्नुभएको थियो। भरतपुरको ग्रिनल्यान्ड पब्लिक स्कुलमा नेपाली सेनाले देशभर सञ्चालन गर्दै आएको सिनियर नेसनल क्याडेट कोर तालिम सुरु गरेको भएको छ। स्कुलमा आजबाट एनसिसी तालिम सुरु भएको हो। नेपाली सेनाको भरतपुर स्थित नयाँ सबुजगढसँगको समन्वयमा सुरु भएको तालिमको गुल्मपति प्रमुख सेनानी सुदीप तामाङ, स्कुलको प्राचार्य इन्दिरा कार्की र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार कार्कीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो। तालिममा स्कुलबाट छनौट भएका 30 विद्यार्थी सहभागी रहेका थिए, जसमा छात्र र छात्रा समान 15 जनाको उपस्थिति रहेको थियो। 100 दिनको तालिम अवधिमा विद्यार्थीलाई सैनिक कला, विपद व्यवस्थापन, नेतृत्व विकास लगायतका विषय सिकाइनेछ। 100 दिनको अवधिमध्ये 79 दिन स्कुलमा नै तालिम दिइनेछ, बाँकी 21 दिन भने राष्ट्रिय सेवा दलको तालिम शिक्षालयमा सामूहिक बन्द प्रशिक्षण हुनेछ। तालिम उद्घाटनको क्रममा गुल्मपति तामाङले सहभागी विद्यार्थीलाई प्रथम प्रवचन दिनुभएको थियो। उहाँले तालिमको उद्देश्य र प्रकृतिको विषयमा पनि सहभागी विद्यार्थीलाई जानकारी गराउनुभयो। तालिमले विद्यार्थीको आत्मविश्वास बढाउने, राष्ट्रप्रेम जागृत गर्ने र नेतृत्व क्षमता विकास गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो। नेपालमा विक्रम सम्वत 2022 सालदेखि सुरु भएको राष्ट्रिय सेवा दल तालिममा हालसम्म सिनियर डिभिजनतर्फ 15,215 र जुनियर डिभिजनमा 74,679 गरी 89,894 विद्यार्थी सहभागी भएका छन्। तालिमले विद्यार्थीमा राष्ट्रप्रेम, नेतृत्व विकाससँगै चौतर्फी विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने स्कुलको प्राचार्य कार्कीले बताउनुभयो। उद्घाटन तालिममा सहभागी 30 विद्यार्थीका अभिभावकहरू पनि सहभागिता रहेको थियो। आफ्नै 19 वर्षीय छोरीलाई दर धम्की दिएर जबरजस्ती करनी गरेको अभियोगमा प्रहरीले भरतपुरबाट 45 वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ। पीडित किशोरीले स्वयं जिल्ला प्रहरी कार्यालय चितवन पुगेर उजुरी दर्ता गराएपछि घटना सार्वजनिक भएको हो। प्रहरीका अनुसार वैदेशिक रोजगारीको सिलसिलामा ती पुरुषका श्रीमती र छोरा जापानमा बस्दै आएका छन्। नेपालमा रहेकी छोरीको अब स्वास्थ्यमा समस्या देखिएपछि उपचार गराउने भनी उनी करिब 8 महिना अघि नेपाल फर्किएका थिए। केही समयपछि पुनः जापान फर्किने तयारीमा रहेका उनी र छोरी मात्रै घरमा बस्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त सूचना अधिकारी इन्सपेक्टर मनिष श्रेष्ठका अनुसार गत साउन 28 गते मादक पदार्थ सेवन गरी ती पुरुषले धम्की दिँदै छोरीमाथि जबरजस्ती करणी गरेका थिए। प्रारम्भिक बयानका क्रममा आरोपित बाबुले कसुर स्वीकार गरिसकेको प्रहरीले जनाएको छ। भदौ 4 गते नियन्त्रणमा लिएका ती पुरुषमाथि अदालतबाट म्याथप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ। हरियो टोल विकास संस्थाले आजबाट बाल मैत्री असल संस्कार शिक्षा कक्षा शुभारम्भ गरेको छ। कक्षाको शुभारम्भ गैंडाकोट वडा नम्बर 7 का वडा अध्यक्ष होमनाथ सापकोटाले गर्नुभयो। आजको कक्षामा नारायणी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक जगन्नाथ उपाध्यायले बालबालिकालाई असल संस्कार नै हाम्रो जीवनको सफलताको आधार हो भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो। गैंडाकोट वडा नम्बर 7 का 60 जना बालबालिकाको कार्यक्रममा सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, सामाजिक सङ्घ संस्थाका प्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। हरियो टोल विकास संस्थाका अध्यक्ष मिन प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम सचिव बुद्धि प्रसाद भूषालले सहजीकरण गर्नुभएको थियो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकको मसौदालाई परिष्कृत र प्रभावकारी बनाउन सबै सरकारवालाहरूको सुझावलाई समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आइतबार आज मन्त्रालयद्वारा आयोजित विद्यालय शिक्षा विधेयकको मसौदा निर्माण सम्बन्धी छलफलमा बोल्दै उहाँले शिक्षा क्षेत्रमा देखिएका विद्यमान समस्यालाई स्वीकार गर्दै समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो। मन्त्री पोखरेलले शिक्षामा लगानीको प्रसङ्ग उठाउँदै कुल बजेटको कम्तीमा 20% हिस्सा शिक्षामा विनियोजन गर्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यास भए पनि नेपालमा हाल करिब 11% मात्र बजेट रहेको जानकारी दिनुभयो। प्रारम्भिक बाल विकास ECD सहजकर्ता र विद्यालय कर्मचारीहरूको पारिश्रमिकका विषयमा स्पष्ट पार्दै मन्त्री पोखरेलले सङ्घीय सरकारले पठाउने रकम सशर्त अनुदान मात्र भएको उल्लेख गर्नुभयो। हामीले शिक्षामा बजेट बढाउँदै लैजानुपर्छ। अहिले विनियोजित बजेटको पनि करिब 70% रकम स्थानीय तहमा अनुदानका रूपमा जाने गर्दछ। त्यसैले शिक्षा सुधारमा अधिकार सँगै स्थानीय सरकारको जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण छ, मन्त्री पोखरेलले भन्नुभयो। काठमाडौँ महानगरपालिकाको उदाहरण प्रस्तुत गर्दै उहाँले सङ्घीय सरकारबाट न्यून अनुदान प्राप्त हुँदा पनि स्थानीय तहले आफ्नो स्रोत परिचालन गरी कर्मचारीको पारिश्रमिक वृद्धि गर्न सक्ने बताउनुभयो। शिक्षा प्रणालीमा रहेका कमजोरीलाई आत्मसात गर्नुपर्नेमा मन्त्री पोखरेलले जोड दिनुभयो। 2028 सालपछि पहिलोपटक नयाँ ऊर्जाका साथ विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रिया अघि बढेको भन्दै उहाँले यसलाई दीर्घकालीन दस्तावेजका रूपमा विकास गरिने बताउनुभयो। कुनै समस्या समाधानको पहिलो खुड्किलो भनेकै समस्यालाई स्वीकार गर्नु हो। म सङ्घीय सरकार र वर्तमानको भूमिकामा मन्त्रालयको भूमिकामा रहेका कमजोरीहरू स्वीकार गर्छु। सबै सरकारवालाले आफ्नो पनि आफ्नो ठाउँबाट कमजोरी स्वीकार गरे र सामूहिक रूपमा समाधान खोज्नु आवश्यक छ, उहाँले भन्नुभयो। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामीसँगै रहनुहोला।
8: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
9: मैले बुझिसकेँ बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
8: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
10: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
11: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 मोबाइल 98612-20437।
12: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको, आहा मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
13: हो र बहिनी, यस्तो राम्रो लाग्यो, यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
14: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
15: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा
16: सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले पर्सामा उत्पादन हुने अतिरिक्त विद्युत स्वदेशमै बढी खपत गराउन मौसमी विद्युत महसुल तथा धेरै विद्युत खपत गर्ने ग्राहकलाई सहुलियत दरमा विद्युत उपलब्ध गराउने व्यवस्था लागू गर्ने तयारी भइरहेको बताउनुभयो। मोरङ उद्योग व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङका प्रतिनिधिसँग आज विराटनगरमा भएको छलफलमा उहाँले वर्षायाममा बढ्ने विद्युत उत्पादनलाई उद्योग तथा अन्य क्षेत्रमा अधिकतम उपयोग गर्ने गरी महसुल संरचनामा आवश्यक सुधार गर्न सरकार केन्द्रित रहेको बताउनुभएको हो। मन्त्री श्रेष्ठको सचिवालयका अनुसार उद्योगको उत्पादन लागत घटाउने, विद्युत खपत बढाउने र प्रणालीमा उपलब्ध अतिरिक्त विद्युतलाई स्वदेशमै उपयोग गर्ने उद्देश्यले विद्युत महसुललाई थप व्यवहारिक बनाउने विषयमा सरकारले काम गरिरहेको जानकारी दिनुभयो। मन्त्री श्रेष्ठका अनुसार सुनसरी मोरङ क्षेत्रमा 9 नयाँ सब स्टेसन थपिँदैछन्। ती सब स्टेसन सञ्चालन आएपछि यस क्षेत्रमा विद्युत आपूर्ति थप भरपर्दो र दिगो हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले हाँसी किस्तीमा उपहार पाएको प्रधानमन्त्री पद छाडेको बताउँदै नेता कार्यकर्ताहरूलाई आवश्यक पर्दा त्याग गर्न तयार रहनुपर्ने बताउनुभयो। आइतबार आज पार्टीको नीति संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो। केही गर्न सकिँदैन भने पनि नराम्रो केही नगर्न सकिन्छ। उहाँले भन्नुभयो, हिजो दोष लगाउने कयौँ नेता थिए, आज कसलाई देखाउने? यसअघि आफू 21 सिटको दलको नेतृत्व लिएको बेलामा आफ्नो मात्रै हस्ताक्षर गर्न बाँकी राखेर किस्तीमा प्रधानमन्त्री पद पाएको तर आफूले त्यसलाई वास्ता नगरेको उहाँको भनाइ थियो। मलाई 21 सिटको दलको नेताको रूपमा प्रधानमन्त्री बन्नका निम्ति मेरो मात्रै हस्ताक्षर बाँकी रहेर प्रस्ताव पनि आएको थियो। भनिदिउँ न त भन्दा त्यति धेरै गाह्रो पनि थिएन। त्यतिखेर एउटै चिज दिमागमा आयो, यत्रो आन्दोलन, यत्रो आशा भरोसा कहाँ जान्छ? म भइ नै हालेको भए 2-4 महिनाको प्रधानमन्त्री हुन्थेँ होला, सभापति लामिछानेले भन्नुभयो। धेरै नै भए सिंहदरबारमा एउटा तस्विरसम्म टाँसिन्थ्यो होला, तर देशले यत्रो आन्दोलन कुरेर बसेको थियो, देशले यत्रा होनहार युवा कुरेर बसेको थियो, त्यतिखेर साँच्चै मलाई त्यो महसुस भएको थियो। सभापति लामिछानेले थप व्याख्या गर्दै भन्नुभयो, म यहाँ गर्वका साथ भन्छु, हाँसी किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसी नमस्कार गरेको हो। मैले यसलाई असाध्यै गर्वको विषय बनाएको होइन, इतिहासको पानामा दर्ज मात्रै गराएको हो, उहाँले भन्नुभयो। नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मुलुक सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय स्वाधीनताको सङ्कटमा रहेको बताउनु भएको छ। आज काठमाडौँमा कम्युनिस्ट आन्दोलनका सहकार्य, एकता र पुनर्गठन विषयक अन्तर्क्रिया कार्यक्रममा उहाँले वर्तमान परिस्थितिको सामना गर्न कम्युनिस्ट शक्तिहरू बीचको एकता र सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो। नेपालको राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्गका मुद्दा र वैदेशिक हस्तक्षेप विरुद्धको सङ्घर्षलाई उचित प्राथमिकता दिन नसक्दा अहिलेको असाधारण सङ्कट उत्पन्न भएको उहाँले स्वीकार गर्नुभयो। विगतमा कमजोरी प्रति राजनीतिक दलहरूले एकअर्कालाई दोषारोपण गर्नुको सट्टा सामूहिक रूपमा गम्भीर आत्मसमीक्षा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। अहिले देश साँच्चै सङ्कटमा छ। राष्ट्रिय स्वतन्त्रतामा सुगौली सन्धिपछि सायद यति भयानक सङ्कट कहिले देखिएको थिएन, उहाँले भन्नुभयो। यो सङ्कटमा पात पाउन र जनताको विकास तथा समृद्धिको आकाङ्क्षा सम्बोधन गर्न कम्युनिस्ट आन्दोलनको एकता नै मुख्य साँचो हो। कम्युनिस्ट शक्तिको एकता र सहकार्यले मात्र राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढीकरण सम्भव हुने उहाँको निष्कर्ष रहेको छ। अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले नेपालका पुरातात्विक तथा सांस्कृतिक सामग्रीको आयातमा कडा प्रतिबन्ध लगाउने अन्तिम नियम जारी गरेको छ। सन् 2026 को अगस्ट 12 देखि 2031 जनवरी 8 सम्म लागू हुने यो व्यवस्था म्याद थप नभएसम्म कायम रहनेछ। यससँगै अब नेपालबाट कानूनसम्मत रूपमा निकासी भएको र यहाँको निर्यात सम्बन्धी कानून उल्लङ्घन नभएको आधिकारिक प्रमाणपत्र बिना त्यस्ता सामग्री अमेरिका आयात गर्न नपाइने जनाएको छ। यो प्रतिबन्ध अन्तर्गत ईसापूर्व 32,000 देखि सन् 1770 सम्मका ढुङ्गा, माटो, धातु, प्लास्टर, चित्रकला, हात्तीको दाँत तथा हड्डी, काँध, छाला, भोजपत्र, काठ, सिपी, मानव अवशेष लगायतका पुरातात्विक सामग्री समेटिएको छ। 13 शताब्दीदेखि सन् 1950 सम्मका धार्मिक वास्तुकलाका सामान, धार्मिक तथा सांस्कृतिक सामग्री र हस्तलिखित ग्रन्थ समेत यो प्रतिबन्धको दायरामा राखिएको छ। नवलपुर जिल्ला तेक्वान्डो सङ्घको 9 औं वार्षिक साधारण सभा आइतबार रजरमा सम्पन्न भएको छ। साधारण सभाले सङ्घले वर्षभरि सञ्चालन गरेका गतिविधि, आगामी योजना तथा खेलकुद क्षेत्रको विकासका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा जिल्लाका तेक्वान्डो खेलाडी, प्रशिक्षक तथा कोच गरी 11 जनालाई सम्मान गरिएको थियो। सङ्घले तेक्वान्डो खेलको विकास, खेलाडी उत्पादन तथा प्रशिक्षणलाई निरन्तरता दिँदै आएको जनाएको छ। कार्यक्रममा जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेत बहादुर पुनले खेलकुद क्षेत्रको विकासका लागि खेलाडी, प्रशिक्षक र सम्बन्धित सङ्घ संस्थाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले खेलाडीको क्षमता विकाससँगै उनीहरूलाई आवश्यक अवसर र प्रोत्साहन उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो। त्यस्तै जिल्ला खेलकुद विकास समिति नवलपुरका जिल्ला सचिव निरज गौतमले तेक्वान्डोले जिल्लाको खेलकुद विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै खेलाडीहरूको निरन्तरता र प्रशिक्षणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। नवलपुर जिल्ला तेक्वान्डो सङ्घका अध्यक्ष भूमिश्वर भूषाल राजुले सङ्घले वर्षभरि खेलाडीको क्षमता अभिवृद्धि, प्रशिक्षण तथा विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले आगामी दिनमा तेक्वान्डो खेललाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै नयाँ प्रतिभालाई अवसर दिने योजना रहेको जानकारी दिनुभयो। साधारण सभामा सङ्घका सचिव विष्णु महतोले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष नवीन गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। अध्यक्ष भूषालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन, सचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन साधारण सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। कार्यक्रममा सङ्घका उपाध्यक्ष इन्द्रबहादुर राणा मगरले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सहजीकरण जिल्ला सचिव विष्णु महतोले गर्नुभएको थियो। साधारण सभामा सङ्घका कार्यसमिति सदस्य, डोजाङ प्रमुख, खेलाडी, प्रशिक्षक तथा तेक्वान्डो क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको थियो। नवलपुर जिल्ला तेक्वान्डो सङ्घले जिल्लामा तेक्वान्डो खेलको प्रबन्धनसँगै खेलाडी तथा प्रशिक्षकको क्षमता विकासका लागि वर्षभरि विभिन्न प्रशिक्षण, प्रतियोगिता तथा सम्मान लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्टाङसहित मध्यम वर्षा र एवं हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्टाङसहित मध्यम वर्षाको सम्भावना छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान, बहाव, बाढी, पहिरो तथा भुछै जस्ता प्रकोपको जोखिम रहेकोले आवश्यक सतर्कता अप्नाउन महाशाखाले अनुरोध गरेको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। गैंडाकोट इङ्ग्लिस स्कुलमा राष्ट्रिय सेवादल एनसिसी तालिमको औपचारिक शुभारम्भ। नवलपुरका होटल व्यवसायीका लागि खाद्य स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न। हरियो टोल विकास संस्थामा बाल मैत्री असल संस्कार शिक्षा कक्षा शुभारम्भ। सरकारको भूमिकामा रहेका कमजोरीहरू स्वीकार गर्ने शिक्षा मन्त्री पोखरेलको भनाई। र वर्षा यामको अतिरिक्त विद्युत स्वदेशमै खपत बढाउने ऊर्जा जलस्रोत मन्त्री श्रेष्ठको भनाई। नवलपुर जिल्ला तेक्वान्डो सङ्घको 9 औं वार्षिक साधारण सभा सम्पन्न। हवस् त सामुदायिक रेडियो बिजेएफएम 101.6 इन्टरनेट अनलाइन बिजेएफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। नवीन सुवेदी बिदा हुन्छु। नमस्कार।
17: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
18: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
19: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
20: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
21: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
22: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
13: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
22: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
23: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
24: सक्षम फर्निचर, गैडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
25: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गते चितवन प्रदर्शनी केन्द्र भरतपुरमा 4th तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
26: मेलाका मुख्य आकर्षणहरू
25: स्थानीय, स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी।
26: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता।
25: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता।
26: भारत, बङ्गलादेश, भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 22 र 23 मा आफ्ना औद्योगिक उत्पादनहरूको थप बिक्री वितरण गर्नेछन्।
25: आयोजक चितवन उद्योग संघ महिला उद्यमी मञ्च,
26: संरक्षक चितवन उद्योग संघ।
25: स्टल बुकिङ का लागि सम्पर्क
26: 97-672-19607 र 98-550-33553।
27: विजय टाञ्चे।
28: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
29: अहिले साँझको 7 बज्यो।

0: FM XM 1.9.
1: घर-घरमा भान्साघर, अब भान्साघर लङ रेन चामल सेतो बरामा पनि उपलब्ध छ।
2: उही स्वाद, उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
1: जय श्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन चामल।
3: स्वाद मात्र होइन प्रेम पस्किने।
4: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
5: जापानिज भाषा कहाँ?
4: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
5: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन, IELTS, PTE, SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
6: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, US

0: आनन्द छ। मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
1: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग, चितवन। मोबाइल 98550509 34।
3: महत्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
4: सर, एउटा प्रश्न सोधौँ है।
5: सोधन
4: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
5: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
4: हस्, धन्यवाद सर।
6: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन। यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

0: का संभव छ। बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570826693 98570826693।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्त सिन्हा पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509034।
6: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
7: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
6: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
7: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
8: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा। सम्पर्क नम्बर 0785015104, मोबाइल 98612204437।
7: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नौलपुर।
0: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
11: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाण पत्र र शनाखत, जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाण पत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
0: गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
12: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
13: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
14: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।
15: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। बालिकामाथि बढ्दो हिंसाले बालिका सुरक्षामा गम्भीर प्रश्न। यौन हिंसाका पीड़ितको पहिचान नखुलाउन संचार मन्त्रीको आग्रह। फोहोरको असरले गाउँ छाड्नुपर्ने अवस्थामा बन्सरे डाँडाका स्थानीय।
1: सरकारी निकाय गम्भीर छ, महानगरपालिका गम्भीर छ भने उहाँहरू दुईटा निकाय पहिलाका सम्झौताहरू खोज्ने, उहाँहरूले गरेको त्यहाँ लिएर गएर फालेको फोहोर ठाउँ हेर्ने।
0: स्वास्थ्यमा बढ्दो जोखिम, डेङ्गी, झाडा पखाला र जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ्यो। स्वास्थ्य सतर्कता अपनाउन सरकारको आग्रह। झापामा 30 वर्षमाथिकालाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप दिने तयारी।
2: बाल बालिकाहरूमा खोप लगाउनु पर्ने समयमा छुटेको छ भने त्यहाँ चाहिँ अभियानकै रूपमा हामीले खोपलाई निरन्तरता दिन्छौँ, त्यसै अनुसार लिएर जान्छौँ।
0: सांसदलाई आफ्ना गतिविधिका कारण लोकतन्त्र कमजोर हुने अवस्था आउन नदिन रासुपा सभापतिको निर्देशन। मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न काङ्ग्रेसको ह्विप। काठमाडौँका 92 निजी विद्यालयमाथि कार्यवाहीको तयारी। होस्टेललाई 1 महिनाको अल्टिमेटम।
3: छात्रावासमा बसेका छात्राहरूलाई मध्यरातमा निकालिएको घटना, त्यसपछि शारीरिक यातना लगायतका विषयहरू पनि सँगै आए।
0: र 14 दक्षिण एसियाली खेलकुद पाकिस्तानमा चैत्र 20-28 सम्म हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बालिकामाथि बढ्दै गएका हिंसा र हत्याका घटनाले समाजको संवेदनशीलता र सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। बालबालिकालाई घर, विद्यालय र समाज सबै ठाउँमा सुरक्षित वातावरण दिन राज्य र अभिभावक दुवै जिम्मेवार बन्नुपर्छ। अपराधीलाई कडा कानूनी कार्यवाहीसँगै हिंसा रोकथामका लागि प्रभावकारी निगरानी र जनचेतना आवश्यक छ। बालिकाको सुरक्षा केवल परिवारको होइन, सुरक्षित र सभ्य समाज निर्माणको साझा जिम्मेवारी हो। अब खबर सन्तोषी रावलबाट।
5: सप्तरीको शम्भुनाथ नगरपालिका 3 दुई वर्षीय बालिका खुशी खातुनको हत्या सौतेनी आमाले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्याको आरोपमा प्रहरीले 19 वर्षीय मुस्कान खातुनलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रूप खड्काका अनुसार घटनामा मुस्कानको मात्रै संलग्नता देखिएको छ। प्रहरीका अनुसार खुशी खातुन आइतबार बिहान घरबाट हराएकी थिइन्। हराएको करिब 2 घण्टापछि खोजी गर्ने क्रममा उनको शव घर पछाडिको झाडीमा भेटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। बालिकाको शव परीक्षणका लागि अस्पताल पठाइएको छ। परीक्षणको रिपोर्ट र अनुसन्धानबाट घटनाबारे थप तथ्य खोल्ने प्रहरीले जनाएको छ। यसैबीच 12 हत्या गरिएकी 3 वर्षीय बालिका गरिमा चौधरीको आज अन्त्येष्टि गरिएको छ। सरकार र पीड़ित परिवार बीच गए राति सहमति भएपछि परिवारले गरिमाको शव बुझेर अन्तिम संस्कार गरेको हो। कलैया उपमहानगरपालिका 14 बगवन स्थित पासहा खोलामा हिन्दू परम्परा अनुसार गरिमाको अन्त्येष्टि गरिएको हो। गरिमाको शव गत मंगलबारदेखि कलैया प्रादेशिक अस्पतालको शव गृहमा राखिएको थियो। सूचना तथा संचार मन्त्री विक्रम तिमिलसेनाले बलात्कार तथा यौन हिंसाका घटनामा पीड़ितको पहिचान खुल्ने कुनै पनि सामग्री सार्वजनिक नगर्न संचार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ। आज अपील जारी गर्दै मन्त्री तिमिलसेनाले पीड़ितको तस्विर, भिडियो वा पहिचान खुल्ने अन्य विवरण प्रकाशन तथा प्रसारण नगर्न आग्रह गर्नुभएको हो। विशेष गरी बाल बालिका यौन हिंसाका पीड़ित भए उनीहरूको पहिचान सार्वजनिक गर्नु झनै संवेदनशील विषय भएको उहाँले बताउनुभयो। जापानी इन्सेफ्लाइटिस संक्रमणबाट मृत्यु भएको संख्या बढ्न थालेपछि सबैभन्दा बढी प्रभावित क्षेत्रमा खोप अभियान सञ्चालन गर्ने तयारी थालिएको छ। बाल बालिकाका लागि खरिद गरिएको खोप पहिलो चरणमा मृत्यु दर उच्च भएको झापाका 30 वर्षभन्दा माथिका व्यक्तिलाई लगाइने निर्णय भएको छ। झापामा संक्रमण हुनेको मृत्यु दर 60% छ। सुरुमा झापाका 30 वर्ष भन्दा माथिका व्यक्तिलाई खोप लगाउने र पछि उच्च जोखिम भएका अन्य जिल्लामा पनि विस्तार गर्ने स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय सहायक प्रवक्ता डाक्टर समीर अधिकारीले सिआइएनलाई जानकारी दिनुभयो।
2: अहिले जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम अहिले हामीले संक्रमणको पुष्टि भएको अनुपात हेर्दा 25 वटा जिल्लाका 59 स्थानीय तहहरू छन्। त्यसमध्ये अलि बढी जोखिम भएका ठाउँहरूमा बाल बालिकाहरूमा खोप लगाउनु पर्ने समयमा छुटेको छ भने त्यहाँ चाहिँ अभियानकै रूपमा हामीले खोपलाई निरन्तरता दिन्छौँ त्यसै अनुसार लिएर जान्छौँ। कसैको पनि त्यसरी खोप लगाउनु पर्ने उमेर समूहका बाल बालिकाहरू जापानिज इन्सेफ्लाइटिसको खोप लगाउन छुट्नु भएको छ भने हामीले 5 वर्ष उमेरसम्मका बाल बालिकालाई नजिकको स्वास्थ्य संस्थाको स्वास्थ्य कर्मीहरूसँग महिला स्वास्थ्य स्वयं सेविकाहरूसँग समन्वय गरेर खोप लगाउन सक्छौँ। अर्को जापानिज इन्सेफ्लाइटिससँग जोडिएको कुनै पनि जिज्ञासा भयो भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको 11-15 नम्बरको 1115 नम्बरको हटलाइन नम्बर छ, त्यो नम्बरमा हामीले फोन गरेर थप
5: पछिल्लो 6 सातामा कम्तीमा 21 जनाको मृत्यु भएको छ भने 59 जना संक्रमित भएका छन्। झापा जिल्लामा 10 जनामा संक्रमण पुष्टि भएकोमा 6 जनाको मृत्यु भएको छ। यो भनेको 60% मृत्यु दर हो, जुन देशभरिमै सबैभन्दा उच्च हो। पछिल्लो समय झाडा पखालाको संक्रमण बढ्दै गएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार पछिल्लो 2 सातामा झाडा पखालाका बिरामी करिब 3 गुणाले बढेका छन्। यसको कारण दूषित खानेपानीलाई लिएको छ। ललितपुरका 3 स्थानीय तह ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाका सामुदायिक विद्यालय तथा सार्वजनिक कार्यालयबाट संकलन गरिएका खानेपानीका नमूनामा हानिकारक जीवाणु भेटिएका छन्। ललितपुर जनस्वास्थ्य कार्यालयले हालै संकलन गरेका 45 नमूना मध्ये आधाभन्दा बढीमा फिकल, कोलिफर्म र ई कोली जस्ता जीवाणु भेटिएको जनाएको छ। परीक्षणका क्रममा पानीमा मानिसको स्वास्थ्यका लागि हानिकारक सूक्ष्म जीवाणु रहेको पाइएको छ। जनस्वास्थ्य कार्यालयका अधिकारी श्री भद्र शर्माका अनुसार दूषित पानी भेटिएका स्थानलाई जानकारी गराउँदै तत्काल रोकथामका उपाय अपनाउन भनिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा सञ्चालन भइरहेका निजी होस्टेललाई तोकिएको मापदण्ड पूरा गर्न 1 महिनाको अल्टिमेटम दिएको छ। समयभित्र मापदण्ड पूरा नगर्ने होस्टेललाई कानून अनुसार कार्यवाही गर्दै सिलबन्दी समेत गरिने प्रशासनले जनाएको छ। विद्यार्थीमाथि अमानवीय व्यवहार, चर्को शुल्क, कमजोर पूर्वाधार, असुरक्षा तथा होस्टेलभित्र लागु औषध प्रयोग हुने गरेको गुनासो बढेपछि प्रशासनले 21 बुधे निर्देशन जारी गरेको हो। सबै होस्टेलले सम्बन्धित निकायमा अनिवार्य दर्ता तथा नवीकरण गर्नुपर्नेछ। शुल्क र दर रेट स्पष्ट रूपमा सार्वजनिक गरी तोकिएको रकम मात्र लिनुपर्नेछ। होस्टेल सञ्चालक र विद्यार्थीबीच लिखित सम्झौता गर्नुपर्ने तथा भाडाको घरमा सञ्चालन बाहे घरधनीसँग समेत सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सिआइएनलाई जानकारी दिनुभयो।
3: निजी व्यवसायीको रूपमा कोही कसैले आफ्नै घर संरचनाभित्र वा भाडामा लिएर अरू कोही कसैको घर धनीसँग जग्गा धनीसँग भाडामा लिएर सञ्चालन भएका होस्टलहरूका लागि अहिले पछिल्लो 21 बुधे सूचना जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको छ। यसको पछाडिको कारण चाहिँ पछिल्लो समयक्रममा केही होस्टेलहरूमा मध्यरातमा छात्रावासमा बसेका छात्राहरूलाई मध्यरातमा निकालिएको घटना, त्यसपछि शारीरिक यातना लगायतका विषयहरू पनि सँगै आए, अनि खाना त्यही खालको अत्यन्त निम्न गुणस्तरको, त्यसै गरी त्यहाँ बसेका केटाहरूको बिचमा नै झै झगडा भएर झडप भइकन एकजनाको मृत्यु भएको दुःखद घटना समेतलाई हामीले मनन गर्यौँ।
5: सुरक्षाका लागि कोठा र शौचालय बाहेकका संवेदनशील स्थानमा सिसिटिभी जडान गर्नुपर्नेछ। होस्टेलमा 24 घण्टा जिम्मेवार वार्डिन र निजी सुरक्षाकर्मीको व्यवस्था गर्नुपर्नेछ। सञ्चालक, वार्डिन तथा विद्यार्थीको अध्यावधिक विवरण नजिकको प्रहरी कार्यालयमा बुझाउनुपर्ने प्रशासनको निर्देशन छ। यसैबीच काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका 92 निजी विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढाएको छ। महानगरपालिकाको शिक्षा विभागले ती विद्यालयलाई आवश्यक कागजात र विवरण सहित 35 दिन भित्र आफ्नो अवस्था स्पष्ट पार्न सूचना जारी गरेको हो। कानून अनुसार अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा पुगेका विद्यालयलाई आफ्नो पक्ष राख्ने अवसर दिन सूचना जारी गरेको शिक्षा विभागका प्रमुख नवराज ढकालले बताउनुभयो। बञ्चरी डाँडा ल्यान्डफिल साइटमा थुपारिएको फोहोरका कारण स्थानीय नागरिक गाउँ नै छाड्नुपर्ने अवस्थामा पुगेको धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बताउनु भएको छ। लिचड खेतबारीमा पस्ने, दुर्गन्ध फैलिने, चौपाया मर्ने र रोगको जोखिम बढेपछि स्थानीयको जनजीवन कष्टकर बनेको उहाँको भनाइ छ। पटक पटक भएका सम्झौता कार्यान्वयन नभएको भन्दै आचार्यले पुराना सहमति कार्यान्वयन गर्दै दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गर्नुभएको छ।
1: सम्झौताका फाइल खोलेर मन्त्रालयले यदि गर्न चाहेको हो भने, सरकारले गर्न चाहेको मानव तालिकाले समाधान खोजेको हो भने अरू कसैलाई बोलाउनु पर्दैन। सरकारवाला उठिन पर्ने छैन, जनप्रति उठिन पर्ने छैन, हामी कराउनु पर्ने पनि छैन, मिडियाले केही गर्नुपर्ने पनि छैन। यदि साँच्चै सरकारमा बस्ने गम्भीर भएका छन् भने, सरकारी निकाय गम्भीर छ, मानव तालिका गम्भीर छ भने उहाँहरू दुईटा निकाय पहिलाका सम्झौताहरू खोज्ने, उहाँहरूले गरेको त्यहाँ लिएर गएर फालेको फोहोर ठाउँ हेर्ने र त्यसका समाधान चाहिँ यहाँका विज्ञहरूलाई बोलाएर चाहिँ गर्यो भने यो नाटकबाजी गर्नुपर्ने छैन। यो चाहिँ एउटा नाटक भइरहेको छ, नाटकबाजी गरिएको छ, यो देखाउने मात्रै काम भएको छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले पार्टीका नेता तथा सांसदलाई आफ्ना गतिविधिका कारण लोकतन्त्र कमजोर हुने अवस्था आउन नदिन निर्देशन दिनुभएको छ। पार्टीको प्रशिक्षण कार्यक्रममा उहाँले विगतका 35 वर्षको आलोचनामा अल्झिनुभन्दा आगामी 35 वर्षको योजना बनाएर अघि बढ्न आग्रह गर्नुभयो। पार्टीका गतिविधि र व्यवहारबाट जनताको विश्वास जित्नुपर्ने उहाँको भनाइ छ।
6: उनीहरू भन्न सक्छन् भोलि हामीलाई, हामीले कति बलियो बनाएर तिमीहरूलाई दिएका थियौ, बलियो थियो तिमीहरूले हामीलाई लिएर गएका थियौ, सुशासनको कुरामा न हामी चुकेका थियौँ, बाँकी राजनीतिक हिसाबमा त हामी बलियो थियौँ। हामीले बलियो बनाएको लोकतन्त्र तिमीहरूले लिएर लग्यौ, जनताले तिमीहरूलाई जिताए, तर तिमीहरूको हातमा परेपछि लोकतन्त्र किन कमजोर भयो भनेर हामीलाई सोध्यो भने हामीसँग जवाफ हुने छैन।
5: नेपाली काङ्ग्रेस बागमती प्रदेश सभा संसदीय दलले मुख्यमन्त्री किरण थापाले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। काङ्ग्रेस बागमती प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले भोलि हुने प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नबस्न र मुख्यमन्त्री थापाको प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरूलाई निर्देशन दिनुभयो। साझा खबरमा अब खेल खबर। 14 दक्षिण एसियाली खेलकुद चैत 20-28 सम्म पाकिस्तानमा हुने भएको छ। दक्षिण एसियाली ओलम्पिक काउन्सिलको आज इस्लामाबादमा बसेको बैठकले यो निर्णय गरेको हो। पाकिस्तानले यसअघि नै अबको दक्षिण एसियाली खेलकुद आयोजना गर्ने निर्णय गरेको भए पनि अहिलेसम्म हुन भनिसकेको छैन। बैठकमा सहभागी नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदका प्रतिनिधिका अनुसार प्रतियोगितामा कुल 28 खेल समावेश हुनेछन्। प्रतियोगिताका 13 संस्करण नेपालमा सन् 2019 डिसेम्बरमा भएको थियो। त्यसको समापन समारोहको अन्त्यमा पाकिस्तानलाई प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिइएको थियो। सन्तोषी रावल धनकुटामा वर्षमा 8 अर्ब नजिकको तरकारी उत्पादन।
7: त्यो अब हिउँदामा चाहिँ म काउली र सागको खेती गर्छु, राम्रो मूल्य पायो भने अब 70-50 लाखको ट्रान्जेक्सनको कारोबार गरिन्छ।
5: कृषिमा सरकारी लगानी बढेपछि धनकुटामा तरकारी खेतीको विस्तार। रिपोर्ट। डेङ्गी संक्रमणबाट 2 जनाको मृत्यु, संक्रमण पनि बढ्दै, बस्ने उपाय के होला? संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफुल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
9: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
8: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
9: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य।
10: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोके को 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागी 9801004477 शर्तहरू लागू हुने छन् क्लासिक टेक छोयो कि चल्यो
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। धनकुटा कोशी पहाडी जिल्लामै सबैभन्दा बढी तरकारी उत्पादन हुने जिल्लामा पर्छ। गत आर्थिक वर्षमा धनकुटामा 1,57,004 मेट्रिक टन तरकारी उत्पादन हुँदा 7,97,58,00,000 रुपैयाँ भित्रिएको छ। पछिल्ला वर्षहरूमा सरकारले कृषि क्षेत्रमा गरेको लगानी, विभिन्न परियोजना लगायतका कारण तरकारी बिक्रीबाट धनकुटाका किसानले राम्रो आमदानी लिन सफल भएका छन्।
12: धनकुटाको छतरझुरपाटी गाउँपालिका वडा नम्बर 6 का किसान मेघबहादुर खड्काले 42 रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आउनु भएको छ। उहाँले आधा जति त टनल खेती गर्दै आउनु भएको छ। हिउँदको समयमा काउली र साग तथा बर्खाको समयमा भेडे खोर्सानी र काउलीको खेती गरेर वार्षिक 50,00,000 रुपियाँ आमदामी गर्दै आउनु भएको छ।
7: त्यही अब हिउँदमा चाहिँ म काउली र सागको खेती गर्छु, राम्रो मूल्य पायो भने अब यो हाम्रो देशको चाहिँ मूल्यको अवस्था एकदमै बजारको अवस्था नाजुक भएको हुँदा भनेको जस्तो मूल्य पाइँदैन। मूल्य पाएको खण्डमा चाहिँ 70-50,00,000 ट्रान्जेक्सनको कारोबार गरिन्छ।
12: तरकारी उत्पादनको अर्को मुख्य केन्द्र धनकुटाको महालक्ष्मी नगरपालिका 1 को घुमाउने पनि हो। 275 घर परिवारको बसोबास रहेको यहाँका 100% मानिसले तरकारी खेती गर्दै आएका छन्। यहाँ वार्षिक 5,00,000-30,00,000 किसानको आमदामी छ। महालक्ष्मीका अगुवा किसान ढल बहादुर गुरुङ,
13: हामी 270-275 घरबाट अहिले विदेश जानेको मात्रा गर्दाखेरि मोटामोटी 15-20 भन्दा छैन सर, सबै युवाहरू जति यही लागेको छ नि कृषिमा। र बजार भाव चाहिँ तपाईँको प्रति केजी यहाँ 15 रुपियाँ भन्दा माथि गयो भने 15, 18, 20, 22, 25 त्यस्तै हुन्छ। त्यति भयो भने तल्लो बेच्नेले पनि 5,00,000-6,00,000 र हामी अलिक ठुला खेती गर्ने मान्छेहरू चाहिँ हामी 25-30,00,000 बेच्छौँ सर। त्यो चाहिँ अब बजार भाव अनुसार हुन्छ। बजार अब राम्रो आउँदा राम्रै दाम पाउँदा पैसा पनि धेरै हुन्छ।
12: पछिल्ला वर्षहरूमा धनकुटामा प्रधानमन्त्री कृषि आधुनिक कार्यक्रम, बिउ र औजारमा सहुलियत अनुदान लगायत कृषिका परियोजनाहरू सञ्चालनमा छन्। यसैका कारण किसानको आकर्षण तरकारी खेतीमा बढेको बताउनुहुन्छ छतर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा।
14: छतर जोरपाटी गाउँपालिकाले किसानको लागि सबैभन्दा महत्त्वपूर्ण हिसाबले हामीले काम गरेका छौँ। व्यक्तिवादी चिन्तनको अन्त गर्दै सामूहिकताको विकास गर्दै समूहहरूको निर्माण गरी सबै कृषक समूहहरूलाई 75% अनुदानमा यान्त्रिकरण तर्फ छतर जोरपाटी गाउँपालिकाले लगिरहेको अवस्था छ भने 70-80 समूहहरूले यो यान्त्रिकरणको सामानहरू प्राप्त गरेको छ भने अझै त्यसमा थप आधुनिक र अहिलेको हाइब्रिड क्रप्सहरू बिउहरूको उहाँहरूलाई प्रदान गरेको छ।
12: धनकुटाको छतर जोरपाटी गाउँपालिका, पाख्रीवास र महालक्ष्मी नगरपालिकाका किसानले व्यावसायिक रूपमा बन्दा, काउली, गोलभेडा, मुला, साग लगाउँदै आएका छन्। धनकुटामा उत्पादन भएको कृषिजन्य उत्पादन सिधुवा बहुद्देश्य सहकारी सङ्कलन केन्द्र छतर जोरपाटी, गुठीटार तरकारी केन्द्र धनकुटा लगायत 1 दर्जन तरकारी सङ्कलन केन्द्र मार्फत पूर्वी नेपालको धरानको कृषि बजार इटहरी, विराटनगर, दमक र बिर्तामोड हुँदै भारत, बङ्गलादेश र भुटानसम्म बिक्री हुने गरेको छ। सिधुवा बहुद्देश्य सहकारी सङ्कलन केन्द्रका व्यवस्थापक मेघेन्द्र गुरुङ,
15: त्यहाँ जाने भनेको चाहिँ मैले सिधुवा कृषि भण्डारकै नामबाट जाने हो। सिधुवा कृषि भण्डारले नै BCTS बिल काट्ने हो। दिनको 15 गाडी चाहिँ पश्चिम बङ्गाल जान्छ, अनि बिहार जान्छ, उत्तर प्रदेश जाँदैन, बङ्गलादेश पनि जान्छ।
12: अघिल्लो आर्थिक वर्ष 2081-82 164,218 मेट्रिक टन तरकारी बाली उत्पादन भएकोमा गत आर्थिक वर्षमा धनकुटामा कुल 157,004 मेट्रिक टन तरकारी उत्पादन भएको छ। तरकारी उत्पादनको यो परिणाम कोशी पहाडका भोजपुर तेह्रथुम र शङ्खसभा जिल्लाको तुलनामा बढी हो भन्नुहुन्छ कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र बहादुर राणा।
16: सबभन्दा अगाडि चाहिँ बाटोकै कुरा आउँछ होइन, हाम्रो धनकुटा जिल्लामा जुन धरान धनकुटे रोड आयो त्यस पछाडि यहाँ धनकुटामा चाहिँ तरकारी खेतीहरूको विस्तार हुन थाल्यो र त्यसमा पनि पाखरीवास कृषि अनुसन्धान बस्यो अनि ती अनुसन्धान केन्द्रले विभिन्न जातका तरकारी बालीहरू अनुसन्धान गर्यो अनि त्यसले ट्रायलको रूपमा हाम्रो गाउँ गाउँमा किसानहरूलाई वितरण गर्यो निशुल्क र त्यहाँको आमदानी चाहिँ किसानहरूले लिन थाले, त्यहीँदेखि बढ्न थाल्यो र अहिले आएर चाहिँ र त्यसले गर्दाखेरि यहाँका किसानहरूले चाहिँ अलिकति व्यावसायिक रूपमा अरू जिल्लाको अनुपातमा चाहिँ यहाँ धेरै किसानहरू त्यस्तो व्यावसायिक किसानहरू हुनुहुन्छ।
12: धनकुटामा 5,978 हेक्टर क्षेत्रफलमा तरकारी उत्पादन हुने गरेको छ। बजारको सहज पहुँच, सडक विस्तार लगायतका कारणले तरकारी खेतीतर्फ आकर्षण बढ्दो रहेकाले कृषितर्फ नै लाग्ने गरेका छन्। गोपाल बराइली, सिआइएन रेडियो धनकुटा एफएम धनकुटा।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। देशभर डेङ्गीको जोखिम बढ्दो, 2,800 भन्दा बढी संक्रमित।
17: टाउको दुख्ने, आँखाहरू पोल्ने होइन त्यो समस्याहरू भयो भने चाहिँ एक बच्चामा पनि डेङ्गी हुन सक्छ भनेर चाहिँ विचार गरेर त्यही अनुसारले अस्पताल लगेर टेस्टहरू गर्ने, उपचारहरू गर्ने गर्नु पर्यो।
0: डेङ्गीको डरलाग्दो फैलावट रोक्न कसरी सकिन्छ? विज्ञसँगको संवाद सहितको विशेष श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
18: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
19: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
18: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
19: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
18: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
19: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
18: बाल विवाह रोकौँ, छोरा छोरीको सपना जोगाउँ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
18: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 316 खण्डमा छौँ। पछिल्लो समय डेङ्गीको संक्रमण बढ्दो छ। यस्तो अवस्थामा बालबालिकामा पनि जोखिम बढ्ने भएकाले अभिभावकले बालबालिकाको हेरचाहमा ध्यान दिन आवश्यक छ। हामीले बालरोग विशेषज्ञ डाक्टर आना शर्मासँग कुराकानी गरेका छौँ।
17: बालबालिकामा पनि डेङ्गी संक्रमणको जोखिम हुन्छ, किनभने यो भनेको लामखुट्टेबाट सर्ने हो र बालबालिकाहरू चाहिँ बाहिर खेलिरहेका हुन्छन्, एक्टिभ हुन्छन्। सो बालबालिकामा पनि डेङ्गीको संक्रमण डेङ्गीको सिजनमा देखिन्छ।
20: अलि पहिला सामाजिक सञ्जालमै आएको विषय र केही डक्टरहरूले भन्नुभएको पनि बालबालिकाको चाहिँ रोग प्रतिरोधात्मक क्षमता अलिक बढी हुन्छ र उनीहरूलाई चाहिँ डेङ्गी संक्रमणको जोखिम अलिक कम हुन्छ भन्ने कुरा पनि थियो कि त्यो चाहिँ कतिको सत्य हो?
17: त्यो चाहिँ तपाईँको हुँदै नहुने भन्ने होइन, तर लामखुट्टेले टोक्यो भने हुन चाहिँ सक्छ। खालि अब कस्तो हो भने बालबालिकामा पनि तपाईँको जोखिमपूर्ण डेङ्गी पनि हुन्छ, तर सबैमा जोखिमपूर्णै हुन्छ भन्ने छैन।
20: कसरी जोगाउने त बालबालिकालाई?
17: अब बालबालिकालाई खेल्न गइहाल्छ, त्यही हो हामीले भन्छौँ नि साँझको बेलामा खुट्टाहरू, हात खुट्टाहरू फुल स्लिभ लुगाहरू लगाउने, आफ्नो वरपरको वातावरण सफा राख्ने र यदि त्यो सिजनमा ज्वरो आएको खण्डमा अथवा लामखुट्टेको टोकाई त भइ नै रहेको हुन्छ, त्यस्तो भयो अब बच्चाले चाहिँ ज्वरो, अघि हामीले डेङ्गुको लक्षणहरू कुरा गऱ्यौँ, त्यसमा ज्वरो आउने होइन, हाई फिभर आउने, जिउमा थकान महसुस हुने, टाउको दुख्ने, आँखाहरू पोल्ने पोल्ने होइन त्यो समस्याहरू भयो भने चाहिँ एक बच्चामा पनि डेङ्गु हुन सक्छ भनेर चाहिँ विचार गरेर त्यही अनुसारले अस्पताल लगेर टेस्टहरू गर्ने उपचारहरू गर्ने गर्नु पर्यो।
20: कतिपयले चाहिँ अब डेङ्गु सङ्क्रमण भइसक्दा अथवा ज्वरो आउँदै गर्दाखेरि चाहिँ सामान्य रूपमा घरमै राख्ने अनि आफैले पनि मेडिसिनहरू प्रयोग गरेर अनि विचार गर्ने पनि गर्नुहुन्छ है अभिभावकले, त्यो चाहिँ कतिको उपयोग?
17: अब यस्तो हो, सुरुमा तपाईँको हरेक चोटि ज्वरो आउँदैमा एकै दिनमा अस्पताल लानुपर्छ भन्ने होइन, र कुनै पनि कुरा एक दिनको ज्वरोमा यो के कारणले, ज्वरो भनेको तपाईँको जे इन्फेक्सनमा पनि आउन सक्छ र एक दिनको ज्वरोमा यो कारणले ज्वरो आयो भनेर थाहा हुँदैन, त्यही भएर यो दिनभन्दा पनि तपाईँले चाहिँ अरू के लक्षण छ र बच्चाको अवस्था कस्तो छ त्यो हेरेर चाहिँ हामीले अस्पताल लानुपर्ने हुन्छ। अब चार पाँच दिनदेखि ज्वरो आइरहेको छ, ज्वरोको कारण पत्ता लागेको छैन भने त हामीले जाँचहरू गराउनु पर्यो, पहिला बच्चालाई जचाउनु पर्यो अनि जाँचहरू गरेपछि त्यो अनुसारले के भएको रहेछ त पहिला त बच्चालाई जाँचेर थाहा हुन्छ, त्यसपछि जाँचेर कति कुरा थाहा पाएन अब यो कानको इन्फेक्सन हो कि घाँटीको इन्फेक्सन हो कि चेस्ट इन्फेक्सन हो कि अथवा साधारण भाइरल इन्फेक्सन मात्रै हो कि भन्ने कुरा कति कुरा जाँचेर थाहा हुन्छ। कहिलेकाहीँ हामीलाई शङ्का लाग्यो भने त्यसपछि हामीले जस्तो डेङ्गु थाहा पाउन हामीले ब्लड टेस्ट नगरिकन थाहा हुँदैन होइन, तर अब डेङ्गु नै रहेछ भने पनि डेङ्गुको खासै आफ्नै उपचार चाहिँ छैन किनभने यो एक किसिमको भाइरल इन्फेक्सन भएको भएर यसकै उपचार चाहिँ छैन, तर यसबाट हुन सक्ने समस्याहरू जस्तो यसमा चाहिँ शरीरमा तपाईँको प्लेटलेट कम हुने होइन अथवा हिमोग्लोबिन बढ्ने होइन सिभियर हुने त्यो समस्याहरू त तपाईँको फेरि जाँच नगरिकन थाहा हुँदैन, सो त्यस्तो बेलामा चाहिँ अब दुई तिन दिन हेरेर पनि रोग कारण पत्ता लागेन भने चाहिँ जचाउनु चाहिँ पर्यो जुनै ज्वरोमा पनि।
20: कस्तो खालको चाहिँ लक्षण देखा परेपछि तुरुन्तै लानु पर्यो अस्पताल?
17: जस्तो तपाईँको बच्चा ज्वरोले गरेर चिकित्सा भयो, बच्चालाई ज्वरो आएको बेलामा बच्चा बेहोस भयो होइन, काँ जस्तो हाम्रो त्यो सिजर भन्छौँ नि त्यस्तो आयो, अथवा बच्चाले तारन्तार भमिट गर्यो, बच्चाले डायरिया गर्यो जुन चाहिँ एकदम पानीको मात्रा धेरै भएर, जस्तो अघि हामीले झाडा पखालामा हैजाको कुरा गरेनौँ तर सिजनमा हैजा पनि हुनसक्छ, त्यसमा चाहिँ तपाईँको एकदम धेरै डायरिया एकदम धेरै हुन्छ र त्यसले गर्दा चाहिँ बच्चा तुरुन्त डिहाइड्रेसन हुनसक्छ होइन, अथवा बच्चा चाहिँ तपाईँको रेस्पोन्स गर्न छोड्यो होइन, त्यस्तो अवस्थामा चाहिँ जे बिरामी भए पनि तुरुन्तै अस्पताल लैजानुपर्छ।
20: खानेकुरा त्यस्तो केही विशेष बार्न पर्ने अथवा खान दिन पर्ने?
17: त्यस्तो बार्नै पर्ने त छैन धेरै जस्तो, तर हामीले खाना दिन पर्नेमा अघि हामीले कुरा गरिहाल्यौँ, यो सिजनमा झोलिलो कुराहरू बढी खाने, पोषणयुक्त खानेकुराहरू बढी खाने होइन, पानीको मात्रा शरीरमा पुर्याउनु पर्यो। कुनै बेला बच्चाहरूलाई ज्वरो सँगसँगै कुनै शरीरमा डाबरहरू पनि देखिन सक्छ, सो कुनै पनि भाइरल इन्फेक्सनबाट हुने ज्वरोलाई चाहिँ भाइरल ज्वरो भनिन्छ।
20: त्यो चाहिँ खास के कारणले हुने
17: गर्छ?
20: भाइरसको कारणले, मौसम त्यसमा जोडिन्छ कि जोडिँदैन?
17: अब मौसम त जुनै पनि मौसममा भाइरसहरू सक्रिय हुन सक्छन्।
20: भाइरल ज्वरो हुँदाखेरि चाहिँ के गर्नुपर्छ अभिभावकले चाहिँ खास?
17: यस्तो हो, भाइरल ज्वरो भन्नाले यो भिन्दै कुनै रोग होइन है, यो
20: प्रायः मौसम परिवर्तन हुँदै गर्दाखेरि प्राय सुनिन्छ कि भाइरल ज्वरोले चाहिँ
17: भाइरल ज्वरो भनेको ज्वरो हो जुन चाहिँ तपाईँको टाइफोइड होइन, मलेरिया होइन, डेङ्गु भनौँ न, कारण चाहिँ यो हो भनेर थाहा नभएको, तर भाइरल भनेको चाहिँ जस्तो साधारण रुगाखोकी भएको अथवा कहिलेकाहीँ डायरिया भएको बच्चाहरूमा चाहिँ कहिलेकाहीँ भाइरलले गरेर जस्तो बच्चाको शरीरमा डाबरहरू आउने हुन्छ, सो कुनै पनि भाइरसबाट हुने ज्वरोलाई चाहिँ भाइरल ज्वरो भनिन्छ, जुनमा चाहिँ हामीले टेस्टहरू गरिहाल्दैनौँ अथवा जुनमा चाहिँ हामीले बच्चा ठिकै देखिछौँ होइन, बच्चाको घाँटी ठिक हुन्छ, बच्चाको छाती ठिक हुन्छ, कहीँ इन्फेक्सन देखिएको हुँदैन र त्यस्तो अवस्थामा बच्चा ठिकै छ भने चाहिँ हामीले ल एक दुई दिन यो भाइरल ज्वरो होला, यो भाइरसको माध्यमबाट हुने हो भनेर कुर्ने भन्ने हो। त्यो भाइरल ज्वरो भन्नाले त्यो भिन्दैमा एउटा कुनै रोग चाहिँ होइन,
20: त्यो निको हुनको लागि कम्ती आफ्नो एक हप्ता लाग्छ,
17: तिनदेखि पाँच दिन मिनिमम लाग्छ, एक हप्तासम्म लाग्न सक्छ।
20: आत्तिनु पर्ने अवस्था चाहिँ कुन बेला?
17: अघि हामीले कुरा गरेको जस्तो जुनै ज्वरोमा पनि बच्चा तपाईँको बेहोस भयो, बच्चाले रेस्पोन्स गर्न छोड्यो, बच्चा तपाईँको खान छोड्यो, बच्चाले केही पनि खान सकेन, बच्चाले पिसाब फेरेन लामो समयसम्म भने चाहिँ आत्तिनु पर्यो।
20: यो पनि केही हामीले कमजोरीका कारणले लाग्ने गर्छ अथवा
17: होइन? यो त बच्चाहरूमा धेरै कमन नै हुन्छ, यो भनेको साधारण समस्या हो।
20: कति समयसम्म चाहिँ अलिक बढी लाग्छ भाइरल ज्वरो?
17: यो पनि त्यही धेरै जस्तो चार पाँच
20: वर्ष।
18: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 मा फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौँला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईँको पालो।
0: सप्तरीमा बालिका हत्या, सौतेनियामा पक्राउ, बारामा गरिमाको अन्तिम विदाई। बालिकामाथि बढ्दो हिंसाले बालिका सुरक्षामा गम्भीर प्रश्न उठाएको छ। यौन हिंसाका पीडितको पहिचान नखुलाउन संचार मन्त्रीको आग्रह छ। फोहोरको असरले गाउँ छाड्नुपर्ने अवस्था रहेको बन्चरे डाँडाका स्थानीयले बताएका छन्। स्वास्थ्यमा बढ्दो जोखिम, डेङ्गी, झाडा पखाला र जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ्दै स्वास्थ्य सतर्कता अपनाउन सरकारको आग्रह छ। झापामा 30 वर्षमाथिकालाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप दिने सरकारको तयारी छ। सांसदलाई आफ्ना गतिविधिका कारण लोकतन्त्र कमजोर हुने अवस्था आउन नदिन रासोपा सभापतिको निर्देशन छ। मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न काङ्ग्रेसको ह्विप छ। काठमाडौँका 92 निजी विद्यालयमाथि कार्यवाहीको तयारी गरिएको छ। होस्टेललाई 1 महिनाको अल्टिमेटम दिइएको छ। र 14 दक्षिण एसियाली खेलकुद पाकिस्तानमा हुने भएको छ। चैत्र 20 गतेदेखि 28 गतेसम्म हुने भएको छ। हौस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
4: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
21: अहिले रातिको 8 बज्यो।

0: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
0: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साहुजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
0: स्वाद मात्र होइन प्रेम पस्कने।
2: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
6: मेरो तोला कान्तसिन पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
2: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
8: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
9: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
9: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
8: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
1: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
10: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
1: भयो दाई।
2: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
11: तीजको किनमेल चितवन प्रदर्शनी केन्द्रमा भन्ने मूल नाराका साथ महिला दिदी बहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा 2083 भाद्र 19, 20 र 21 गति चितवन प्रदर्शनी केन्द्र भरतपुरमा 4th तीज विशेष उद्यमशील एक्सपो तथा व्यापार मेला 2083 आयोजना हुँदैछ।
12: मेलाका मुख्य आकर्षणहरू
11: स्थानीय, स्वदेशी तथा विदेशी औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनी
12: भाद्र 19 गते शुक्रबार बिहान 10 बजेदेखि कृष्ण भजन प्रतियोगिता,
11: भाद्र 20 गते शनिबार बिहान 9 बजेदेखि उद्यमशीलता र रोजगार प्रवर्धनमा स्थानीय सरकार विषय तीज गीत प्रतियोगिता।
12: भारत, बङ्गलादेश, भुटान लगायतका देशहरूबाट आउने प्रदर्शकहरूले भाद्र 2022 र 23 मा आफ्ना औद्योगिक उत्पादनहरुको थप बिक्री वितरण गर्नेछन्।
11: आयोजक चितवन उद्योग संघ महिला उद्यमी मञ्च,
12: संरक्षक चितवन उद्योग संघ।
11: स्थल बुकिंग का लागि सम्पर्क
12: 9976719607 र 9855533।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक उपसेनानी मनिष अधिकारी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा व्यावसायिक तालिम पश्चात स्वावलम्बनतर्फ अग्रसर भूतपूर्व सैनिकहरूको सफलता सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौँ। कार्यक्रमको सुरुवात गरौँ नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरुबाट सुन्नुहोस्। भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ नेपालको औपचारिक भ्रमण सकेर भदौ 3 गते स्वदेश फिर्ता हुनुभएको छ। जनरल सेठ प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलको निमन्त्रणामा 4 दिने भ्रमणको लागि साउन 31 गते नेपाल आउनु भएको थियो। भ्रमणको क्रममा भदौ 1 गते उहाँलाई सम्माननीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति श्री रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जनी चिन्ह प्रदान गर्नुभएको थियो। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्री पौडेलले जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जनी चिन्ह खड्ग तथा प्रमाणपत्र प्रदान गर्नुभएको हो। नेपाल भारत बीचको सांस्कृतिक धार्मिक एवं ऐतिहासिक र मित्रवत सैनिक सम्बन्धको निरन्तरता स्वरूप नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रहिआएको छ। दर्जनी चिन्ह प्रदान कार्यक्रम पश्चात सम्माननीय राष्ट्रपतिसँग भारतीय स्थल सेनाध्यक्षले शिष्टाचार भेट समेत गर्नुभएको थियो। नेपाल भ्रमणको क्रममा जनरल सेठले भदौ 1 गते नै चुडीखेल स्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा पुष्पगुच्छ चढाई वीर सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो। साथै उहाँले जङ्गी अड्डा परिसरमा सम्मान गारद निरीक्षण गर्नुका साथै वृक्षारोपण समेत गर्नुभएको थियो। सो दौरान उहाँले नेपाली सेनालाई सहयोग स्वरूप अत्यावश्यक औषधि र विद्युतीय सवारी साधन हस्तान्तरण गर्नुभयो। सोही दिन प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देल र जनरल धीरज सेठबीच शिष्टाचार भेटवार्ता समेत भएको छ। भेटवार्ताका क्रममा उहाँहरू बीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो। यस्तै जनरल धीरज सेठले भदौ 2 गते सम्माननीय प्रधानमन्त्री एवं रक्षा मन्त्री श्री बालेन्द्र शाहसँग शिष्टाचार भेट गर्नुभएको छ। सोही दिन उहाँले शिवपुरी स्थित सैनिक कमान्ड तथा स्टाफ कलेजको भ्रमण समेत गर्नुभएको थियो। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका प्राविधिक सहायकरथी श्री विश्वबन्धु पहाडीलाई भदौ 3 गते जङ्गी अड्डामा दर्जनी चिन्ह प्रदान गर्नुभएको छ। सोही अवसरमा प्रधान सेनापतिले महासेनानी दर्जामा पदोन्नति हुनुभएकी प्राविधिक प्रमुख सेनानी डाक्टर श्री इन्दिरा आचार्यलाई समेत दर्जनी चिन्ह प्रदान गर्नुभयो। गोरखबहादुर गण र रुरु भैरवदल गणबाट खटिएको टोलीले मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका छ जुरीखेत स्थित हेटौडा कुलेखानी

0: अन्तर्गतका सुरक्षा पोस्टहरूबाट खटिएको टोलीले निकुञ्ज इलाकामा हराएकी एक महिलाको साउन 30 गते उद्धार गरेको छ। टोलीले बेलडाँडी गाउँपालिका एक दोकट्टाकी 55 वर्षीय सगुनी ओखेडालाई निकुञ्जको कोर इलाका बयलघारीमा फेला पारी आफन्तलाई बुझाएको हो। पश्चिम एयरबेसले जटिल प्रसूति समस्यामा परेकी दुई महिलालाई भदौ 4 गते हवाई उद्धार गरेको छ। बेसले कालीकोट जिल्ला त्रिवेणी गाउँपालिका 7 23 वर्षीय विनिता प्याकुरेल र बझाङ जिल्ला साइपाल गाउँपालिका 2 35 वर्षीय ऋतु बोहरालाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। भवानी दलगढबाट खटिएको टोलीले जाजरकोट जिल्ला भेरी नगरपालिका 2 रिसाङ तथा आसपासका इलाकामा गएको पहिरोबाट प्रभावितहरूको खोज तथा उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। साउन 30 गतेबाट परेको अविरल वर्षाको कारण रिसाङ फारुला राउटे रहे चिसापानी झ्यालीखेत र वडा नम्बर 3 स्याला इलाकामा गएको पहिरोबाट प्रभावितहरूलाई सैनिक टोली घटना लगत्तै परिचालन भई खोज तथा उद्धार गरेको हो। सो क्रममा पहिरोमा परी घाइते भएका 11 जनालाई प्राथमिक उपचार गरी जिल्ला अस्पताल जाजरकोट पुर्याएको थियो। उद्धारका दौरान 4 शव संकलन गरिएको थियो भने पहिरोबाट प्रभावित 339 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो। टोलीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा खोज तथा उद्धार कार्य गर्नुका साथै प्रभावितको घरबाट सामानहरू सुरक्षित स्थानमा सार्न समेत सहयोग गरेको थियो। यस्तै गणले पहिरोबाट प्रभावित भई त्रिभुवन आधारभूत विद्यालयमा अस्थायी रूपमा बसिरहेका 251 जनालाई भदौ 6 नजिकैको चौरमा व्यवस्थापन गरी स्थानान्तरण गरेको छ। रोल्पा जिल्लामा तैनात सूर्यदल गणली रोल्पा नगरपालिका 4 स्थित लिबाङ गुरुङ गाउँमा भदौ 6 गएको पहिरोले अवरुद्ध भएको सडक खुलाएको छ। गणले स्थानीयको सहयोगमा अवरुद्ध सडक खुलाएको हो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। नेकोस राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा ललितपुरको इमाडोलमा साउन 25-30 सञ्चालन भएको 14 पुष्पलाल मेमोरियल ऱ्याङ्किङ राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबका खेलाडीहरूले 12 जितेका छन्। प्रतियोगितामा क्लबमा आबद्ध खेलाडीहरूले 3 स्वर्ण 3 रजत र 6 काँस्य गरी 12 पदक जितेका हुन्। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
1: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
2: दरखास्त आह्वान।
3: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको अधिकृत क्याडेट पद सहायक सेनानी उपसेनानीका लागि खुल्ला तथा समावेशी प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
2: भर्ना छनौट केन्द्रहरू।
3: केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्बु काठमाडौँ।
2: पूर्वी प्रितना हेडक्वार्टर इटहरी सुनसरी।
3: मध्य पूर्वी प्रितना हेडक्वार्टर बर्दिवास महोत्तरी।
2: मध्य प्रितना हेडक्वार्टर हेटौडा मकवानपुर।
3: पश्चिम प्रितना हेडक्वार्टर विजयपुर कास्की।
2: मध्य पश्चिम प्रितना हेडक्वार्टर बुटवल रूपन्देही।
3: उत्तर पश्चिम प्रितना हेडक्वार्टर निमारे सुर्खेत
2: र सुदूर पश्चिम प्रितना हेडक्वार्टर तेघरी कैलाली रहेका छन्।
3: दरखास्त पेश गर्ने मिति
2: साउन 29 भदौ 18 गतेसम्म सामान्य दस्तुर तिरेर वा भदौ 19 25 गतेसम्म दोब्बर दस्तुर तिरेर vacancy.nepalarmy.mil.np अनलाइन फारम भरी आफूलाई पाइक पर्ने भर्ना छनौट केन्द्रहरूमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: उमेरको हद
2: प्रमाण पत्र तह वा SLC कक्षा 12 वा सो सरहको हकमा 18 पुरा भई 21 ननागेको
3: स्नातक तह वा सो सरहको शैक्षिक योग्यता को हकमा 18 पुरा भई 24 ननागेको हुनुपर्नेछ। त्यस्तै बहालवाला सैनिकको हकमा 26 ननागेको हुनुपर्नेछ।
2: विस्तृत जानकारीका लागि नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा गई जोइन नेपाली आर्मीमा वा साउन 29 गतेको गोरखापत्र हेर्नुहुन अनुरोध गरिन्छ।
3: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपालसहित देशभरका 212 FM रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनुभएको छ। अब प्रस्तुत गर्दैछौँ व्यावसायिक तालिम पश्चात स्वावलम्बनतर्फ अग्रसर भूतपूर्व सैनिकहरूको सफलता सम्बन्धी रेडियो सामग्री।
4: पेसागत रूपमा दक्ष सैनिकले मात्र आफ्ना जिम्मेवारी र सैनिक मिसनहरू पूरा गर्न सक्छन्। त्यसैले हरेक सैनिकलाई सेवा प्रवेशदेखि सेवानिवृत्त नभइन्जेलसम्म विभिन्न पेसागत तालिम दिई दक्षता अभिवृद्धि गरिन्छ। सेवाकालमा दिइने सैनिक तालिमहरूले सैनिकलाई शारीरिक

0: तथा मानसिक रूपमा चुस्त बनाउन अनि आफ्नो सैनिक जिम्मेवारी पूरा गर्न सक्षम बनाउँछ।
1: यस क्रममा सैनिक प्रकृतिका तालिमले संस्थागत उद्देश्य पूर्तिमा सहयोग पुर्याए पनि सबै सैनिक तालिमहरू सेवानिवृत्त जीवनमा काम नलाग्न पनि सक्छन्। तसर्थ सेवानिवृत्त भएपछिको सामाजिक जीवन र उद्यमशीलताबारे धेरै सैनिकहरूले चिन्ता र चासो व्यक्त गर्ने गरेको पाइन्छ।
0: सैनिकहरूको यही चिन्ता र चासोलाई सम्बोधन गर्दै नेपाली सेनाले अवकाश हुने योजनामा रहेका आफ्ना सैनिकहरूलाई विभिन्न व्यावसायिक तालिम दिँदै आएको छ। यसका लागि काठमाडौँमा व्यावसायिक तालिम केन्द्र र लमजुङमा नेपाली सेना व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्र स्थापना भएका छन्। त्यहाँबाट प्रशिक्षित सैनिकहरूले सेवानिवृत्त भएपछि स्वदेशमै व्यवसाय सञ्चालन गरी आफू स्वरोजगार बन्दै अरूलाई समेत रोजगार दिँदै आएका छन्।
1: यही पृष्ठभूमिमा आजको कार्यक्रममा हामी नेपाली सेनाबाट दिइने व्यावसायिक तालिम र कल्याणकारी कोषबाट दिइने सहुलियतपूर्ण कर्जाको सदुपयोग गर्दै विभिन्न व्यवसाय सञ्चालन गरिरहनुभएका केही अवकाश प्राप्त सैनिकहरूको व्यावसायिक अनुभव प्रस्तुत गर्नेछौँ। प्रस्तुतिमा छौँ
0: म प्राविधिक सहसेनानी सुजाता बस्नेत
1: र म प्राविधिक सुबेदार शोभा विष्ट।
0: सैनिक कल्याणकारी कोषको दिगोपन तथा सेवा सुविधा विस्तार गर्ने योजना अनुरूप नेपाली सेनाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त गरी दुईवटा प्रमुख व्यावसायिक तालिम केन्द्र सञ्चालन गर्दै आएको छ।
1: विक्रम सम्बत 2070 स्थापित नेपाली सेना व्यावसायिक तालिम इन्स्टिच्युट त्रिपुरेश्वरबाट निर्माण तथा प्राविधिक क्षेत्रका तालिम प्रदान गरिन्छ भने विक्रम सम्बत 2076 लमजुङको बेसी सहरमा स्थापित नेपाली सेना व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रले कृषि तथा पशुधन उत्पादन सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्दै आएको छ। यस्ता केन्द्रहरू किन स्थापना गरिएका हुन् त? व्यावसायिक तालिम इन्स्टिच्युट त्रिपुरेश्वरका केन्द्रपति महासेनानी श्री ध्रुव पण्डित।
2: यस तालिम केन्द्रको उद्देश्य नेपाली सेनामा लामो समयसम्म सेवारत अवकाश प्राप्त गर्नु पूर्व अवकाश भए पश्चात पनि जीवन उपयोगी आर्थिक तथा सामाजिक गतिविधिहरूमा प्रत्यक्ष रूपमा संलग्न भए अनुशासित मर्यादित योगदानकारी र आयमूलक क्रियाकलापहरूमा सक्रिय रूपले समयको सदुपयोग गरी सहज र सम्मानजनक जीवनयापन लाइभलिहुड गर्न सकोस् र अन्य अनावश्यक गतिविधिहरूमा संलग्न नहोस् भन्ने अभिप्रायका साथ नेपाली सेनाद्वारा यस तालिम केन्द्र मार्फत सैनिक कल्याणकारी बजेटबाट सञ्चालित यस हिताधिकारी पदी तथा अन्य दर्जाहरू केन्द्र कार्यक्रमहरू विभिन्न टेटका तालिमहरू वार्षिक क्यालेन्डर बनाई हामीले सञ्चालन गर्दै आइरहेका छौँ।
0: महासेनानी श्री पण्डितले भन्नुभएझै सैनिकहरूलाई अवकाशपछि स्वरोजगार र आत्मनिर्भर बनाउन व्यावसायिक तालिम इन्स्टिच्युटहरू स्थापना भएका हुन्। काठमाडौँस्थित तालिम केन्द्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बढी माग भएका तालिमहरू बिल्डिङ इलेक्ट्रिसियन, जुनियर प्लम्बर, कन्स्ट्रक्सन कार्पेन्टर, बिल्डिङ पेन्टर, मेसन, ब्रिकलियर, वेल्डर र जनरल कुक जस्ता तालिम दिने गरेको छ।
1: त्यस्तै लमजुङ स्थित नेपाली सेना व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रको पशु फार्ममा गाई, कुखुरा, बाख्रा, बङ्गुर तथा माछा पालन र कृषि फार्ममा ग्रिन हाउस, तरकारी फलफुल र अन्न बाली सम्बन्धी ज्ञान र सिप प्रदान गर्ने गरिएको छ।
0: आधुनिक पाठ्यक्रम, अनुशासित वातावरण, सैद्धान्तिक तथा प्रयोगत्मक कक्षा, हप्तेवारी परीक्षण, वास्तविक क्षेत्रानुकूल कार्याभ्यास र अनुभवी प्रशिक्षकहरूको मार्गदर्शन उक्त तालिम केन्द्रहरूको विशेषता बनेको छ। यसका अतिरिक्त केन्द्रहरूबाट प्रशिक्षण लिएका सैनिकहरूलाई सिटिभिटीबाट सिप परीक्षण गरी प्रमाणपत्र र लाइसेन्स दिइने गरेकोले यहाँ प्रशिक्षित सैनिकहरू विभिन्न क्षेत्रमा योग्य हुने गरेका छन्। राष्ट्रिय सिप परीक्षण समितिका उपनिर्देशक श्री सुशील कुमार श्रेष्ठ।
3: नेपाली सेनाले जुन व्यावसायिक तालिम केन्द्र मार्फत आफ्ना जवानहरूलाई जुन तालिम दिनुहुन्छ त्यसको हामीले सिप प्रमाणीकरण गर्छौँ। जुन चाहिँ तालिम दिएपछि जस्तो लेभल वानको हो भने 390 घन्टाको तालिम यहाँबाट दिनुहुन्छ, त्यसलाई हामीले कतिको सिप छ भनेर त्यसको प्रमाणीकरण गर्नलाई हामीले एउटा स्किल टेस्ट भने सिप प्रमाणीकरण गर्छौँ। जुन परीक्षा लिन्छौँ त्यसमा पास भएकोलाई हामीले राष्ट्रिय सिप परीक्षण समितिले प्रमाणपत्र र एउटा लाइसेन्स कार्ड हामी उपलब्ध गराउँछौँ, जसले गर्दा उहाँलाई भोलि बाहिर काम गर्दाखेरि म यो काम गर्न सक्ने मान्छे हुँ, दक्ष मान्छे हुँ भनेर गर्न सक्छ, जुन चाहिँ नेपालमा मात्रै होइन त्यस त्यो कार्डको विदेशमा समेत उहाँले प्रयोग गर्न सक्नुहुन्छ।
1: यसरी तालिम सफलतापूर्वक सम्पन्न गरी प्रमाणपत्र र लाइसेन्स प्राप्त गर्नेमा नेपाली सेनाको व्यावसायिक तालिम इन्स्टिच्युटबाट 4,481 र कृषि तथा पशुपालन तालिम केन्द्रबाट 368 सैनिकहरू रहेका छन्। तालिम लिएकाहरूमध्ये कैयौँले आफ्नै व्यवसाय सञ्चालन गरी अन्य व्यक्तिहरूलाई रोजगारी समेत दिइरहेका छन्।
0: सैनिक सेवाबाट अवकाशपछि आफ्नै गाउँमा उद्यम गर्नेहरू मध्येको एक हुनुहुन्छ हुद्दा इन्द्रजित बुछे। अवकाश प्राप्त विक्रमसम्म 2065 अवकाश हुनुभएका उहाँले बर्दिया बाँसगढी नगरपालिका 6 बाँसगढीमा कृषि फार्म र इन्द्रजित साइकल स्टोर खोल्नु भएको छ। सुरुमा कल्याणकारी बोर्डबाट 2,00,000 रुपियाँ ऋण लिएर सुरु गरेको व्यवसाय हाल 50,00,000 भन्दा बढी लगानी पुगिसकेको छ भने उहाँले 5 स्थानीयलाई रोजगारी समेत दिइरहनु भएको छ।
4: नेपाली सेनाको पेन्सनबाट आएको 1,00,000 सुरु गरेर फेरि त्यही नेपाली सेनाले 15,00,000 सहुलियत ऋणमा पैसा पाए त्यसबाट सञ्चालन गरिरहेको छु। दुःख नगरी सुख हुँदैन भन्ने कुरा मलाई सेनाले सिकाएको थियो, त्यही फलस्वरूप नै म आज सफल भएको आफूलाई ठान्छु। सफल आजै भएको छैन, आजै गर्नु छ धेरै, मैले त्यही पनि मैले आफ्नो बालबच्चालाई नेपाली सेनाले दिएको शिक्षालाई सदुपयोग गर्दै पाल्न सफल भएको छु भन्ने आफूलाई अनुभव भइरहेको छ। मैले नेपाली सेनाबाट पाएको सिपलाई गाउँ घरमा आएर पनि सदुपयोग गर्न सकेको बापत मैले भैँसी फार्म पनि सञ्चालन गरिरहेको छु, जहाँ पनि 2-3 रोजगारी दिइरहेको छु, यहाँ पनि 3 रोजगारी 5 त मबाट रोजगारी नै पाइरहेछन्। त्यो अलावा पनि साइकल लिए बापत पनि खुसी नै छन्, अरूभन्दा सहुलियतमा दिइरहेछु गरिरहेछु। 15-16 वर्ष भयो मेरो कामप्रति सेवा ग्राहकहरू पनि खुसी नै छन्, म प्रति सद्भाव राख्छन्, माया राख्छन्, मेरो कामलाई प्रशंसा गरिरहेछन्।
1: सैनिक कल्याणकारी कोषबाट प्राप्त हुने सस्तो ब्याज दरको कर्जा र व्यावसायिक प्रशिक्षणले भूतपूर्व सैनिकहरूलाई व्यवसाय सञ्चालन गर्न सहयोग पुगेको छ। यो सफलताले अवकाश प्राप्त सैनिकलाई मात्र खुसी दिएको छैन, उनीहरूले सञ्चालन गरेको व्यवसायमा स्थानीयले समेत रोजगार पाउनु थप खुसीको विषय हो। हुद्दा इन्द्रजित बुछे अवकाश प्राप्तले सञ्चालन गरेको साइकल स्टोरमा विगत 14 वर्षदेखि काम गर्दै आउनुभएका स्थानीय सुरेश थारू।
5: लगभग भयो 14 वर्षदेखि मलाई इन्द्रजित सरले दिएको तलब घर चलाउन पुगिहाल्छ, म एकदमै खुसी छु। म इन्द्रजित सरसँग काम गर्न पाउँदा एकदम खुसी।
0: अवकाश प्राप्त सैनिकहरूले सञ्चालन गरेको व्यवसायले स्थानीय आवश्यकतालाई मात्रै पूरा गरेको छैन, स्थान विशेषमा उपलब्ध साधन स्रोत र उत्पादनलाई समेत अर्थतन्त्रसँग जोडेको छ। यस्तै उदाहरण हुनुहुन्छ दोलखा चरिकोटका जमादार दीपक भुजेल। अवकाश प्राप्त
1: उहाँले अवकाशपछि गाउँ फर्किएर काष्ठकला र निर्माण सम्बन्धी कार्य गरिरहनु भएको छ। यस्तो व्यवसाय सञ्चालन गर्ने सोच आउनुमा उहाँ आफ्नो गाउँठाउँमा उत्पादन भई खेर गइरहेको काठको सदुपयोग होस् भन्ने आफ्नो चाहनालाई आफूले लिएको कार्पेन्टर तालिमले सजिलो बनाएको ठान्नुहुन्छ।
5: गाइड हुनुभन्दा पहिला कार्पेन्टर तालिम गरेको, मलाई चाहिँ यो कार्पेन्टर सम्बन्धी चाहिँ अलि अलि राम्रो हुन्छ कि भनेर मैले चाहिँ कार्पेन्टर तालिम रोजेको हो। गाइड हुनुभन्दा पहिला नै हामीले यस्तो सिपमूलक तालिम सिकाएर भोलि पछि गएर घरमा गएर चाहिँ केही गरेर खान्छ भनेर हामीले यो तालिम सिकाएको हो। यो तालिमले चाहिँ हामीले धेरै राम्रो काम गरिरहेको छ। त्यही तालिम गर्दाखेरि चाहिँ मैले अहिले गाउँमा आएर दोलखा चरीको भीमेश्वर नगरपालिका वन सहकारी खोलामा विशाल फर्निचर राख्न सक्छु। सुरुमा चाहिँ मैले त्यही 10-12 लाखबाट चाहिँ सुरु गरेँ, अहिले चाहिँ 30-35 लाख चाहिँ हाराहारीमा कारोबार भइरहेको, काम भइरहेको छ। यसबाट 8-10 चाहिँ दैनिक रूपमा चाहिँ रोजगार पाइराख्नु भएको छ। हाम्रो नेपालमा नै अब केही गर्छु भन्यो भने यही पेसाबाट हाम्रो यो कार्पेन्टर काम गरेर महिनामा 75,000 कमाउन सकिन्छ।
0: जमदार दीपक भुजेल जस्तै स्वदेशमा नै केही गर्छु भन्नेहरूका लागि अर्को उदाहरण हुनुहुन्छ दाङका हुद्दा दुर्गालाल बीएम। अवकाश प्राप्त विक्रमसम्म 2079 अवकाश लिनुभएका उहाँले सेवामै रहँदा 2077 कार्पेन्टर तालिम लिनुभएको थियो। उक्त तालिमले नै आज उहाँलाई अवकाशपछि व्यवसाय सञ्चालन गर्ने बलियो आधार दिएको छ। बिना लगानी प्राप्त गरेको सिपबाट आफ्नै गाउँमा परिवारको साथमा बसी बालबालिकाको पढाइ र घरायसी खर्च सहजै जुटाउन सकिने उहाँको अनुभव छ। बुद्धा दुर्गालाल बीएम अवकाश प्राप्त
6: गाउँघरतिरै विभिन्न झ्यालहरू ढोकाहरू यिनी जोड्ने अथवा चाहिँ पुग्लेकाहरूलाई मरामत गर्नेहरू त्यसपछि नयाँ बनाउने यस्तै कामहरू भइरहेको छ यस्तै गरिरहेको छु मैले अहिले मेरो घरको गुजारा राम्रो सञ्चालित छ वैदेशिक रोजगार जानलाई पनि अब आफ्नो घर परिवारदेखि टाढा हुनुपर्ने अवस्था आयो त्यसपछि त्यहाँ गएर पनि हामीले घरमै बसेर कमाउने जति पनि नकमाइने जस्तो अवस्था भएको कारणले मैले त्यसैलाई चाहिँ निरन्तरता दिएको छु आफ्नो छुट्टै फर्निचर नखोले तापनि मैले गाउँ घरमा मैले पाइरहेको छु सर कामहरू मलाई एकदम चाहिँ मेरो घर परिवार अनि आफ्नो बच्चाहरूलाई पठन पाठन र आफ्नो घरेसी खर्च मैले यहीबाट गुजारा गरिरहेको छु मैले एक रुपियाँ खर्च नगरिकन आफ्नो हातमा चाहिँ सिपलाई चाहिँ सिक्न पाएँ यसमा चाहिँ म एकदम चाहिँ आभारी
1: सैनिक सेवामा रहँदा सिकेको सिपले अवकाशपछि आय आर्जनसँगै सामाजिक सेवाको अवसर समेत दिलाएको पाइन्छ यो प्रसङ्ग 18 वर्ष नेपाली सेनामा सेवा गरी अवकाश लिनुभएका जमादार गोपाल महरासँग मिल्दछ
0: सैनिक सेवाबाट अवकाश हुनुअघि लिएको प्लम्बिङ तालिमको कारण महरालाई अवकाशपछि के गर्ने भन्ने चिन्ता कहिले भएन अहिले उहाँ आफ्नै गाउँ रोल्पाको खानेपानी तथा ढल व्यवस्थापन समितिमा काम गरेर सामाजिक सेवामा जोडिन पाउनु र अरूलाई पनि सिप सिकाउन पाउनुलाई सेनाले सिकाएको प्लम्बिङ तालिमको देन ठान्नुहुन्छ
7: प्लम्बर तालिम गरे जुन अवकाश हुनुभन्दा अगाडि सोही सिपले मलाई अहिले अवकाश प्राप्तपछि मैले यही प्लम्बिङ काम गरेको हुँदा उही सिपले गर्दा मैले अहिले बजार क्षेत्रमा निपानीको एउटा समिति छ त्यो समितिमा चाहिँ मैले प्लम्बिङको काम गरेर त्यसरी नै मेरो आफ्नो गाउँ घरमा चाहिँ मैले त्यसरी रोजगार गरेको त्यो सिकेको सिप चाहिँ मैले अहिले आएर आफ्नो जीवनमा अनि प्रयोग गर्न पाएँ म अहिले आफ्नो परिवारभन्दा टाढा नरहि अनि सेवाको जुन कार्य जागिर खाँदा वा बुझी चाहिँ घरभन्दा बाहिर अन्यत्र जिल्लामा चयन हुँदा चाहिँ घरबाट टाढा एक्लै बसिन्थ्यो भने अनि सेवा पछिको मलाई चाहिँ यो जुन रोजगार चाहिँ म आफ्नै ठाउँमा आफ्नै घरमै बसेर जागिर खान पाएको छु यो अवसरमा मलाई नेपाली सेनाले तालिम नदिएको भए सम्भव हुन्थेन होला म नेपाली सेनालाई धन्यवाद दिन चाहन्छु
1: नेपाली सेनाले दिएको व्यावसायिक तालिमकै जगमा अवकाशपछि सफल व्यवसाय सञ्चालन गर्ने सैनिकहरूको संख्या निकै ठूलो छ भने व्यावसायिक तालिमप्रति सैनिकहरूको आकर्षण समेत बढ्दो छ नेपाली सेना व्यावसायिक तालिम इन्स्टिच्युट त्रिपुरेश्वरमा हाल 275 जना र लमजुङ स्थित तालिम केन्द्रमा 121 जना सकल दर्जाले विभिन्न व्यावसायिक तालिम गरिरहेका छन् तालिमप्रतिको आकर्षण र भावी योजनाबारे तालिमरत शिक्षार्थीहरूको भनाई यस्तो छ
8: सुबेदार सुभाष बोरा युद्ध भैरवगण मेरो जागिर अहिले 22 वर्ष पुरा भएर 23 वर्षमा हिँडिरहेको छ म चाहिँ यो व्यावसायिक तालिम केन्द्रमा इलेक्ट्रिसियन तालिम चुज गरेर आएको यो इलेक्ट्रिसियन चुज गर्नको कारण जागिरको अवधि पश्चात पनि आफै चाहिँ सक्षम हुनको लागि आफ्नो घरेसी शान्तिना कामहरू पनि आफूले सहज रूपमा काम गर्न सकिन्छ स्वरोजगारको व्यवस्था चाहिँ यसले गर्दछ यसले गर्दाखेरि चाहिँ हामीलाई धेरै राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ
9: केन्द्रीय एमएसको प्राविधिक हुँदा राणा मेरो जागिर अवधि 20 पुरा भएर 21 रनिङ हुँदैछ म चाहिँ यो नेपाली सेना व्यावसायिक तालिम केन्द्रको कुक तालिम गर्न आएको छु कुक तालिम विशेष गरी मलाई चाहिँ अवकाशपछि बाहिर गएर केही गर्न सक्छु कि भन्ने उद्देश्यले चाहिँ यो कुक तालिम गरौँ भन्ने इच्छा जागेर मैले केही गर्न सकुला भन्ने इच्छाले म कुक तालिम गर्न आएको हुँ नेपाली सेनाले यो सिप सिक्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु
10: उत्तर पश्चिम पिर्ताना सैनिक प्रहरी देवबहादुर राणा मेरो चाहिँ कार्पेन्टर ट्रेड हो नेपाली सेनाले अहिले एउटा सहुलियतको रूपमा र अवकाशपछि भोलि आफ्नो व्यवसाय केही गरेर आफ्नो जीवनलाई चाहिँ उजगार बनाउन सकिन्छ भन्ने हेतुले दिनुभएको भन्ने मैले बुझेपछि मलाई पनि एकदम भित्रै आत्मादेखिको यो तालिम गर्नु इच्छुक थिएँ र यो चोटि चाहिँ मैले यो तालिम गर्ने एउटा सुवर्ण मौका पाएँ अवकाश पछाडि चाहिँ गएपछि एउटा सानो व्यावसायिक रूपमा आफूले यसलाई बढाउँदै लिएर गयो भने ठुलो काठको एउटा उद्योगसम्म बन्न सकिन्छ कि भन्ने आशा पनि राखेको छु
0: यसरी सेवामा रहँदै सेनाले सकल दर्जालाई दिने व्यावसायिक तालिम र सहुलियतपूर्ण ऋण सुविधा जस्ता कार्यक्रमहरू अवकाशपछि सैनिकहरूलाई व्यवसाय सञ्चालन गर्न 8 दिने महत्त्वपूर्ण ऊर्जा बनेका छन् तुलसीपुर उपमहानगरपालिका 6 दाङका हुद्दा भोताराम आचार्य अवकाश प्राप्त सानो पुँजीबाट व्यवसाय सञ्चालन गरी सफल हुनुभएका एक सैनिक हुनुहुन्छ उहाँले आफ्नै जन्मथलो दाङको त्रिशक्ति टोलमा 2069 सालमा राप्ती भुजा उद्योग सञ्चालन गर्दै व्यावसायिक यात्रा सुरु गर्नुभएको थियो
11: नेपालमै गर्ने भन्ने कुरा हो अब गर्ने यसो सोच्यो अब आफूसँग पैसा त्यति आर्थिक जो धेरै थिएन सबैभन्दा सानो स्केलमा के गर्ने त भन्दाखेरि चाहिँ अब लड्डु भुजा बनाउने, भुजा चाहिँ प्याकिङ गर्ने, खाजा साजा भुट्ने भन्ने कुरो पहिले त्यसरी सुरु गरियो, गर्दै गर्दै अहिले त्यसलाई त्यो अलिअलि बढाउँदै बढाउँदै गएको हो। पहिले सुरु गर्दा 3-4 लाख रुपियाँ थियो होला मसँग सुरु गर्ने बेला।

0: कि त्यसमा एक दुई वर्षपछि फेरि 3 लाख रुपियाँ हामीलाई नेपाली सेनाको त्यो कल्याणकारी कोषबाट फेरि सहयोग मिल्या छ न्यूनतम उसको ब्याजमा 25-26 जना छन् ब्याज सबै उहाँहरू खुसी हुन्छ।
1: सानो पुँजीबाट सुरु गर्नुभएको हुद्दा होताराम आचार्य अवकाश प्राप्तको व्यवसाय हाल 5 करोड पुँजी बराबरको भएको छ भने यहाँ रोजगार प्राप्त गरेका अरू 25 जनाको खुसीको कारण समेत बनेको छ। राप्ती पूजा उद्योगमा कार्यरत कर्मचारी सीमा चौधरी,
2: यति धेरैजनालाई सरले त्यस्तो रोजगार भएर बस्ने दिने मौका दिनुभएको छ, धेरैजना हुनुहुन्छ यहाँ काम गर्ने, हामी स्टाफहरू पनि 12-13 जना छौँ, अनि काम गर्ने दिदीहरू पनि 7 जना गरेर 15 जना हुनुहुन्छ, त्यहाँ दिदीहरू पनि काम गरिराख्नु भएको छ, काम चलिरहेको छ, एकदमै सफल नै भएको छ, हाम्रो पढि पनि रहेको छौँ, आफ्नो खर्चदेखि लिएर पोलिसीहरू पनि तिर्न एकदम सहज भइरहेको छ, यहाँ काम गरेदेखि नै घरबाट माग्नु पनि परेको छैन, आफ्नै खुट्टामा उभिएर पढि पनि रहेको छु, एकदमै खुसी छु म यहाँ काम गरेर। स्वरोजगार भन्ने मौका दिनुभयो, यहीँ बसेर केही गर्छु भन्ने पनि भयो, आफूलाई आफ्नै खुट्टामा उभिरहेको छु भन्ने भएर आफूलाई प्राउड फिल पनि हुन्छ, म धन्यवाद पनि भन्न चाहन्छु एकदमै धेरै।
3: अवकाश प्राप्त सैनिक उद्यमीहरूले उत्पादन गरेका वस्तु तथा सेवाहरूको प्रवर्धन गर्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउन, ब्रान्डिङ गर्न र बजारीकरणमा समेत नेपाली सेनाले सहजीकरण गर्दै आएको छ। यसैको एक दृष्टान्त बनेको छ हरेक शनिबार जङ्गी अड्डा स्थित नेपाली सेना सुपथमूल्य क्यान्टिनमा लाग्ने हाट बजार। यो हाट बजारले नेपाली सेनाका बहालवाला सैनिकहरूको परिवार तथा अवकाशप्राप्त सैनिकहरूको उत्पादनलाई बजारीकरणमा सहयोग गरेको छ। नेपाली सेना सुपथमूल्य क्यान्टिनका प्रबन्धक महासेनानी श्री जितेन्द्र जङ्कार्की अवकाश प्राप्त।
4: यसको मुख्य उद्देश्य चाहिँ नेपाली सेनामा कार्यरत भई भूभू भएका सम्पूर्ण सकल दर्जाले उनका उत्पादनहरूले एउटा उचित बजार पाउन्, विशेष गरी आफ्नै मात्र व्यक्तिगत उत्पादन भएका चिजहरूमा धेरै व्यावसायिक रूपमा जान नसकेको हुँदा हाम्रा भूभूहरू प्यान भाटमा दर्ता नभएको हुँदाखेरि एउटा बजारको समस्या तड्कालो देखिएको र यी कुराहरूलाई चाहिँ व्यवस्थित गर्न सुरुमा यो एउटा पाइलट प्रोजेक्टको रूपमा काठमाडौँमा हाट बजार सञ्चालन गर्ने र यसमा बढी भूपोहरूद्वारा उत्पादित र उनीहरू कुनै संस्था फर्ममा दर्ता नभएकाहरूलाई चाहिँ एउटा उचित बजारको व्यवस्था गर्ने उद्देश्यका साथ यो खडा भएको हो। यसको प्रत्यक्ष फाइदा नभए नि अप्रत्यक्ष फाइदा चाहिँ भूपोहरूलाई बजार चिन्न, फर्ममा दर्ता हुन, यो उत्पादन सम्बन्धी नीति नियम कानुनहरू बुझ्नलाई एउटा खुड्किलोको रूपमा चाहिँ काम गरेको छ।
1: लामो सैनिक जीवनपछि सामाजिक जीवनमा फर्किएर सफल व्यवसाय सञ्चालन गर्न सजिलो छैन। यही कठिनाईलाई दृष्टिगत गरी व्यावसायिक सोच र सिप विकास गर्न नेपाली सेनाले व्यावसायिक तालिमको अवधारणा ल्याएको हो, जस अनुरूप व्यावसायिक तालिम लिएका सैनिकहरू आफू मात्रै सफल भएका छैनन्, परिवार र समाजका लागि समेत स्वदेशी माटोमै अवसर खोज्न सकिन्छ भन्ने प्रेरणाका स्रोत बनिरहेका छन्। यस्तै प्रेरणा बन्नु भएको छ भक्तपुर चाङ्गुनारायण नगरपालिका 8 सरस्वती थानका जमादार दत्तु प्रसाद तिमलसिना अवकाश प्राप्त।
3: 2067 सालदेखि 2 करोड लगानीमा गाई पालन तथा दुग्ध व्यवसाय गरी वार्षिक 15 लाख नाफा निकाल्दै आउनु भएको उहाँले आफ्ना छोरालाई वैदेशिक रोजगारीमा जानबाट रोकी स्वदेशमै उद्यममा जोड्नु भएको छ भने नेपाली सेनाका एकल महिलाहरूलाई रोजगारी समेत दिनुभएको छ। उहाँ स्वदेशमै केही गर्छु भन्नेहरूलाई नेपाली सेनाले हरेक तवरबाट सहयोग गरिरहेकोले यो सुनौलो अवसरलाई सदुपयोग गर्न सैनिकहरूलाई आग्रह गर्दै भन्नुहुन्छ।
5: मैले एउटा छोरा अमेरिका यही फार्म सम्बन्धीकै गाई फार्ममा काम गर्ने भएपछि यही गर्न तर कति लगानी आउनुपर्छ म लाइदिनु भनेर राखिरहेको छु। मैले चाहिँ के भन्छु भने बाहिर गएर अर्थ छैन कि, तपाईँको सिडिटको कमाइ हो अनि यहाँ भनेको दीर्घकालीन कमाइ नै हो। साथीहरू अब काम गर्छु भन्ने मान्छेहरूलाई अब जुन ठाउँमा म पशुपालन गर्छु, अब पशुपालन नै भन्ने छैन, घाँस खेती गरे भयो, अरू मौरी गरे भयो, जे पनि कृषिमा काम गर्छु भन्ने यताबाट निस्केर आउने साथीहरूलाई हाम्रो स्वास्थ्यसँग अहिले लैजा काम गर लैजा पैसा मेला तिर भइराखेको छ, त्यो त्यसको उत्पादन प्रोडक्ट चाहिँ बजारीकरणमा के छ समस्या हो कि होइन त्यो समस्या त्यसरी पनि हेर्नु पऱ्यो। अधिकांशलाई म चाहिँ के भन्छु भने बाहिर जानुपर्छ भने चाहिँ मेरो नजरबाट चाहिँ यो धेरै टाढाको कुरा हो, मलाई म चाहिँ त्यो उसो छैन र मैले भन्न पनि भन्दिनँ। संस्थाले ऋण दिएछ त्यहाँबाट लिने अनि त्योबाट चाहिँ पुगेन भने अर्को पनि कृषिकै ऋण लोन लिएर पनि काम गर्छु भन्ने त खाँचो हुँदैन नि।
1: अवकाशपछि उद्यमशीलताको बाटो रोजेका नेपाली सेनाका अवकाश प्राप्त सकल दर्जाका अनुभव, सङ्घर्ष, सफलता र उनीहरूले सिर्जना गरेका रोजगारीका अवसरले नेपाल

0: संसारमै ठूलो अवसर रहेको देखाउँदछ। त्यसैले अवकाश अन्त्य होइन, नयाँ सम्भावनाको सुरुवात हो। सैनिक कल्याणकारी कोषको बहुजन हिताय बहुजन सुखाय आदर्श र व्यावसायिक तालिमको मर्म पनि सैनिकको सीप अनुभव र आत्मविश्वास नेपाली माटोमै फुलाउनुपर्छ फलाउनुपर्छ भन्ने नै हो।
1: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। कार्यक्रमप्रति कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाईसँगै म प्राविधिक उपसेनानी मनिष अधिकारी पनि बिदा हुन्छु। नमस्ते।
2: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ, संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ। त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस्, आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
3: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने, के घाँटी त्यसै टाइट हुने होइन, अनि
2: जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
3: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ, अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
2: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
3: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएकी नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पुरा पाएँ।
2: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
3: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
2: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
3: पेटमा यो आन्द्रा खाला गएको भन्ने अब उहाँ दुबईमा कति खर्च गरे 8-9 लाख खर्च गरे काठमाडौँ आएर खर्च गरे पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना लाउँछ दिखाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
2: त्यसपछि अनलाइनबाटै परामर्श लिए चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो
3: त्यस सरसँग गएर यस्तो यस्तो समस्या सचार अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ 2.5 वर्षको समस्या हो पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो
2: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ
3: अहिले भरपुर विश्वास गर्छ के अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो त्यहाँ सरलाई भेट्यो एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो दिदी मलाई वैदिकले सुन्छ बनायो केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले
2: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस् आजै सम्पर्क गर्नुहोस्
4: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98555 50934

0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
2: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
1: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
3: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
0: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
4: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
6: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
8: मन

0: प्रत्येक श्रोता को मन को आवाज ती आवाज में सभी को मन यो हो सामुदायिक रेडियो विजय एफएम समुदाय को आवाज
1: विजय तान्चे
2: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
3: अहिले रातिको 9 बज्यो
4: विजय फ्याम 101.6
5: हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि त्यसैले हामी सधैँ प्रयोग गरौं माइती घर स्टिम जिरा चामल
6: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर
7: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी
8: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
9: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास कनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने
8: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
9: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 056-494-373 र 494-741 शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि फोन 056-513-412 मोबाइल 98013-63-412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
10: ध्यान दिनुहोस् आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ अनावश्यक खर्च घटाऊ नियमित बचत गरौँ सहकारीमा बचत गर्दा सुरक्षित भविष्य सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 2 नवलपरासी बर्दघाट सुस्तापूर्व
11: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा
12: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ
13: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू
11: छाती पेट मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा
14: सर्जरी सम्बन्धी सेवा
11: हार जोडी सम्बन्धी सेवा
14: स्त्री तथा प्रसूति रोग सेवा
11: बाल रोग सेवा
14: न्युरो सर्जरी सेवा
11: न्युरो साइकेट्रिक सेवा
14: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी बायोकेमिस्ट्री ल्याब इसिजी इइजी इन्डोस्कोपी एक्सरे अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू
13: थप जानकारीको लागि सम्पर्क एमपिआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 कोटी चितवन फोन 056-525-514 र 525-517
15: नोट नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ
16: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ
17: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
18: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
19: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
1: किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
17: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 056-598-833 र 598-834।

0: زي فان اكسل 8.9.
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश

0: अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या बिचको उन्नाइस भएन।
1: सरकारी अस्पतालमा नि गएँ अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: सबैजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गरे, 8-9 लाख खर्च गरे, काठमाडौँ आएर खर्च गरे। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50 9 34।
3: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम समुदायको आवाज।

0: FM 101.6
1: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
2: बगैचा एडभेन्चर रिसोर्ट
1: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँझ थारू सांस्कृतिक नृत्यको साथ
2: बगैचा एडभेन्चर रिसोर्ट
1: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
2: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
4: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधी खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
5: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
6: मेरो तोला जान्दो सुनाल पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको धेरै राम्रो भइसकेको छ
3: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934
7: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
8: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर
8: पवित्र देवघाट धाम कल कल बगिरहेकी नारायणी मौला काली केबल कार गैंडाकोट 1 नवलपुर
9: सम्पत्ति कर तिर्नका लागि निवेदन जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन मालपुत वा सम्पत्ति कर तिरेको रसिद नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
10: संस्था दर्ताको सिफारिस लिनु थियो के कागजात चाहिने रहेछ
11: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो

हाम्रो प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 को ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यही समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 बजेको कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्र।

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजयफम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजयफम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजयफम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ।

चाहिँ लेख्नुहुन्थ्यो कडकु आवाजमा भगवान श्री शिवको यो भजन। यद्यपि सौरमानका आधारमा श्रावण महिना समाप्त भइसकेको छ, तापनि पक्षका हिसाबले अहिले पनि श्रावण शुक्ल पक्षको सोमबार रहेको हुनाले भगवान भोलेनाथको उपासना एवं आराधनाका लागि महत्त्वपूर्ण दिन रहनेछ। आज पनि यसरी नै भगवान शिवमा पूजन उपासना गर्दै श्रावण महिनाको शुक्ल पक्षका कर्महरू पूर्ण गर्न सक्दछौँ। यसमा कुनै दुविधा रहने छैन। शिवको विशेष उपासना गरिने यो पवित्र दिनमा भोलेनाथको निरन्तर आशीर्वाद प्राप्ति भइरहोस्। सबैमा सद्बुद्धि, सद्भावना तथा सत्कर्ममा उत्प्रेरित हुने पवित्र भाव उब्जिरहन्। मानव हुनका लागि पवित्र विचारको उदय हुनु जतिको महान अरू केही पनि हुँदैन। मानवकै रूपमा दानवी प्रवृत्ति मानिसभित्र रह्यो भने मानिस उग्र बन्दछ र ऊबाट उग्र कर्महरू हुन्छन्, जुन कर्मले अरूलाई पनि दुःख दिन्छ र स्वयंले पनि दुःख पाउने हुन्छ। यस अर्थले सधैँ सत्कर्ममा अगाडि बढ्न सक्ने क्षमता हामीमा प्राप्ति होस् भन्ने कामना गरौँ। शिव उपासनाको यो प्रसङ्गलाई यहीँनिर बिट मार्दै हामी हाम्रै मूल प्रवाहमा जोडिँदैछौँ, जसमा विगतमा हामीले ओमकारको महिमा, महत्त्व, ओमकार मन्त्र जप्नाले के हुन्छ भन्ने सन्दर्भलाई चर्चा गरिरहेका थियौँ। ओमकार मात्रम सचराचरम जगत, सम्पूर्ण जगत ओमकार मात्र हो भन्ने किसिमको राम गीतामा चर्चा गरिए जस्तै भगवान श्री रामले लक्ष्मणलाई तत्त्व उपदेश प्रदान गर्ने क्रममा ओमको महिमा बुझाउनु भएको थियो, तद् अनुरूपले हामीले पनि बुझ्नुपर्छ भन्ने सिलसिलालाई चर्चा गरिरहेका थियौँ। आज भने गायत्री मन्त्र किन जप्ने, यसको महिमा के छ भन्ने सन्दर्भलाई जोड्ने अनुमति लिए। भनिएको छ, गायन्तम त्रायते यस्मात् गायत्रित्य विधीयते। यही श्लोकले गायत्रीको अर्थ के हो, किन जप्ने भन्ने कुरालाई पुष्टि गर्दछ। गायन गर्दा गर्दै त्यही गायनको शक्तिद्वारा जसलाई परमात्माले तार्नुहुन्छ अथवा देवी शक्तिले उद्धार गर्नुहुन्छ, तिनै देवी शक्तिलाई नै गायत्री भनिन्छ। यस किसिमको उपासनाको सन्दर्भ जोडिएको छ। न गायत्र्यः परम मन्त्र, अर्को महत्त्वपूर्ण कुरो के हो भने गायत्री मन्त्र जति परम मन्त्र अरू हुन सक्दैन। अरू विभिन्न किसिमका मन्त्रहरू, साम्प्रदायिक मन्त्रहरू तथा विभिन्न देवदेवीका उपासनात्मक मन्त्रहरू आफ्नै ठाउँमा गरिमायुक्त छन्। सबैको आफ्नै महिमा र महत्त्व रहेको छ। विशेष देवको उपासनाका लागि विशेष मन्त्रहरू तय गरिएका हुन्छन्, तर ती सबै मन्त्रहरूमा राजा अर्थात् मन्त्र राज मानिएको गायत्री मन्त्र यसले विशिष्टता ओगटेको छ। अन्य विविध देवदेवीहरूको उपासना आफ्नै किसिमको रहन्छ। हामीले साम्प्रदायिक हिसाबले अथवा आफ्ना इष्टदेवको विशेष श्रद्धा भक्तिका कारण उपासना गरिने जपिने मन्त्रहरू बाहेकको सबैले अनिवार्य रूपमा जप्नुपर्ने मन्त्र नै गायत्री मन्त्र हो। हुन सक्छौँ हामी कोही भगवान श्री विष्णुका उपासक हौँला, कोही भगवान श्री कृष्णका उपासक हौँला, कोही भगवान सदाशिवका उपासक हौँला। हामी आफ्नो सम्प्रदाय अनुसार भिन्न भिन्नै मन्त्रहरूको जप गरौँला, तर सबैले सर्वप्रथम जप्नुपर्ने, अनिवार्य रूपमा जप्नुपर्ने मन्त्र गायत्री मन्त्र हो। किनकि गायत्री मन्त्रको जप बिना मन, अन्तरात्मा, शरीर शुद्ध हुँदैन। शरीरको शुद्धिकरण नभइकन अरू मन्त्र जपिन्छन् भने ती अरू मन्त्र पनि फलदायक हुँदैनन् भनेर बताइएको छ। तपाईँ हामीले बताउनु या भन्नुभन्दा पनि शास्त्रीय अभिमत के रहेको छ भन्ने कुरालाई हामी आधार बनाउने गर्दछौँ। शास्त्रमा यिनै कुराहरू उल्लेख गरिएका छन् कि सर्वप्रथम गायत्री मन्त्रको जप हुनुपर्छ, त्यसपछि मात्रै विशेष गरी जसको उपासना गर्ने हो विशेष देवताको मन्त्र त्यसपछि जपिन्छ। यसले पनि के बुझाउँछ भने सर्वप्रथम गायत्री मन्त्र जप बिना अरू मन्त्र जप गरिएको सार्थक हुन आउँदैन। तसर्थ सर्वप्रथम अनिवार्य जपको कारणका रूपमा गायत्री मन्त्रलाई नै रोजिएको हो भक्त साधक। यसरी मन्त्र गायन गर्दा गर्दै दुःख सागरबाट तार्ने शक्ति गायत्रीमा भएको हुनाले जपिनुपर्छ भन्ने सन्दर्भलाई जोडिरहेका थियौँ। र यतिखेर भने हामी एउटा यो मिठो भजन श्रवण गर्दै

सुन्दै हुनुहुन्थ्यो कर्णप्रिय आवाजमा यो सुमन्त्र भक्ति गायन। यहाँलाई पुनः स्वागत गर्दछु कार्यक्रममा। भक्त साधक गायत्री किन जप्ने, गायत्री जप्नाले के प्राप्ति हुन्छ भन्ने कुराको वैज्ञानिक तथ्य खोज्ने तथा यसको शास्त्रीय अभिमतलाई चिन्तन गर्ने जमर्को गर्दै थियौँ। मानिसले आफ्नो मन वचन कर्म वृत्तिलाई ठिक ठाउँमा ल्याउनु, आफ्नो आचरण सुधार्नु जति ठुलो वैज्ञानिकता अरू के नै हुन सक्छ र आफ्ना आचरण सुधार्नका लागि गरिने प्रायश्चित्तको रूपमा गायत्री मन्त्र जप अनिवार्य रहेको छ। यस अर्थले पनि यसको वैज्ञानिक महत्त्व प्रष्ट हुन्छ। हामी विज्ञान भन्नाले केवल भौतिक जगतका हरेक कुराहरू मात्रै भन्ने गर्छौँ, तर वैज्ञानिक पक्षका पनि त धेरै हाँगा बिगाहरू रहेका छन् जसमा हामी एउटा आदर्श व्यवहारलाई पनि व्यवहार विज्ञानका रूपमा लिन सक्छौँ, सोचाइ र धारणालाई मनोविज्ञानका रूपमा लिन सक्छौँ, समाजमा आधारित हरेक कुराहरूलाई समाज मनोविज्ञान

विज्ञानको रूपमा लिन सक्छ। तसर्थ विज्ञानका धेरै धेरै पाटाहरू मध्येमा हाम्रो यो अध्यात्म चिन्तनको पाटो मनोवैज्ञानिक हिसाबसँग र समाज मनोविज्ञानसँग आधारित हुने गर्छ। गायत्री मन्त्र जप्दा जुन किसिमको आनन्दको अनुभूति हुन्छ त्यही नै यसको वैज्ञानिक उपलब्धि हो। साथै मन्त्र जपबाट हामीलाई विशेष ऊर्जा प्राप्ति भएको हुन्छ। गायत्री मन्त्र जपबाट विशेष ऊर्जा प्राप्ति भएका धेरै पौराणिक आख्यानहरू जोडिएका छन्। प्राचीन कालमा गायत्रीका उपासकहरूले विभिन्न किसिमका चमत्कारपूर्ण कामहरू सिद्ध गर्न सकेका उदाहरणहरू धेरै छन्, जसमा हामी गौतम ऋषिलाई पनि लिन सक्छौँ। गौतम ऋषि गायत्री देवीका परम उपासक हुनुहुन्थ्यो। अत्यन्तै राम्रोसँग गायत्री मन्त्र जप गरेर धेरै पुरस्तरणहरू पुरा गर्नुभएका गौतम ऋषि एक किसिमको दुर्भिक्ष र महामारी परेको बेलामा पनि सबैको रक्षा गर्न सक्ने शक्ति गायत्रीबाट प्राप्त गर्नुभएको थियो। उक्त शक्ति उहाँलाई कसरी प्राप्त भयो भन्ने कथा देवी भागवतमा उल्लेख गरिएको छ। यद्यपि गायत्री मन्त्रको जपका महिमासँग सम्बद्ध विषयहरू धेरै जसो पुराणहरूमा कतै न कतै अनिवार्य रूपमा चर्चा गरिएकै छन्, त्यसमा पनि देवी भागवतमा देवीकै शक्ति विशेषको उपासना गरिने र भगवती गायत्री पनि देवीकै प्रमुख रूप भएको कारणले यसमा अझ विशेष चर्चा रहेको छ। उक्त चर्चामा रहेको कथा सन्दर्भलाई फेरि हामी आगामी बसाइमा जोड्ने नै छौँ। अहिले भने समयको पाबन्दीसँगै विदा हुने तर्खरमा छौँ। यस अवधि भएर रहेर साथ दिनुहुने तपाईँलाई धन्यवाद। प्रविधि संयोजन मित्र राजेन्द्र एवं अरुणलाई धन्यवाद। धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमका माध्यमबाट तपाईँको जीवन सुखद बनोस् भन्ने प्रार्थना देवी भगवती मौलकालिकाका चरणमा अर्पण गर्दै आजको लागि कार्यक्रमबाट म कृष्णमणि पनि बिदा हुन्छु। शुभ प्रभातम्। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्तिः शान्तिः शान्तिः।

0: FM 101.6
1: होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल
2: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर
3: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी
4: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
5: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने एकै 20-22 चोटी पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
6: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
7: मेरो तोलाकान्त सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
8: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
9: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
10: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्
9: यस्तो खुसीको बेला छ हुनेवाला सम्धि सम्धिनीको फोटो खिच्नु परेन
10: हो खिचौ खिचौ केटाकेटी सबैको सामूहिक खिचौ न
9: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
10: यो दाइजोको कुरा चाहिँ नगरौँ तपाईँको यस्तो सुशील छोरी हाम्रो बुहारी हुँदैछिन् योभन्दा ठुलो उपहार अरू के हुनसक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानुनी समेत हुन्छ
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं
13: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
14: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
15: मैले बुझिसके बाबा यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि त्यही गर हुन्न र
14: ल ल गएर तुरन्त बुक गरिहाल है
16: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
12: गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015 मोबाइल 98612 20 437
17: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
18: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले
17: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
18: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
17: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
18: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर
19: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा
3: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ
20: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
21: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
22: सर्जरी सम्बन्धी सेवा,
21: हाड जोडी सम्बन्धी सेवा,
22: स्त्री तथा प्रसूति रोग सेवा,
21: बाल रोग सेवा,
22: न्यूरो सर्जरी सेवा,
21: न्यूरो साइकेट्रिक सेवा,
22: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
20: थप जानकारीको लागि सम्पर्क एमपीआई नयाँ सामुदायिक अस्पताल भरतपुर 10-24 कोठी चितवन, फोन 0656-5514 र 5255517।
23: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
24: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
25: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
24: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
26: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
27: सक्षम फर्निचर, गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि।
28: मोबाइल 9851129163, 9550474503 र 9551184503।
27: तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको फस्टाउँदै सातु व्यापार बाल बालिकादेखि वृद्ध वृद्धासम्मको रोजाइमा शीर्षकको शुभ समाचार।
1: कुनै बेला गाउँघरमा मकै भटमास चना र जौ भुटेर घरमै बनाइने सामान्य खाजाका रूपमा सीमित सातु अहिले हेल्दी स्न्याक्सका रूपमा सहरमा उपभोक्ताको रोजाइमा पर्न थालेको छ। काठमाडौँका किराना पसल अर्गानिक फार्म हाउसदेखि ठुला मार्टसम्म विभिन्न प्रकारका सातुका प्याकेज लहरै भेटिने गरेका छन्। सहरको व्यस्त जीवनशैली, स्वास्थ्यप्रति बढ्दो चासो र जङ्क फुडको विकल्प खोज्ने प्रवृत्तिले सातुको बजार विस्तार हुँदै गएको व्यवसायीहरू बताउँछन्। पेसाले इन्जिनियर भए पनि बागलुङका 37 वर्षीय अश्विन सापकोटा काठमाडौँको वनस्थलीमा ढिकी जाँतो प्राली चलाउँछन्। सापकोटा र उनका साथीहरू मिलेर चलाएको ढिकी जाँतोमा सातुसँगै विभिन्न कृषि उपज बिक्रीका लागि राखिएको छ। ढिकी जाँतोले जौ, चना, चामल, भटमास, उबा र मकैको सातु बनाउँदै आएको छ। मिक्स र स्पेसल सातु पनि ग्राहकको रोजाइमा रहेको सापकोटा बताउँछन्। स्पेसल सातुमा बदाम, काजु, ओखर लगायतका ड्राई फ्रुट समेत राखिएको हुन्छ। ढिकी जाँतो वनस्थलीमा भए पनि बजार भने उपत्यका बाहिर र विदेशमा समेत विस्तार गरिएको छ। विराटनगर, चितवन, बुटवल र पोखरा लगायतका सहरमा विभिन्न मार्ट मार्फत सातु पठाइने गरेको सापकोटाले बताएका छन्।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सबैभन्दा पहिले छोरीहरू कहिलेसम्म असुरक्षित, शीर्षकमा शोभा गेवालीको खबर टिप्पणी नागरिक दैनिकमा छापिएको छ। यो लिँदैछौ। एउटा समाजको भविष्य आमाको काखमा हुर्किरहेका बालबालिकाको आँखामा देखिन्छ विडम्बना। हाम्रो काखमा रहेका अबोध छोरीहरू आफन्तबाटै सुरक्षित छैनन्। 3 वर्षकी छोरी गरिमा चौधरीको बलात्कारपछि हत्या भएको दर्दनाक घटनापछि हामी अभाग भएका छौं। जताततै निर्मम प्रश्न उठेका छन्, हामीले अबोध छोरीहरूलाई कस्तो समाज दिइरहेका छौं, र अर्की गरिमा जन्मनु अघि त्यो समाज बदल्न हामी तयार छौं कि छैनौं? एउटा प्रश्न परिवारको पीडामा मात्र सीमित छैन, राज्यको संवेदना, समाजको चेतना र हाम्रो मानवतासम्म यो प्रश्न टड्कारो भएर उभिएको छ। यो घटना हाम्रो समाजका लागि नयाँ होइन, इतिहासका पानादेखि आजको दिनसम्म हाम्रा छोरीहरूले कतिपटक आफ्नो जीवनको मूल्य चुकाउनु परेको छ त्यसको हिसाब सायद हामीसँग छैन। एउटी छोरीको मृत्युको खबर आउँछ, केही दिन समाज आक्रोशित हुन्छ, सामाजिक सञ्जालका भित्ताहरू शोक र प्रश्नले भरिन्छन्, अनि समयसँगै सबै कुरा सेलाउँदै जान्छ। तर एउटा आमाको काख कहाँ सेलाउँछ र एउटा परिवारको घाउ कहाँ पुरिन्छ र 3 वर्षकी ती अबोध बालिका जसले आफूलाई के भइरहेको छ भनेर बुझ्न सक्दिनन्, आफ्नो पीडा शब्दमा व्यक्त गर्न सक्दिनन्, प्रतिकार गर्न सक्दिनन्, उनीमाथि भएको अन्याय सम्झिँदा मन थाम्नै सकिँदैन। हे भगवान्, ती नानीको के दोष थियो? एउटी निर्दोष बालिकाले यो संसारमा जन्मिनु अघि के अपराध गरेकी थिइन्? उनको आँखामा सायद संसार अझै नयाँ थियो, उनको चेतनामा दुःख र हिंसाको अर्थ समेत जन्मिएको थिएन। तर हामीले बनाएको यही समाजले उनको निर्दोष बाल्यकाललाई समेत सुरक्षित राख्न सकेन। गरिमा चौधरीको मृत्युले एउटा परिवारको मात्र काख रित्तिएको छैन, यसले हाम्रो समाजको विवेकमाथि गम्भीर प्रश्न उठाएको छ। एउटी बालिकाको मृत्युले केवल एउटा घरको दियो निभाएको होइन, हाम्रो सामाजिक चेतनाको अन्धकार पनि देखाइदिएको छ। त्यसैले प्रश्न गरिमाले न्याय पाइन् कि पाइनन् भन्नेमा मात्र सीमित छैन, वास्तविक प्रश्न यो हो, हाम्रो समाजले न्याय गर्न सिक्यो कि सिकेन। छोरीहरू कहिलेसम्म असुरक्षित, नागरिक दैनिकमा छापिएको खबर टिप्पणी हो।
1: राहदानी पहिलो संशोधन विधेयक 2083 संसदीय प्रक्रियामा अगाडि बढेको छ। यो विधेयक परराष्ट्र मन्त्री शिशिर खनालले 14 साउनमा प्रतिनिधि सभामा दर्ता गरेका थिए। सभामा सैद्धान्तिक छलफल भएसँगै सांसदहरूले संशोधन प्रस्ताव राखेका छन्। सांसदहरूको संशोधन सहित दफावार छलफलका लागि संसदीय विषयगत समितिमा पठाइँदैछ। सोमबार प्रतिनिधि सभाको बैठकमा यो विषय संसदीय विषयगत समितिमा पठाउनका लागि परराष्ट्र मन्त्री शिशिर खनालले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसपछि संसदीय समितिले प्रतिवेदन बनाएर सभामा पेश गर्छ र पारित भएपछि राष्ट्रिय सभामा जान्छ। राष्ट्रिय सभाले पनि पारित गरेपछि सभामुख हुँदै राष्ट्रपति कहाँ पुग्छ। राष्ट्रपतिले प्रमाणित गरेपछि ऐन बनेर लागू हुन्छ। यो संसदीय प्रक्रियामा अगाडि बढेको राहदानी ऐन संशोधन विधेयकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले लागेको राहदानी सम्बन्धी मुद्दामा सहज बनाउने व्यवस्था राखिएको छ। प्रस्तावित विधेयकमा झुटो विवरण दिई राहदानी प्राप्त गरेको कसुरमा हाल रहेको कैदको व्यवस्था हट्नेछ। प्रस्तावित व्यवस्था अनुसार यस्तो कसुरमा 1,00,000-2,00,000 रुपियाँसम्म जरिवाना हुने र जरिवाना राहदानी विभागका महानिर्देशकले नै गर्न सक्ने व्यवस्था गरिएको छ। हाल प्रचलित राहदानी ऐन 2076 अनुसार झुटो विवरण दिई राहदानी वा यात्रा अनुमति पत्र लिन नहुने व्यवस्था छ। यस्तो कसुर गरेमा 2,00,000-5,00,000 रुपियाँसम्म जरिवाना, 1 वर्षदेखि 3 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। संशोधन विधेयकले भने कैद सजाय हटाएर जरिवानामा मात्रै सीमित गरेको छ। आजको मध्याह्न दैनिकमा अघिबाट राहदानी विधेयक रविलाई राहत शीर्षकमा खबर छापिएको छ।
0: केही समय त ठूला भ्रष्टाचारका मुद्दामा अख्तियार सक्रिय देखिएको छ। पछिल्ला 5 आर्थिक वर्षहरूमा कुल 110 जना उच्च ओहदाका जनप्रतिनिधिहरू विरूद्ध विशेष अदालतमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो। विगतमा कतिपय ससाना पटके घुस मात्र पक्रिने प्रवृत्ति भएको भनेर आलोचना पनि भएको नभएको होइन, तर अहिले त्यस्तो छैन। उच्च ओहदाका व्यक्ति विरूद्ध मुद्दा दायर गर्ने क्रममा तीव्रता छ। आयोगले दायर गरेका मुद्दामा प्रतिवादी बनाइएका मध्ये केही व्यक्ति त निरन्तर मुद्दामाथि मुद्दा खेप्दैछन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रको पूर्व कार्यकारी निर्देशक सुनिल पौडेल विरूद्ध अख्तियारले एकपछि अर्को गर्दै गम्भीर भ्रष्टाचारका मुद्दाहरू दायर गरेको छ। पौडेल विरूद्ध अहिलेसम्म विशेष अदालतमा 5 वटा भ्रष्टाचार मुद्दा दायर भइसकेका छन्। 5 वटा मुद्दाको बिगो मात्रै करोडौं रुपैयाँ कायम गरिएको छ। सुनिल पौडेल जस्तै विकल पौडेलको पनि ठूला भ्रष्टाचारमै मुद्दा थपिँदैछन्। सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक पौडेल विरूद्ध आयोगले 4 वटा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। सेक्युरिटी प्रेस सुरक्षण मुद्रण खरिद प्रकरणमा आर्थिक अनियमितता गरेको आरोप लगायत छन्। त्यसै गरी अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्ष सहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले 8,36,00,00,000 रुपैयाँ बिगो सहित 5 जना पूर्व मन्त्रीहरू र 10 जना सचिवहरूलाई प्रतिवादी बनाएर दायर गरेको छ। अख्तियारले पूर्व मन्त्रीहरू डाक्टर रामशरण महत, स्वर्गीय पुष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्य लगायतलाई विपक्षी बनाएको थियो। पूर्व मन्त्री मध्ये माओवादी नेता समेत रहेका बोगटीको निधन भइसकेको छ। उहाँ त्यसबेला पर्यटन मन्त्री हुनुहुन्थ्यो। त्यस्तै कंग्रेस नेता रामशरण महत अल्जाइमरका कारण स्मरण शक्ति कमजोर भएर सक्रिय राजनीतिमा हुनुहुन्न। ठूला भ्रष्टाचारका मुद्दामा अख्तियार सक्रिय शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: आजको गोर्खापत्र दैनिकमा सर्वोच्चको नजिर, सुरु अदालतले दोषी ठहर गरे पनि चुनावमा भाग लिन पाइने शीर्षकमा खबर छापिएको छ। सर्वोच्च अदालतले सुरु अदालतको फैसलाबाट दोषी ठहर भए पनि कानुनले स्पष्ट रोक नलगाएको अवस्थामा माथिल्लो तहमा मुद्दा पुनरावेदन भई विचाराधीन रहेको अवस्थामा राजनीतिक प्रतिस्पर्धामा बन्देज लगाउन नमिल्ने नजिर स्थापित गरेको छ। सुरु अदालतको फैसलाकै आधारमा निर्वाचनमा उम्मेदवार रद्द गर्न नपाइने व्यवस्था अदालतले गरेको हो। सुरु तहको अदालतले गरेको फैसलाकै आधारमा उम्मेदवार बन्न नपाइने प्रष्ट कानुनी व्यवस्था भएकोमा बाहेक निर्वाचनमा भाग लिन रोक लगाउनु राजनैतिक अधिकार संकुचित हुने व्यवस्था सर्वोच्च व्याख्या सर्वोच्चको छ। संवैधानिक इजलासको व्यक्तिगत स्वतन्त्रता संवैधानिक इजलासले व्यक्तिगत स्वतन्त्रता पुनरावेदकीय अधिकार र उम्मेदवारको योग्यताका आधारमा नयाँ नजिर स्थापित गरेको छ। अधिवक्ता वीरेन्द्र बहादुर कार्कीले गण्डकी प्रदेश सभाका सदस्य राजीव गुरुङ दीपक मनाङ्गेको योग्यतामा प्रश्न उठाएर दायर गर्नुभएको रिट निवेदनमा सर्वोच्चले यस्तो व्याख्या गरेको हो। अदालतले सुरु फैसला विरुद्ध पुनरावेदन लाग्न सक्ने मुद्दामा पुनरावेदन दर्ता भई मुद्दाको अन्तिम किनारा नभएसम्म तथा पुनरावेदन दर्ता नभएकोमा पुनरावेदन लाग्ने समय पुरा नभएको अवस्थामा फैसला कार्यान्वयन नहुने कानुनी व्यवस्था समेतका आधारमा यो व्याख्या गरिएको हो। गोर्खापत्र दैनिकमा खबर छ।
0: फरार पक्राउको फर्जी तथ्याङ्क, बाटामा जरिमाना असुली, कागजमा गिरफ्तारी, कान्तिपुर दैनिक खबर लेख्छ। जिल्ला प्रहरी कार्यालय रौतहटले 26 साउनमा 9 जना फरार आरोपितलाई समातेर अदालत बुझाएको भन्दै विज्ञप्ति जारी गर्यो। तर त्यो दिन प्रहरीले 3 फरार आरोपितलाई मात्र अदालतमा हाजिर गराएको थियो। बाँकी 6 जनालाई प्रहरीले अदालत बाहिरै जरिवाना असुलेर छाडेको थियो। जिल्ला अदालत गौरको तहसिल फाँडका नायब सुब्बा रविकान्त चौधरीका अनुसार पक्राउ परेका भनिएका सबै 6 जना कैद तोकिएकाहरू होइनन्। उनीहरूलाई विभिन्न मुद्दामा जरिवाना मात्र गरिएको हो। जरिवाना भएकाहरूलाई पक्राउ गरेको भने पनि अदालतमा बुझाउने गरेका छैनन्, जरिवाना लिएर छाड्ने गरेका छन् उनले भने। खोजी गर्दा प्रहरीले अदालतमा जरिवाना रकम भने दाखिला गरेको देखिएको छ। प्रहरीले उल्लेख गरेका मध्ये हात हतियार सम्बन्धी कसुरमा 11 महिना 12 दिन कैद सजाय भएका वीरेन्द्र राउत, सवारी ज्यान मुद्दामा 3-3 वर्ष कैद सजाय भएका खोबारी शाह सोनार र शिवमंगल प्रसाद कुशवाहालाई मात्र अदालतमा उपस्थित गराइएको थियो। प्रहरीले फरार आरोपित पक्राउ भन्दै सार्वजनिक गरेको सूचीमा चन्द्रपुर चारकी पूजा पराजुलीको नाम छ। चेक अनादर मुद्दा खेपेकी पराजुलीको पसलमै पुगेर प्रहरीले जरिवाना असुलेको थियो। त्यस बापत रसिद समेत थमाएको थियो।
1: नयाँ ऐनमा समान शैक्षिक अधिकारको माग शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। अब बन्ने विद्यालय विधेयक ऐन विद्यार्थी केन्द्रित, बालमैत्री तथा अभिभावकको विश्वास जित्ने खालको हुनुपर्नेमा जोड दिएको छ। सामुदायिक विद्यालयमा मात्र नभई निजी विद्यालयमा अध्ययनरत बालबालिकाको शिक्षाको दायित्व पनि राज्यले नै लिनुपर्ने सुझाव उनीहरूले दिएका छन्। सरकारले 55 वर्षपछि ल्याउन लागेको विद्यालय शिक्षा ऐनका सन्दर्भमा आइतबार काठमाडौँमा आयोजित विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी गृह कार्य, विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्थापन विषयक परामर्श गोष्ठीको आयोजना गरिएको थियो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न गोष्ठीमा हालै मन्त्रालयले 7 प्रदेशमा सञ्चालन गरेको शिक्षा नीति संवादबाट प्राप्त सुझाव तथा निष्कर्ष प्रस्तुत गर्दै सरकारवालाहरूसँग छलफल गरेको थियो। मन्त्रालयले विद्यालय शिक्षा सञ्चालन तथा व्यवस्थापनका लागि शिक्षा विधेयकको मस्यौदा तयार गरिरहेको र त्यसैका सन्दर्भमा गोष्ठी आयोजना गरिएको मन्त्री पोखरेलका प्रमुख सल्लाहकार शैलेन्द्र झाले जानकारी दिएका छन्। नयाँ ऐनमा समान शैक्षिक अधिकारको माग शीर्षकमा खबर छ।
0: नेपालको ऊर्जा तथा आर्थिक नीतिमा मन्त्रीहरू बीचमै विरोधाभास देखिएको छ। बजेट मार्फत सरकारले बिजुलीमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने घोषणा गरेर घरायसी तथा अन्य उपभोक्तामाथि अतिरिक्त करको भार थोपारेको थियो। यता ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले भने वर्षायामको अतिरिक्त बिजुली खपत गराउन महसुल घटाउने र सहुलियत दिने तयारी गर्नुभएको छ। सरकारले गत जेठ 15 गते प्रस्तुत गरेको आर्थिक वर्षको बजेट तथा आर्थिक विधेयकमा विद्युत खपतमा कर लगाउने निर्णय गरेको थियो, जसमा मासिक 50 युनिटभन्दा बढी बिजुली खपत गर्ने घरायसी ग्राहकका लागि थपिएको अतिरिक्त युनिटमा 5% दरले भ्याट लाग्ने व्यवस्था गरिएको छ। आन्तरिक राजस्व विभागको व्याख्या अनुसार घरायसी बाहेक अन्य औद्योगिक, व्यापारी लगायतका क्षेत्रहरू तथा सिंचाई, खानेपानी र चार्जिङ स्टेसन जस्ता क्षेत्रमा 13% सम्म भ्याट लागू हुनेछ। अर्थले कर लगाउने, ऊर्जाले महसुल घटाएर सहुलियत दिने शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: बिजुली सम्बन्धी नै खबर आजको कान्तिपुर दैनिकमा पनि छापिएको छ। नेपाली बिजुलीको सदाभार बजार भारत बल्ला शीर्षकमा खबर छापिएको छ। आगामी एक दशकमा भारतमा बिजुलीको माग दुब्बर हुने प्रक्षेपण छ। भारतको केन्द्रीय विद्युत प्राधिकरण सिइए को ऊर्जा योजना अनुसार सन् 2035-36 उच्चतम विद्युत माग 459 मेगावाट हुनेछ। 2980 नेपाल र भारतबीच 10 वर्षमा 10,000 मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भइसकेको छ। यी दुई तथ्यले